0: का विद्यार्थी मूल्याङ्कन सम्बन्धी मार्गदर्शन 2083 जारी गरेको थियो। मार्गदर्शनमा विद्यार्थी मूल्याङ्कनका लागि कक्षा सहभागिता, लिखित तथा मौखिक कार्य, परियोजना कार्य, प्रयोगत्मक कार्य, व्यवहार अवलोकन, विद्यार्थी कार्यको प्रदर्शन, घटनावृत्त अभिलेख, स्वर सहपाठी मूल्याङ्कन तथा अभिभावकको प्रतिक्रिया लगायत उपाय सुझाइएको छ। शुरूमा नौलो बानी परेपछि सह शीर्षकमा आजको गोर्खा पत्र दैनिकमा यो खबर छ।
1: संचार माध्यममाथि दबाव बढ़ाउँदै सरकार शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। प्रहरीले जनआस्था साप्ताहिकका प्रकाशक एवं सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान अघि बढ़ाएको छ। प्रहरीले श्रेष्ठलाई नागरिकको वैयक्तिक गोपनीयता उल्लंघन गरेको कसूरको अनुसन्धानका सिलसिलामा पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रमुख एवं एसएसपी दिलीप घिमिरेका अनुसार सप्तरी तीनका सांसद अमरकान्त चौधरीको उजुरीका आधारमा उनी पक्राउ परेका हुन्। श्रेष्ठले संचार माध्यम सम्बन्धी कानून र आचार संहिताको आधारभूत मूल्य मान्यताको समेत पालना नगरेको संचारसँग सम्बद्ध विभिन्न संघ संस्थाको आरोप छ। त्योभन्दा गम्भीर विषय श्रेष्ठ प्रकाशक एवं सम्पादक रहेको जनआस्था साप्ताहिकको कार्यालय र उनको घरमा प्रहरीले छापा मारेर कम्प्युटर लगायत संचार उपकरणहरू नियन्त्रणमा लिएको छ। यसले संविधान प्रदत्त गोपनीयताको हक मात्र उल्लंघन भएको छैन, संचार माध्यम र संचार कर्मीले स्रोतको सुरक्षा गर्ने अधिकारको पनि हनन गरेको छ। संचार माध्यममाथि अनुदार रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वको वर्तमान सरकार श्रेष्ठलाई देखाएर सिंगो नेपाली संचार माध्यम र संचार कर्मीमाथि थप दबाव बढ़ाउने रणनीतिमा रहेको विश्लेषण गर्न थालिएको छ। पत्रकारले जे पनि लेख्न पाउनुपर्छ भन्ने नभएको जनाउँदै यस क्षेत्रका एक जानकारले भने, तर संचार क्षेत्रलाई कमजोर गर्ने र दबावमा पार्ने सरकारी रणनीति भएको देखिन्छ। ती जानकार कुनै पनि संचार गृहलाई जथाभावी समाचार प्रकाशन तथा प्रसारण गर्ने अधिकार भने नभएको बताउँछन्। संचार माध्यममाथि दबाव बढ़ाउँदै सरकार शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
0: दक्षिण कोरियाको राजधानी सियोलबाट 130 किलोमिटर उत्तर पूर्वमा पर्ने याङ्गु काउन्टीका किसान ली साङ हयुकले आलु निकाल्न खेत खने तर बचाउन लायक एउटा पनि आलु भेटिएन। एक साता अघिसम्म गाङओन प्रान्तमा रहेको उनको खेतको अवस्था सामान्य देखिन्थ्यो। एक सातापछि कन्दा आलु कुहिन थालेका थिए, आलु उसिनिएका थिए। अत्याधिक गर्मीले जमिन नै भट्टी जस्तो बनेपछि आलु कुहिएका हुन्। यो एक दुईवटा खेतको मात्र अवस्था होइन, यसलाई शब्दमा कसरी व्यक्त गरौं, निकै दुःख लागेको छ। उनले स्थानीय प्रसारक

स्थापन शुरू भएता सन् 1904 पछि दक्षिण कोरियामा रेकर्ड गरिएको सबैभन्दा उच्च तापक्रम हो। कोरियाको रोग नियन्त्रण निकायका अनुसार गर्मीका कारण हालसम्म कम्तीमा 31 जनाको मृत्यु भइसकेको छ। त्यस्तै 9 लाख भन्दा बढ़ी पशुधन र 14 लाख माछा मरेका छन्। अधिकारीहरूले गर्मी सम्बन्धी चेतावनी जारी गर्दै मानिसलाई तत्काल सबै बाह्य गतिविधि रोक्न आग्रह गरेका छन्। दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले मन्त्री परिषदलाई सम्बोधन गर्दै यस्तो मौसम यसअघि अनुभव नगरेको बताएका छन्। प्रचण्ड गर्मीले जमीन भित्रै उसिनिए आलु शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। कंग्रेसको असन्तुष्ट पक्षले 14 महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवालाई नै सभापति मानेर 15 महाधिवेशनमा जानुपर्ने प्रस्ताव अघि सारेको छ। देउवालाई सभापति माने तत्काल पार्टी एकता हुने, नभए सर्वोच्चको फैसला कुर्नुको विकल्प नभएको असन्तुष्ट पक्षका नेताहरूले बताएका छन्। 15 महाधिवेशनको निष्पक्षता र स्वतन्त्रताका लागि दुवै पक्ष सम्मिलित राजनीतिक संयन्त्र बनाउनुपर्ने माग गर्दै आएको असन्तुष्ट पक्षले सर्वोच्च अदालतको 4 वैशाखको फैसला पुनरावलोकन हुने भएपछि अडान फेरेको हो।
2: राष्ट्रिय ध्वजवाहक नेपाल वायु सेवा निगममा सुधारका आशा लाग्दा संकेत देखिएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अघि सामाजिक सञ्जालमा 4 महिनामै 6 अर्ब 27 करोड़ रूपियाँ आमदानी, अकुपेन्सी 86% र 1 अर्ब 6 करोड़ रूपियाँ ऋणको किस्ता भुक्तानी भएको तथ्य सार्वजनिक गरे। निगमकै प्रारम्भिक वार्षिक हिसाबले भने तस्विर त्यति उत्साहजनक देखाउँदैन। गत आर्थिक वर्षमा आमदानी 23 अर्ब 40 करोड़ हुँदा खर्च करिब 24 अर्ब 40 करोड़ पुग्ने अनुमान छ। अर्थात आमदानी बढ़े पनि वर्षको अन्त्यमा खर्च आमदानी भन्दा करिब 1 अर्ब रूपियाँ बढ़ी हुने देखिएको छ।
1: सरकारले बाँकी विश्वविद्यालयमा उपकुलपति छनौट प्रक्रिया अघि बढ़ाएको छ। यसअघि प्रधानमन्त्री तथा कुलपति बालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालय सहित 7 विश्वविद्यालयमा उपकुलपति नियुक्त गरिसकेका छन्। 5 वटामा उपकुलपति नियुक्त हुन बाँकी छ। काठमाडौँ विश्वविद्यालयमा उपकुलपति छनौट प्रक्रिया अन्तिम चरणमा छ भने लुम्बिनी बौद्ध विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रक्रिया रोकिएको छ।
2: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 5 पालिकालाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको छ। बैतडीको पञ्चेश्वर गाउँपालिका, बाजुराको बढ़ीमालिका नगरपालिका, तनहुको ब्यास नगरपालिका, सिन्धुलीको फिकल गाउँपालिका र कास्कीको रूपा गाउँपालिकाले भूमि बैंक संचालन एवं स्थापनाका लागि स्वीकृति पाएका हुन्।
1: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले थप 3 जना सल्लाहकार नियुक्त गर्नुभएको छ। मन्त्री श्रेष्ठले बिहिबार 3 जना नयाँ सल्लाहकार नियुक्त गरेसँगै उहाँको सल्लाहकार समूहले पूर्णता पाएको सचिवालयले जनाएको छ।
2: सुनसरी देवानगंज 3 को कप्तानगंजमा भएको हिंसात्मक घटनापछि बन्द रहेको गाउँपालिका र वडा कार्यालय 17 दिनपछि बिहिबार खुलेको छ। गाउँपालिका र वडा कार्यालय नियमित सञ्चालनमा आएको पहिलो दिन सेवाग्राहीको जमघट थामी नसक्नु थियो। साउन 10 गते बोलबम जान लागेका युवाले देवानगंज 3 मन्दिरमा डीजे ठूलो आवाजमा बजाएको विषयमा 2 युवा समूहबीच भएको झडप बढ़ेर उग्र रूप लिएको थियो।
1: सरकारले सहुलियतपूर्ण कर्जाको नयाँ कार्यविधि लागू गर्दै कृषि तथा पशुपक्षी व्यवसाय सहित 8 क्षेत्रका उद्यमी तथा लक्षित वर्गलाई 5 करोड़ रूपियाँसम्म कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ। नयाँ व्यवस्था अनुसार सरकारले कर्जाको ब्याजमा 3% अनुदान दिनेछ भने बैंक तथा वित्तीय संस्थाले आधार दरमा 1.5% भन्दा बढ़ी प्रिमियम थप्न पाउने छैनन्।
2: कर्णाली प्रदेश सभा सचिवालयले मंगलबार अर्थात साउन 26 गतेका लागि तय गरिएको बैठक स्थगित भएपछि सूचना जारी गर्दै आउँदो भदौ 2 गते बस्ने जनाएको छ। प्रदेश सभा बैठक स्थगित हुनु सामान्य प्राविधिक विषय जस्तो देखिए पनि यसका पछाडि सरकार गठन र मन्त्री परिषद विस्तार हुन नसक्नु नै प्रमुख कारण मानिएको छ।

बैठकमा प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले सोमबार साँझ बसेको बैठकले मंगलबारका लागि छलफल तथा निर्णय गर्नुपर्ने खासै विषय नभएको निष्कर्ष निकालेपछि बैठक सार्ने निर्णय गरेको बताउनुभयो।

0: एकमात्र डीटीएच सेवा डिश हो, डिश हो खुशीको कनेक्सन। यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। इरानमा प्रदर्शनकारीलाई मृत्युदण्ड दिने क्रम बढ़ेको छ। फ्रान्स, बेलायत र क्यानाडा सहित 32 देशले त्यसको कड़ा निन्दा गर्दै तेहरानलाई मृत्युदण्डको प्रयोग तत्काल रोक्न र कानूनी आधार बिना हिरासतमा राखिएका सबैलाई रिहा गर्न चेतावनी दिएको अमेरिकी समाचार संस्था एपीले जनाएको छ। युरोपेली संघ ईयूका विदेश नीति प्रमुख काजा काला सहित ती देशले बजारी गरेको संयुक्त वक्तव्यमा इरान सरकारले मृत्युदण्डलाई असहमति दबाउने, समुदायमा भय सिर्जना गर्ने तथा मानव अधिकार प्रयोग गर्ने व्यक्तिलाई सजाय दिने माध्यम बनाएको आरोप लगाइएको छ।
2: दशौं वृहत राष्ट्रिय खेलकुद अब 16-29 मंगिरसम्म हुने नयाँ मिति तय गरिएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको बिहिबार बसेको 125 बोर्ड बैठकले कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदको मिति तय गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि परिषदको बोर्ड बैठक पहिलो पटक बसेको हो। राखेपका अध्यक्ष शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको परिषद बैठकले दशौं राष्ट्रियसँग प्रथम राष्ट्रिय पारा खेलकुद आयोजना गर्ने निर्णय पनि गरेको छ। पारा राष्ट्रिय खेलकुद 15 पुसदेखि हुनेछ।
1: अब विचार विश्लेषणको पालो, लोकतन्त्रको क्षयीकरण कसरी हुँदैछ शीर्षकमा गेजा शर्मा वाग्लेको विचार कान्तिपुर दैनिकमा छापिएको छ। लोकतान्त्रिक प्रणालीका समस्या लोकतान्त्रिक प्रक्रियाबाटै सम्बोधन गर्न सकिन्छ। लोकतन्त्रको सकारात्मक र सुन्दर पक्ष भनेकै यही हो। लिभिट्स्की र लिभजटले केवल लोकतन्त्रका समस्या तथा चुनौतीहरूको फेरिस्त मात्रै दस्तावेजीकरण गरेका छैनन्। सुधार र संरक्षण कसरी गर्न सकिन्छ भन्ने बारेमा उपयुक्त र मननीय सुझावहरू पनि दिएका छन्। लोकतन्त्रको विकल्प उदार लोकतन्त्र। लोकतन्त्रका चुनौती जटिलता र समस्या छन् तर लोकतन्त्रको विकल्प छैन। लोकतन्त्रको विकल्प भनेको थप उदार उन्नत र सुसंस्कृतिक लोकतन्त्र हो। उदार बहुलवादी र समावेशी लोकतन्त्रले मात्रै समाजमा विद्यमान धार्मिक, सामाजिक, सांस्कृतिक, भाषिक, भौगोलिक, लैंगिक विभेदको अन्त्य गरी समन्यायिक समाज स्थापना गर्न सक्छ। यसै गरी समावेशी आर्थिक वृद्धि मार्फत विकास गरी समुन्नत र समतामूलक देश निर्माण गर्न पनि उदार लोकतन्त्र अपरिहार्य छ।
2: उदाउदो लगानी गन्तव्य शीर्षकमा डाक्टर सुभाकर पराजुलीको विचार गोर्खापत्र दैनिकमा रहेको छ। नेपालको लगानी समस्या केवल विदेशी पूँजीको कमी होइन, यो कमजोर उत्पादन क्षमता, सीमित औद्योगिकीकरण, न्यून उत्पादकत्व, प्रशासनिक जटिलता, नीतिगत अनिश्चितता र पर्याप्त लगानीयोग्य परियोजनाको अभावसँग पनि जोडिएको छ। समाधान पनि बहुआयामिक हुनुपर्छ। जलविद्युतलाई उद्योगसँग, पर्यटनलाई स्थानीय उत्पादनसँग, युवालाई उद्यमशीलतासँग, सूचना प्रविधिलाई विश्व बजारसँग र प्रवासी नेपालीको पूँजीलाई घरेलु उत्पादनसँग जोड्न सकियो भने नेपालको आर्थिक संरचनामा गुणात्मक परिवर्तन ल्याउन सकिन्छ। नेपाल अब केवल सम्भावनाको देश भनेर चिनिन पर्याप्त छैन। सम्भावनालाई लगानी योग्य परियोजनामा, लगानीलाई उत्पादनमा, उत्पादनलाई रोजगारीमा, रोजगारीलाई आयमा र आयलाई समावेशी समृद्धिमा रूपान्तरण गर्ने संस्थागत क्षमता पनि निर्माण गर्नुपर्छ। यसका लागि स्थिर नीति, सक्षम प्रशासन, गुणस्तरीय पूर्वाधार, प्रतिस्पर्धी वित्तीय प्रणाली र निजी क्षेत्रप्रतिको विश्वास आवश्यक छ।
1: घट्दो अनुदान बढ्दो ऋण शीर्षकमा निश्चल ढुंगेल र सौगात गौतमको विचार कान्तिपुर दैनिकमा खबर। यो विचार छापिएको छ। नेपालले आयोजना छनौट, पूर्व तयारी, सार्वजनिक लगानी व्यवस्थापन र उत्पादनशील क्षेत्रमा ऋण परिचालनलाई अहिले नै प्राथमिकता दिन सकेन भने ऋण आफै विकासको साधन नभई पासोमा रूपान्तरण हुनेछ। त्यस अवस्थामा भविष्यका पुस्ताले नयाँ विद्यालय, उद्योग वा अस्पताल निर्माण गर्नुभन्दा पहिले पुराना अनुत्पादक ऋणको सहावा ब्याज तिर्न आफ्नो पसिना बगाउनु पर्नेछ।
2: हस्त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न
3: सूचना। यस भरतपुर महानगरपालिकाबाट आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिकमा सम्पादन भएका योजना, कार्यक्रम तथा सेवा प्रवाह लगायतका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना हुने भएकोले सबै नगरवासी, जनप्रतिनिधिहरू, राजनीतिक दलका पार्टी प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू एवं समस्त सेवाग्राहीहरूलाई उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ। मिति 2083 साल साउन 29 गते शुक्रबार, समय बिहान 11 बजे, स्थान भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय परिसर।
4: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने बेहोरा जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाई रहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
5: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
6: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह, BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
5: कलेजका विशेषताहरू:
6: पर्याप्त सुविधा सहित आफ्नै भवन,
5: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
6: पर्याप्त छात्रवृत्ति व्यवस्था,
5: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
6: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495।

0: Nunca, Radio Sinus 89.8 MHz.
1: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो AM. यति बेला बिहानको 6 बज्यो अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर.

0: यस्तै प्रदेशमा पठाउन थालिने लखनदेही खोलाको बाढ़ीका कारण सयौं किसानले लगाएको धान बालीमा क्षति, राहत दिन माग।
1: खाड़ी तथा लाल सागर क्षेत्रमा जारी तनाव अन्त्यको प्रयास गर्न संयुक्त राष्ट्र संघको आग्रह, इरानमा सरकार विरूद्ध प्रदर्शनमा सहभागीलाई मृत्यु।

0: यस्तै प्रदेशमा पठाउन थालिने लखनदेही खोलाको बाढ़ीका कारण सयौं किसानले लगाएको धान बालीमा क्षति, राहत दिन माग।
1: खाड़ी तथा लाल सागर क्षेत्रमा जारी तनाव अन्त्यको प्रयास गर्न संयुक्त राष्ट्र संघको आग्रह। इरानमा सरकार विरूद्ध प्रदर्शनमा सहभागीलाई

0: मधेसमा पठाउन थालिने लखनदेही खोलाको बाढीका कारण सयौं किसानले लगाएको धान बालीमा क्षति, राहत दिन माग।
1: खाडी तथा लाल सागर क्षेत्रमा जारी तनाव अन्त्यको प्रयास गर्न संयुक्त राष्ट्र संघको आग्रह। इरानमा सरकार विरूद्ध प्रदर्शनमा सहभागीलाई

0: Daddy, Daddy.
1: Radio Simon, 89.8 megahertz.
2: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो AM
3: सूचना यस भरतपुर महानगरपालिकाबाट आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिकमा सम्पादन भएका योजना कार्यक्रम तथा सेवा प्रवाह लगायतका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना हुने भएकोले सबै नगरवासी जनप्रतिनिधिहरू राजनीतिक दलका पार्टी प्रतिनिधिहरू उपभोक्ता समितिका पदाधिकारीहरू एवं समस्त सेवाग्राहीहरूलाई उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ। मिति 2083 साल साउन 29 गते शुक्रबार, समय बिहान 11 बजे, स्थान भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय परिसर।
4: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
5: आमा, मलाई दुध है।
4: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
6: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास।
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
6: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेली टोल, भरतपुर 3 बेलचोक।
7: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
8: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना, मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
7: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
6: चैते धानमा नेक ब्लास्टको समस्या।
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
6: रोगको लागि अनुकूल मौसम,
3: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
6: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हरदीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
3: खेतमा पानी जमाइराख्ने,
6: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
3: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
9: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

0: बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
0: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
3: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
4: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मिसारी बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्पयोगका समस्या, माङ्गलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गर्ने गरेका छौं। 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाँडीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनाउँदै चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुरीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ, फोन भने गर्न सक्नुहुन्छ। सम्पर्क भने गर्दै गर्नुहोस्, म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट।

2013 साल साउन महिनाको आज 29 गते र तदनुसार इसी सन् 2026 अगस्त 14 तारिक सक सम्वत्सर 1948 नेपाल सम्वत् 1146 रोदन नामक सम्वत्सर दक्षिणायन वर्ष ऋतु आज शुक्रबार रहेको छ। श्रावण शुक्ल पक्ष तिथि रहेको छ। आज द्वितीय तिथि रहेको छ। यस्तै गरेर नक्षत्रमा रहेको छ मघा नक्षत्र बिहानको 6:51 बजेसम्म रहेको थियो भने अहिले यतिखेर पूर्व फाल्गुनी नक्षत्र योगमा रहेको छ। परिग योग रहेको छ 12:39 बजेसम्म। तदुपरान्त शिव योग रहनेछ। करणमा रहेको छ बालवाह करण रहेको छ बिहानको 8:59 बजेसम्म। तदुपरान्त कौलवाह करण रहनेछ। चन्द्रमा आज सिंह राशिमा श्री सूर्यनारायण सिंह कर्कट राशिमा आनन्दादि योगमा आज काण योग रहेको छ। आज बिहान सूर्योदय 5:34 भयो भने सन सूर्यास्त 6:41 हुनेछ। आजको दिनमान घड़ी 13:07 रहनेछ। दिन विशेष रहेको छ आज चन्द्रोदय भनेर पञ्चाङ्गले उल्लेख हुने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग पालो रहेको छ। आजको समय यानि कि आजको शुभ समय अशुभ समय लाभ समय के कस्तो रहन्छ भन्ने विषयमा जानकारी पनि म तपाईँलाई गराउँछु। सर्वप्रथम लागौं आजको काल बेला यानि कि आजको अशुभ समय। आजको अशुभ समय रहेको छ विशेष गरी बिहानको 10:29:43 दिउँसोको 12:08:20 आज काल बेला रहेको छ। आजको लाभ बेलाको समय रहेको छ बिहानको 7:12:28 बिहानको 8:51:08 5 सेकेन्डसम्म लाभ बेला। यस्तै गरेर शुभ बेला रहेको छ 12:00 दिउँसोको 12:09 देखि विशेष गरी दिउँसोको 1:46:57 शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई विशेष गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने गराउनेछु। ग्रह गोचरमा आज सूर्य कर्कट राशिमा चन्द्रमा सिंह राशिमा मंगल मिथुन राशिमा यस्तै गरेर बुध कर्कट राशिमा बृहस्पति विशेष गरी कर्कट राशिमा यस्तै गरेर शुक्र कन्या राशिमा शनि मीन राशिमा राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशिरको राशि सिंह राशि आउँछ। पूर्व फाल्गुनीको प्रथम चरण नाम आउँछ मोहन अथवा मोहिनी भन्ने नाम आउँछ। मदिनी नरगर्नु परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि।
1: मेष राशि हुनेहरूको लागि आजको दिन कामको मेसो नमिल्दा पछि परिन्छ। अरूको लागि बुद्धि र श्रम खर्च गर्नु पर्ला। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। सम्भावना देखिए पनि उपलब्धि हात पार्न धेरै श्रम गर्नुपर्ला। प्रत्यक्ष नतिजा कमजोर देखिनाले काम देखाउनु पर्ला। अवसर र व्यवधानको बीचबाट कर्मयोग अघि बढ्ने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि हुनेहरूको लागि आजको दिन छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ। हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनु पर्ला। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। अरूका लागि उपयोग भइनेछ। बेसुरमा दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। आवेशको व्यवहार तथा सानो असमझदारीले आफन्तजन टाढिन सक्छन्। रोकिया काम दोहोऱ्याएर प्रयत्न गर्नुपर्ने खालको योग भनी राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि हुनेहरूको लागि आजको दिन नयाँ काम त आरम्भ गर्ने समय रहेको छ। मेहनतले दिगो फाइदा दिलाउनेछन्। प्रतिस्पर्धीले हार खानेछन्। परिश्रम परे पनि समय निकै फलदायी रहनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिया काम बन्ने र नयाँ काम शुरू गर्ने समय रहेको छ। उद्योग व्यापारमा विशेष फाइदा हुनेछ। मेहनतले दिगो फाइदा दिलाउनेछन् भने गैरीका कर्मको उचित प्रतिफल समेत प्राप्त हुने खालको योग भई राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन बोलीको प्रभाव बढ्दै जानेछन् भने चिताएको काम सम्पादन हुँदै जानेछन्। आफ्नो क्षेत्रमा राम्रो प्रभाव जमाउन सकिन्छ। आमदामीका स्रोत बढ्नुको साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय रहेको छ। व्यापारमा पनि सामान्य फाइदा नै हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। अध्ययनको लगावले बौद्ध क्षेत्र फराकिलो बन्दैछ। सुखद समाचारले उत्साह समेत जगाउने खालको योग भनी राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि हुनेहरूका लागि आजको दिन रमाइलो रहेको छ। रचनात्मक काम प्रारम्भ गर्ने समय रहेको छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। विश्वको परिवारजनसँग भेटघाट हुनेछ। मेहनतले काममा सफलता दिलाउनेछ। समस्या पञ्चायत अधिकारी स्थापित गर्न सकिन्छ। दिगो फाइदा हुने काममा जग बसाउने मौका समेत मिल्ने खालको योग भई राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन आकस्मिक खर्च बढ्दै जानेछन् भने आमदामी कम हुनेछन्। व्यवसायमा लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ। फाइदाका लागि दोहोऱ्याएर प्रयत्न गर्नुपर्ला। टाढाको यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ। छिमेकमा असमझदारी बढ्ने देखेकाले होसियारी साथ काम लिनुहोला। भविष्यको लागि केही वस्तु त्याग्नु पर्ला। सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9805572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि हुनेहरूका लागि आजको दिन दैनिक आवश्यकता पूरा हुँदै जानेछन् भने मेहनतको फल प्राप्त हुनेछ। आमदामी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइन्छ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि फाइदा उठाउन सकिन्छ। व्यापारमा राम्रो फर्को मार्ने समय रहेको छ। छोटो समयमै राम्रो उपलब्धि हात लागि हुनेछ। रोकियो काम बन्दै जानेछन् भने जिम्मेवारी समेत बढ्न सक्ने योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन नयाँ कामले नामदाम इनाम दिलाउनेछन्। कर्म क्षेत्रमा गरिएको साधना सिद्ध हुँदै जानेछन्। मेहनतले सजिलो लक्ष्यमा पुर्याउनेछ। प्रत्यक्ष नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ, व्यापार व्यवसायमा सूर्यको प्रगति हुनेछ, कर्मयोगले मान सम्मान समेत दिलाउने खालको योग भनी राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ।
3: धनुराशि
1: हुनेहरूका लागि आजको दिन अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु परे पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय रहेको छ। समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख भने पाइन्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। बाध्यात्मक परिस्थितिले अनुमति ल्याउन सक्छ, तैपनि टाढिएका साथीभाइ नजिकिनेछन्। मित्रता नै दिगो लाभको सम्भाग बन्न सक्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ।
3: मकर राशि
1: उनीहरूका लागि आजको दिन स्वास्थ्य कमजोर रहनेछ भने चिताको नतिजा प्राप्त नहुनाले आर्थिक क्रियाकलापमा समेत बाधा पुग्न सक्छ। गोपनीयता बाहिरनाले लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। तैपनि मेहनत गर्दा केही काम बन्द जानेछन्। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय रहेको छ। रोकियो काम दोहोऱ्याएर प्रयत्न गर्नु पर्ला, पछि फाइदा हुने काम प्रारम्भ गर्न पनि सकिने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन घुमफिर तथा मनोरञ्जनको समय रहेको छ। प्रियजनसँगको भेटघाटले दिन निकै रमाइलो र उत्साहप्रवर्धक रहनेछ। परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गर्न सक्छ। नयाँ परिवेशमा पुगिनेछ, नयाँ साथीभाइ भेटिनेछन्। प्रेम र प्रेमको बन्धन कसिलो भएर जानेछ। साथीभाइ र सहयोगीहरूले साथ दिनेछन्। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। भौतिक सुविधा जुटाउन पनि सकिने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन साहसी काम गरेर अरूको मन जित्न सकिन्छ। प्रतिष्ठित नतिजाहरू समेत सहयोगी बन्दै जाँदैछन्। कामको मूल्य र उच्च मूल्याङ्कन हुने योग रहेको छ भने लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। रोकिया काम बन्नुको साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यवसाय काममा राम्रो खड्को मार्न सकिन्छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन समेत आउन सक्ने योग राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

विश्रामपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा मैले तपाईँहरूलाई जानकारी गराइसकेका छु आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफलका विषयमा जानकारी भने मैले तपाईँलाई गराइसकेका छु। र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारी भने हामी तपाईँलाई गराउँदैछौँ। ग्रह दशा र भाग्यको विषयमा हामीले हरेक दिन तपाईँहरूसँग चर्चा गरिराखेका छौँ। भाग्य के हो, कर्म के हो, धर्म के हो, ग्रह के हो, गोचर के हो, नक्षत्र आदि के रहेका छन् त यसलाई कसरी काम गर्दछ भन्ने विषयमा हामीले चर्चा गरिरहेका छौँ। आजको विषय म तपाईँहरूसँग ग्रह दशा र भाग्यको विषयमा भन्दा पनि, तपाईँहरूसँग कुराकानी गर्नुभन्दा पनि, ग्रह भनेको, कर्म भनेको वास्तुको संयुक्त प्रभावहरू जीवन परिवर्तन गर्नका लागि गहिरेका सत्य तथ्य बाह्रहरू उपायहरू म तपाईँलाई भन्न चाहिँ गइराखेको छु, तपाईँलाई सुनाउन गइराखेको छु। तपाईँहरू विशेष गरी ग्रह दशा हेर्न खोज्नुहुन्छ, आतुर पनि हुनुहुन्छ, ग्रह दशा र भाग्यको विषयमा चर्चा गर्न पाए हुन्थ्यो भन्ने पनि तपाईँलाई रहन्छ। आजको दिन तपाईँहरू सबैका लागि मंगलमय पनि रहन्छ, मंगलमय रहोस् भन्ने कामना पनि म तपाईँहरूको भगवानसँग प्रार्थना गर्न चाहन्छु। र तपाईँहरू सुन्दै हुनुहुन्छ अहिले देखेर चाहिँ कार्यक्रम ज्योतिष वास्तु, र कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँभरि म हरेक दिन बिहान ठिक 7 बजे उपस्थित हुने गरेको छु। म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। आजको विषय चाहिँ अलिकति गम्भीर विषय पनि रहेको छ, विशेष तपाईँहरू सावधान भएर रेडियोको भोल्युम अलिक ठूलो बनाएर तपाईँहरू चाहिँ सुन्नुहोला। आजको विषय असाध्य गम्भीर पनि रहेको छ, उत्तिकै जीवनमा काम लाग्ने खालका प्रकारकाहरू पनि रहेका छन्, काम लाग्ने खालको विषय लिएर आएको छु म। सधैँभरि हामी तपाईँहरूसँग ग्रह दशा भाग्यको विषयमा चर्चा परिचर्चा गरिरहेका छौँ। आज म ग्रह कर्म र वास्तुको संयुक्त प्रभावको विषयमा जानकारी गराउँछु। कहिलेकाहीँ मानिसहरू भन्ने गर्नुहुन्छ, हामीहरू भन्ने गरिन्छ कि मेरो ग्रह खराब छ त्यसैले जीवनमा राम्रो हुँदै भएको छैन, म साह्रै दुखी छु। तर शास्त्रले के भन्छ भन्दा, ग्रह आफ्नो ठाउँमा छन् तर मानिसको कर्म र घरको ऊर्जा मिलेर नै ग्रहले पनि सहयोग गर्न सक्दैन। यदि घरको वास्तु मिलेको छैन, घरको ऊर्जा मिलेको छैन भने ग्रहले पनि सहयोग गर्न सक्दैन। जस्तै तपाईँले दशाको शान्ति, ग्रहको शान्ति गर्नुभएको छ तर वास्तु मिलेको छैन, घरको ऊर्जा मिलेको छैन भने पनि ग्रह दशा राम्रा भएर पनि ती ग्रहहरू नराम्रा भइराखेका छन् भनेको त्यसले काम गर्न सकेन, त्यो ग्रहले फिट हुन सकेन त्यो घरमा भन्ने बुझाउँछ। हाम्रो जन्म कुण्डलीले दिशा देखाउने गर्दछ, तर जीवन चलाउने शक्ति भनेको कर्म हो र त्यो कर्मलाई टिकाइ राख्ने सकारात्मक ऊर्जा दिने घरको वास्तु हो। त्यही भएर घर बनाउँदाखेरि वास्तु मिलाएर घर बनाउनु पर्ने हुन्छ। त्यसैले आज हामी यी तीनै पक्षलाई खुल्ला मनले विस्तृत रूपमा म तपाईँलाई बुझाउने कोसिसमा रहेको छु, तपाईँहरू अवश्य मेरो बुझ्नुहुनेछ। सुरुमा हामी तपाईँसँग गर्नेछौ ग्रह दोषको विस्तृत विवेचना। ग्रह भनेको केवल आकाशका तारा मात्र होइनन्, ग्रह भनेको ऊर्जा हुन्, मानसिक, भौतिक र आध्यात्मिक। जब ती ऊर्जामा असन्तुलन आउँदछ त्यसैलाई ग्रह दोषको रूपमा पनि हामीले मान्न सकिन्छ। जस्तै उदाहरणको लागि, शनि कठोर छ तर अन्यायी ग्रह होइन। शनि भन्ने ग्रह कठोर हुन्छ तर अन्याय यसले गर्दैन शनिले। शनि भनेको खराब भयो भन्नुको अर्थ मनमा बोझ, काममा ढिलाइ, जिम्मेवारी बढ्दै जाने, मानसिक झगडा, झै झगडा, स्वास्थ्यमा भारीपन, आर्थिक तनाव आउनुलाई शनि ग्रह बिग्रिएको भन्न सकिन्छ। शनि वास्तवमा कर्मको फल दिने ग्रह हो, कर्म गर्नुभयो भने शनिले फल दिने गर्दछ। यदि कर्म ठिक छ भने शनि मित्र रहन्छ, यदि कर्म बिठिक छ भने शनि शत्रु रहन्छ। शनि शान्त गर्ने, विशेष गरी चाहिँ ओम सम शनिश्चराय नमः यी मन्त्रहरू जप गर्न सक्नुहुन्छ। तपाईँहरूले पिपालमा तोरीको तेलमा राखेर बत्ती बाल्ने, जल चढाउने, वृद्ध अशक्त अपाङ्गलाई सहयोग गर्ने,
शनिबार कालो तिल काला चनाहरू दान गर्नाले पनि शनिदोष शान्ति हुने गर्दछ। राहु भनेको माया हो, राहु भनेको भ्रम मनको ओझेल हो, राहु भनेको भ्रम हो, छाया हो, राहु भनेको चाहिँ माया हो, राहु भनेको चाहिँ राहुले मानिसलाई अचानक असर गर्ने गर्दछ। राहु खराब भयो भने छटपटी चिन्ता, कसैको कुरा सुन्न मन नलाग्ने, निर्णय गलत लिन मन लाग्ने अनि आफ्नो जीवनमा अनिश्चितता धेरै बढ्ने, चिन्तित धेरै हुने। हाम्रो बाबु नानीहरूले पनि कुरा धेरै खेलाउने, मनमा निर्णय गलत लिने, साथीको सङ्गतहरू गलत लिने, नराम्रा साथीको सङ्गतहरू लिने, हामीले सम्झाएको कुराहरू उनीहरूलाई बाबु नानीहरूलाई विशेष गरी नराम्रो नकारात्मक लाग्ने, यो नि राहु लागेको हो। राहु सुधार्न मनलाई सुधार गर्नुपर्ने हुन्छ, मनलाई सुधार्नु पर्ने हुन्छ, मनको लागि मनको भावनालाई सुधार गर्नुपर्ने हुने गर्दछ। राहुका उपायहरू के छन् भन्दा राहु मन्त्र ओम राम रहावे नमः, वैदिक मन्त्र छन् ओम कया नक्षत्र आ भुवधूति सदा व्रत सखा कया सचिष्ठया व्रत ओम राम रहावे नमः, यो तान्त्रिक मन्त्र पनि तपाईँले गर्न सक्नुहुन्छ। घरमा प्राकृतिक धूप बाल्ने, विशेष गरी चाहिँ डिजिटल स्क्रिनलाई कम गर्ने, जस्तै मोबाइलहरू नहेर्ने, टिभीहरू नहेर्ने, होइन, मनलाई शान्त पार्ने, साधारण गर्ने, ध्यान गर्ने, योगाहरू गर्ने, राहु शान्त हुने गर्दछन्। यस्तै गरी अर्को राहुको अर्को अङ्ग हुन्छ केतु। केतुले मानिसलाई आध्यात्मिक बनाउने गर्दछ, तर साथै अलिक त अलग अलग महसुस पनि यसले गराउने गर्दछ। केतु खराब भयो भने विशेष गरी चाहिँ अल्झन धेरै आउँछन्, के गरौं के गरौं भन्ने अवस्था, डर सपनाहरू, मनमा शक्ति कमजोर हुन्छ, मनको शक्ति कमजोर हुन्छ, मन अशान्त रहन्छ। केतुको शान्त गर्न गणेशजीको पूजा गर्ने गर्न सक्नुहुन्छ, ध्यान गर्ने, धूपदीप गर्ने, शुद्ध मन स्वच्छता गर्ने, नागको पूजाहरू पनि गर्न तपाईँले सक्नुहुन्छ। अनि मंगल भनेको ऊर्जा हो, है, मंगल भनेको ऊर्जा हो। मंगल गलत भयो भने क्रोध चाँडै आउँछ, रिस छिटै उठ्छ, घरमा झै झगडा गर्न मन लाग्छ, दुर्घटना आदि हुन सक्छ। विशेष गरी चाहिँ आशंकाहरू लाग्ने, मनमा शंका लाग्ने, श्रीमान हुनुहुन्छ भने श्रीमतीप्रति शंका भाव आउने, श्रीमती हुनुहुन्छ भने श्रीमानप्रति शंका भावहरू आउने, पैसा टिकी नरहने, पैसा धेरै सकिराख्ने, यो ग्रह पनि मंगलको कारणले गर्दाखेरि भएको। मंगल भनेको शक्तिको ग्रह हो, यसको उपायको लागि हनुमान चालिसा पाठ गर्ने, बजरंग बाण पाठ गर्ने, रातो वस्तु दान गर्ने, विशेष रातो कपडाहरू दान गर्ने पनि गर्न सकिन्छ। विशेष गरी गुरु भन्ने, बृहस्पति भन्ने ज्ञान र भाग्यको ग्रह हो। गुरु कमजोर छन् भने निर्णय कमजोर, बारम्बार लक्ष्य बदल्ने, आर्थिक हानि हुन सक्छ, लामो समयसम्म उन्नति नदेखिने कुराहरू पनि देखाउँछ। विशेष गरी चाहिँ बिहिबार धूप बत्ती गर्ने, पितालाई सम्मान गर्ने, गुरु मन्त्र भनेको ओम गुरवे नमः, ओम ब्रह्म बृहस्पतये नमः, अनि पहेँलो कपडाहरू पनि हामीले दान गर्न सकिन्छ। अब हामी गहिरो विषयमा जाने गर्दछौँ। मैले त सामान्यतया नवग्रहको विषयमा कुन कुन नराम्रा ग्रह छन् त्यसको विषयमा यसो तपाईँलाई जानकारी गर्न खोजेको मैले विशेष गरी चाहिँ। अब हामीले गहिरो विषयमा जान्छौँ कर्म। ग्रहले दिशा देखाउने गर्दछ तर कर्मले ठर्याउँदै गर्दछ, कुन बाटोबाट फल प्राप्त गर्नुहुन्छ भन्ने विषय कर्म। रामायणमा भगवान राम स्वयं विषम परिस्थितिमा परे, किनकि आध्यात्मिक व्यक्ति पनि संसारको कर्म रूपी खेलबाट बाहिर जान सक्दैन, जस्तो कर्म अनुसारको फल हामीले भोग्नै पर्छ। शास्त्र भन्ने गर्दछ कर्म ग्रह कर्म अनुसार चल्ने गर्दछ, कर्म सुधार्नु भयो भने ग्रह पनि तपाईँको सुध्रिन्छ। विशेष गरी चाहिँ कर्म भनेको बिहान गायत्री मन्त्र जप गर्नुहोस्, एकादशीको व्रत गर्नुहोस्, माछा मासुहरू नखानुहोस्, शुद्ध भोजन सात्विक भोजन गर्नुहोस्, हरिनाम जपिराख्नुहोस्, ओम नमो भगवते वासुदेवाय यो मन्त्र जप गरिराख्नुहोस्। कर्म तपाईँको कर्म जुन कर्म गर्नुभएको छ त्यो कर्म सुधार्नुहोस्, ग्रह तपाईँको सुधारिन्छन्, आफै राम्रो हुन्छ।
कर्म सुधार्नका लागि यी पाँचवटा उपायहरू पनि हुन्छन्। विशेष गरी चाहिँ यसमा सत्य, सरलता, गुरु शनि दुवैले प्रसन्न बनाउने उपाय हुनुहुन्छ। मानिसको बोली शुद्ध भयो भने ग्रहको प्रभाव आधा घट्ने गर्दछ। विशेष गरी चाहिँ दैनिक मन्त्र स्तोत्र मनको कम्पन बदलिने गर्दछ। दैनिक स्तोत्र पाठ गर्नाले हनुमान चालिसा पाठ गर्न सकिन्छ, हामीले श्री सूक्त पाठ गर्न सकिन्छ, कनक धारा स्तोत्र पाठ गर्न सकिन्छ, नील सूक्त बजरङ्ग बाण स्तोत्रहरू पाठ गर्न सकिन्छ। मन्त्र जप भनेको मन सफा गर्ने प्रक्रिया हो, मन्त्र जपहरू तपाईँले गर्न सक्नुहुन्छ। दान गर्न सकिन्छ, शनि राहु बृहस्पतिहरू शनि सङ्कटाहरू शान्ति हुने गर्दछन्। दान भनेको पैसा होइन, मन हो, मन दान गर्नु पर्यो तपाईँहरूले चाहिँ। अधुरो काम पूरा गर्ने बानी मंगल समयमित रहन्छ, यही बानीले जस्तै कुनै पनि काम तपाईँले अधुरो छोड्नुहुन्छ भने ग्रह मंगल बिग्रिन्छ, यही बानीले मंगल र चन्द्रलाई स्थिर बनाउने गर्दछ। सकारात्मक भावना राहु केतु स्वतः शान्त हुने गर्दछ, सकारात्मक भावना राख्नुभयो भने राहु केतु शान्त हुने गर्दछ। म राम्रो हुँदैछु भन्ने भावना नष्ट भएर म राम्रो हुनेछु भन्ने स्थिर ऊर्जा बस्ने गर्दछ भन्ने कुराहरू। वास्तु भनेको केवल कोठाको दिशा मात्रै होइन, फेरि वास्तुशास्त्रमा के भन्छ भन्दा वास्तुशास्त्र भनेको कोठाको दिशा मात्र होइन, घरभित्र बग्ने ऊर्जा हो यो वास्तु भनेको चाहिँ। घर गलत भयो भने ग्रह कर्म दुवै असर आधा मात्र देखिने गर्दछ। यहाँ फोहोर भारी सामान बन्द कोठा भयो भने केतु र गुरु कमजोर हुने गर्दछ। उज्यालो राख्नु पर्दछ घरमा, सधैँभरि घर उज्याला हुनुपर्दछ, घाम छिर्ने कोठाहरू हुनुपर्ने गर्दछ। घरभित्र धूप बाल्नुहोस्, तपाईँले गाईको धूपहरू दिनुहोस्, गाईको तपाईँको चाहिँ घिउको धूपहरू बाल्नुहोस्, त्यसले राम्रो हुन्छ। विशेष गरी चाहिँ इशान कोणमा पूजा कोठा राखेर असाध्यै राम्रो हुने गर्दछ। इशान कोण भनेको पूर्व र उत्तरको कुनालाई इशान कोण भन्ने गरिन्छ। अग्निकोण भनेको तपाईँको चाहिँ आग्नेय कोण भनिन्छ, यो आग्नेय कोण भनेको चाहिँ दक्षिण र पूर्वको बीच भावलाई, यसलाई आग्नेय कोण भनिन्छ, इशान कोण भनिन्छ। किचन गलत स्थानमा भयो भने मंगल र राहु प्रभाव पर्ने गर्दछ। उज्यालो राख्नुहोस् यो कोठालाई पनि। अग्नि तत्त्व दीप सामान्य ताप झगडा चाहिँ घटाउने अभ्यास गराउने गर्दछ। दियो बाल्नु उज्यालो भयो भने घरमा झै झगडा धेरै हुँदैन। विशेष गरी चाहिँ अब नैऋत्य यहाँ समस्यायुक्त वस्तु भए परिवारमा अस्थिरता आउने गर्दछ। विशेष गरी चाहिँ हावा प्रवेश नहुँदा घर विवाद बेचेनी आउने गर्दछ। अनि घरको मध्य भागमा चाहिँ फोहोर भयो भने सबै ग्रहको ऊर्जा कमजोर हुने गर्दछन्। बिहान विशेष गरी चाहिँ यी उपायहरू अपनाउनुहोस्, तर प्रभावशाली शक्तिशाली आजदेखि अपनाउन सकिने कुनै खर्च नलाग्ने उपाय पनि म तपाईँलाई भन्छु। घरको वास्तुको लागि, ग्रह दशाको लागि राम्रो हुनको लागि चाहिँ विशेष गरी बिहान उठेर सूर्यलाई नमस्कार गर्नुहोस्। ओम घृणी सूर्याय नमः, ओम घृणी सूर्याय नमः भन्नुहोस् तपाईँले। बिहान तपाईँको दुई चार मिनट पाँच मिनट चाहिँ ध्यानमा बस्नुहोस्, मनको शुद्धि हुने गर्दछ। त्यसपछि तपाईँले मंगल शनि राहु केतु शान्त पार्नको लागि हनुमान चालिसा पाठ गर्ने गर्नुहोस्, यसले तपाईँलाई राम्रो गराउँदछ। घरमा दैनिक दियो बाल्नुहोस्, इशानमा इशान कोणमा घिउको अथवा तेलको बत्ती बाल्नाले असाध्यै राम्रो प्रभावशाली हुने गर्दछ। घरलाई शक्ति आउँछ, वास्तु जी पुरुषलाई शक्ति आउने गर्दछ। ब्रह्मस्थान सफा राख्नु, घरको बीच भाग चाहिँ सफा सरसफाइमा ध्यान दिनुभयो भने घरको प्राण शक्ति बढ्ने गर्दछ, आयु बढ्ने गर्दछ। शनिबार चाहिँ तपाईँको चाहिँ दान गर्नाले कर्म सुधार हुने गर्दछ। शनिबारको दिन केही कुरा दान गर्नुहोस्, बिहिबारको दिन पहेँलो चिजहरू दान गर्नुहोस्। विशेष गरी चाहिँ राति दस बजेपछि शान्त वातावरण केतु मन हुन्छ, मन भनेको केतु हो, केतु मन बुद्धि सन्तुलन गराउँदै गर्दछ, तनावको अन्त्य गर्दछ। विशेष गरी राति दस बजेपछि सुतिहाल्नुपर्छ, र दस बजेभन्दा उता मोबाइल हेर्ने,
टिभी हेर्ने हो हल्ला गर्ने झैझडा गर्ने काम गर्नु हुँदैन भन्ने कुराहरू चाहिँ विशेष गरी चाहिँ भनेको छ। घरको मुख्य ढोकामा उज्यालो राख्नु, सरसफाई राख्नुहोस्, धन वृद्धि हुन्छ, धन र समृद्धिको प्रवेश गर्ने गर्दछ। नराम्रो बोलीलाई हटाउनुहोस्, सोच त्याग गर्नुहोस्, ती नकारात्मक कुराहरू चाहिँ कर्मको सुधार हुने गर्दछ, ग्रह स्वतः सुधार्ने पनि गर्दछ भनेर भनेको छ विशेष गरी चाहिँ। र कुण्डली भाग्यको विषयबाट हेर्दाखेरि चाहिँ विशेष गरी चाहिँ म आजदेखि सत्य बोल्छु असत्य बोल्दिनँ भन्ने सङ्कल्प तपाईँले गर्नुपर्छ विशेष गरी चाहिँ। म आजदेखि के गर्छु भन्दा सत्य बोल्छु भन्ने कुराहरू तपाईँले गर्नुपर्दछ। सत्य बोल्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ। शनि राहु केतु मंगल गुरु आदि ग्रह दोषले जीवनका कुन कुन क्षेत्रमा असर पार्दछ, कुन कुन लक्षण देखा पर्दछन्, के कस्ता लोक उपाय उपयोग हुन्छन्, पूजा मन्त्र जप दानका सरल उपायहरू पनि विशेष रूपमा रामायण महाभारतका छोटो उदाहरणहरू पनि म तपाईँलाई गराउँछु। वर्तमान कर्म सुधारले कसरी ग्रह दोष पनि हल्का बनाउने गर्दछ, दैनिक कर्म सुधारका पाँच उपाय, दैनिक पाठ पढ्ने, सत्य बोल्ने, दान सेवा मनोवृत्ति गतिर हाम्रो बिहान चाहिँ लाग्नुपर्ने हुने गर्दछ विशेष गरी चाहिँ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारी तपाईँको विशेष रूपमा तपाईँले जुन जानकारीहरू गर्न सक्नुहुन्छ। शनि राहु केतु मंगल आदि ग्रहहरू गुरुदोषका निवारणहरू पनि हामीले गर्न सकिन्छ। सत्य बोल्ने सङ्कल्प हामीले गर्नुपर्दछ। मैले तपाईँलाई बारम्बार भनेको छु, असत्य नबोल्नुहोस्। नियमित मन्त्रहरू पाठ गर्ने, मन्त्र जप गर्ने, जुन मन्त्र तपाईँलाई आउँछ आफ्नो गायत्री मन्त्रहरू तपाईँले गर्नुहोस्। यसले तपाईँलाई सकारात्मक सोच र म ठिक हुँदैछु भन्ने भावना पनि आउने गर्दछ विशेष गरी चाहिँ। भगवानको स्थान भनेको ईशान कोणमा हुने गर्दछ, त्यहाँ पूजा कोठा राख्नुहोस्। घरको लागि वास्तुदोष समाधान गर्नको लागि घर सफा राख्नु, धूपदत्तीहरू गर्दै गर्नुहोस् कोठा कोठामा, घरका कोठामा विशेष गरी चाहिँ। तपाईँले चाहिँ भूत वर्तमान र भविष्यको विषयमा पनि चर्चा र परिचर्चा हामी तपाईँसँग हरेक दिन गरिराखेका छौँ र आफ्नो आफन्तको बारेमा, ग्रह र भाग्यको विषयमा चर्चा हामी गर्नेछौँ। ज्योतिष भनेको के हो, फलादेश के हो भन्ने विषयमा पनि जानकारी म तपाईँलाई विस्तृत रूपमा जानकारी गराउने कोसिसमा भनिरहेको छु। ज्योतिष भनेको आँखा, नेत्र। तपाईँले यसरी कुरा बुझ्नुहोस् कि तपाईँको चाहिँ ज्योतिष भनेको एउटा आँखा हो। फलादेश कसरी हुन्छ, कुण्डली ग्रह र जन्म समय किन यति महत्त्वपूर्ण हुन्छन्, अहिले धेरैले ज्योतिषलाई भविष्यवाणी मात्र ठान्ने गर्नुहुन्छ, तर सत्य के हो भने ज्योतिष भविष्य होइन, ज्योतिष ऊर्जा गणित हो। यसरी कुरा बुझ्नु होला तपाईँले। ज्योतिष, ज्योति र ईश, यी दुई शब्द बनेको छ, अनि अर्थात् प्रकाश, ज्योति अर्थात् प्रकाश, ईश अर्थात् ईश्वरको ज्ञान। यसैले ज्योतिष प्रकाशद्वारा जीवन बुझ्ने एउटा विद्या हो। ज्योतिषका पाँच मुख्य आधार टेकेर चल्ने गर्दछ ज्योतिष भनेको। काल भनेको समय, समय कतिखेर के रहन्छ, कुन समयमा तपाईँले के काम गर्दा तपाईँलाई राम्रो हुन्छ। दिशा, कुन दिशातिर तपाईँले काम गर्दा राम्रो हुन्छ। ग्रह, नक्षत्रको गति के कस्ता रहेका छन्, ग्रहका गतिहरू के कस्तो रहेको छ भन्ने विषयमा पनि तपाईँले चर्चा गर्न सक्नुहुन्छ। मानिसको जीवन र व्यवहार के कस्ता रहेका छन्। ज्योतिष भविष्य चाहिँ बताउने यन्त्र होइन, ज्योतिष भनेको जीवनमा कुन ऊर्जा बलियो हुन्छ तपाईँको, कुन ऊर्जातर्फ कुन क्षेत्रमा तपाईँलाई राम्रो हुन्छ, कुन ग्रहको प्रभाव कति समयसम्म चल्ने गर्दछ भन्ने कुरा पनि हो। कुन कर्मले कस्तो फल दिन्छ तपाईँलाई भनेको, कुन काम गर्दाखेरि तपाईँलाई कस्तो फलिफाप हुन्छ, राम्रो नराम्रो के रहन्छ, फाप्छ कि फाप्दैन तपाईँलाई भन्ने कुरा सिकाउँछ। कुन नक्षत्रमा जन्मिँदा मानिस कस्तो स्वभावका हुन्छन्, यी कुरा पहिचान गर्ने विज्ञान हो ज्योतिष भनेको चाहिँ विशेष गरी चाहिँ। ज्योतिष चाहिँ किन विज्ञान जस्तै छ भन्दाखेरि चाहिँ सूर्य चन्द्रमा कोठामा फर्केर हेरिँदैन, तिनको गति गणित हुन्छ, ग्रहको स्थित अर्को ग्रहसँगको कोण अनुसार ऊर्जा बदलिने गर्दछ ज्योतिष भनेको चाहिँ।
त्यसैले ज्योतिषमा गणितको ठुलो भूमिका हुन्छ, ज्योतिषमा म्याथमेटिक्स ठुलो हुन्छ। हेर्नुहोस्, चिना पाउनु पर्यो भने तपाईँले पुरै हिसाब नै गर्नुपर्छ। म्याथ नआउने हो भने, म्याथ कमजोर छ भने त्यसले ज्योतिष भन्न सक्दैन। ज्योतिष पनि धेरै प्रकारको हुन्छन्, कोही फलित ज्योतिष, कोही गणित ज्योतिष, कोही वास्तु ज्योतिष, होइन। ज्योतिष पनि धेरै प्रकारका ज्योतिषहरू हुने गर्नुहुन्छ। फलादेश भनेको ग्रहको ऊर्जा, जन्म समयमा संकेत, वर्तमान कर्मको योगफल। फलादेश तीन चरणमा गरिन्छ। हामीले चाहिँ जन्मेको मिति, जन्मस्थान, जन्मेको ठ्याक्कै समय, मैले भन्छु नि तपाईँलाई साल महिना गति र समय चाहिन्छ भनेर भन्छु नि मैले तपाईँलाई चाहिँ, विशेष गरी चाहिँ जन्मेको मिति चाहिन्छ, जन्मस्थान र जन्मेको ठ्याक्कै समय चाहिँ चाहिन्छ हामीलाई। यी तीन आधारमा ग्रह नक्षत्रको चाहिँ हामीले के बनाइन्छ भन्दा म्याप बनाइन्छ, यसैलाई जन्म कुण्डली भनिन्छ। कुरा बुझ्नुभयो? कुण्डली तपाईँको जीवनको रोड म्याप जस्तै हो। कुण्डली भनेको तपाईँको रोड म्याप, जीवनको रोड म्याप भनेको तपाईँ कहीँ काठमाडौँ जानु पर्यो भने रोड म्याप हेर्नुहुन्छ, बाटो कस्तो कस्तो छ, बाङ्गा टिङ्गा, कहाँ राम्रा कहाँ नराम्रा, कहाँ साँगुरो बाटो छ, कहाँ अप्ठ्यारो बाटो छ, होइन, कहाँ ट्राफिक जाम छ, कहाँ पहिरो लडेको छ, सबै कुरा म्यापले बताउने गर्दछ। कहाँ उकालो बाटो छ, कहाँ ओह्रालो बाटो छ, कहाँ भिरको बाटो, कहीँ पाखाको बाटो छन् भने सबै कुरा देखाउँछ। तर कसरी हिँड्ने भन्ने निर्णय तपाईँको आफ्नो कर्मले गर्दछ। तपाईँको मनले कसरी कर्म गर्ने त, तपाईँ हिँड्दाखेरि कोही दुर्घटना बिच बाटोमा कसैको दुर्घटना परिराखेको हुन्छ, कसैको टायर पङ्चर भइराखेको हुन्छ, कोही छिटो पुग्नुहुन्छ, कोही ढिलो पुग्नुहुन्छ, कोही पुग्दै पुग्नुहुन्न। कुन ग्रहको शासन कहिले चल्छ, शासन सत्ता पनि हुन्छ यसमा, ज्योतिषमा हेर्नु। यसले जीवनका समय, समयका अवस्थालाई निर्धारण गर्ने गर्दछ। राहु दशामा अचानक परिवर्तन हुने गर्दछ। मन हाम्रो राहु दशा चलेको भए अचानक परिवर्तन हुने गर्दछ। काठमाडौँ जाने भने ठिक्क परेको मान्छे नजाने, आज जान मन लागेन भन्ने पनि हुन सक्छ। शनि दशामा परीक्षा हुने गर्दछ। गुरु दशाको बेलामा उन्नति प्रगति हाम्रो हुने गर्दछ। चन्द्र दशामा मानसिक संवेदनशीलता वृद्धि हुने गर्दछ। यसैले फलादेशको आधार समय ऊर्जाको संयोजन हो। विशेष गरी चाहिँ कुण्डली कस्तो बाटो बन्छ, तर कर्म कतो जान्छ, कर्म कता जान्छ त, कर्मले कता काट्दछ त। कुण्डली भनेको बाटो हो, मैले अहिले पनि तपाईँले भनिसकेको छु। जस्तै मंगल कमजोर छ भने झैझगडा सम्भावना हुन्छ, तर उसले क्रोध नियन्त्रण गर्न सिक्यो भने मंगल दोष 70% घट्ने गर्दछ। अनि शनि कमजोर छ भने ढिलाइले फलादेशको आधार समय ऊर्जाको संयोजन हो। विशेष गरी चाहिँ कुण्डली कस्तो बाटो बन्छ, तर कर्म कतो जान्छ, कर्म कता जान्छ त,

पनि शनि दयालु हुने गर्दछ। राहुले मनलाई भ्रममा पार्ने गर्दछ, तर व्यक्ति ध्यान र सत्य शान्त आवाज अप्नाए भने राहु स्वतः शान्त हुने गर्दछ। त्यसैले फलादेश भनेको निर्णय होइन, फलादेश भनेको संकेत हो, यस्तो हुन्छ भनेर संकेत हामीले तपाईँहरूसँग गर्ने गरिन्छ। ज्योतिष आवश्यक छ कि छैन छ? ज्योतिष भनेको किन आवश्यक छ त भन्दा, बेलामा तयारी गर्न सकिन्छ, समस्या बेलैमा रोक्न सकिन्छ। ज्योतिष भयो भने चाहिँ बेलैमा तयारी गर्न सकिन्छ है, अनि समस्याहरू केही छन् भने त्यसलाई रोक्न सकिन्छ, ज्योतिषलाई रोक्न सक्छ ज्योतिषीहरूले। विशेष गरी चाहिँ आफ्नो स्वभाव शक्ति कमजोर पक्ष कुन हो भन्ने बुझाउने गर्दछ आफूलाई, मेरो कुन कुन क्षेत्रमा म कमजोर छु, कुन कुन क्षेत्रमा मलाई राम्रो छ भन्ने कुराहरू पनि फलादेशले तपाईँलाई जानकारी गराउँछ। मानिस राम्रो तब मात्र बन्छ जब उसलाई आफै बारे थाहा हुन्छ, म कस्तो छु भन्ने कुरा जब मान्छेले चिन्दछ आफूले आफूलाई, तब मात्र राम्रो हुने गर्दछ। कुन कार्य कहिले गर्दा उचित हुने गर्दछ, मार्गदर्शन दिने गर्दछ। घर बनाउने समय कुन छ तपाईँलाई, अहिले घर बनाउन राम्रो अथवा नराम्रो, व्यवसायहरू पसल खोल्नको लागि तपाईँलाई राम्रो नराम्रो, विवाह अहिले यो वर्षमा तपाईँलाई राम्रो नराम्रो, सन्तानहरू तपाईँले चाहिँ सन्तानको प्लानिङ गरिरहनु भएको छ भने यो समय राम्रो नराम्रो, जागिर खानालाई तपाईँले सरकारी जागिर राम्रो कि प्राइभेट जागिर राम्रो, अहिले राम्रो नराम्रो, रिटायर हुन खोजिरहनु भएको छ अहिले राम्रो कि नराम्रो, रोगको समय, यी सबै ग्रहीय समयसँग मेल खाने गर्दछ। वास्तुसँग मिलेर जीवन ऊर्जा व्यवस्थित गर्दछ। ज्योतिष वास्तु सम्पूर्ण जीवनको सन्तुलन हो। विशेष गरी चाहिँ फलादेश चाहिँ तपाईँले जब चाहिँ मैले भन्छु केही कुराहरू ग्रह दशाको विषयमा भन्छु, तपाईँले के कुरा बुझ्नुपर्छ भन्दा, ग्रह सबै खराब हुँदैनन्, ग्रह केवल आफ्नो ऊर्जा चलाउने गर्दछ। फलादेश भनेको भविष्य लेखिदिने कुराहरू होइन, यसैले जीवनलाई सजिलो बनाउने मार्गदर्शन दिन्छ। कर्म परिवर्तन गर्यो भने ग्रहको खराब प्रभाव पनि आधा घट्ने गर्दछ। उपायले मन घर र समय तिनैवटा सन्तुलनमा ल्याउने गर्दछ। विशेष गरी चाहिँ आज हामीले ज्योतिष के हो, फलादेश कसरी गरिन्छ, ग्रहको ऊर्जा विज्ञान के हो, कुण्डलीको महत्व, यी सबै कुरा विस्तारमा हामीले बुझेका छौँ। मैले बुझाउने कोसिस गरेको छु, तपाईँले कति बुझ्नुभयो कति बुझ्नु भएन। ज्योतिष भनेको भविष्य होइन, ज्योतिष मार्गदर्शन हो र मार्गदर्शनले जीवनमा उज्यालो ल्याउने गर्दछ। विशेष गरी चाहिँ म तपाईँलाई के भन्न चाहन्छु भने, सर्वे भवन्तु सुखिनः, सबैजना हामीहरू सुखी रहनुपर्छ। मन भाव विचारलाई हामीले सन्तुलनमा राख्न सक्नुपर्ने हुन्छ भन्ने कुरा चाहिँ विशेष गरी चाहिँ मैले तपाईँलाई जानकारी भनी गराएको छु। जन्म कुण्डली भनेको म्याप हो, म्याप चाहिँ तपाईँको बनाएर राख्नुपर्ने हुन्छ, रोड म्याप जस्तै हाम्रो कुण्डली भनेको चाहिँ त्यो। तपाईँले आफ्नो जन्म कुण्डली चिनाहरू बनाउनु भएको छ अथवा छैन, बनाउनु भएको छ भने ठिकै भइहाल्यो, बनाउनु भएको छैन भने नजिकै कोही ज्योतिषीहरू हुनुहुन्छ भने तपाईँले त्यहाँ गएर पनि सल्लाहहरू लिन सक्नुहुन्छ। तपाईँले त्यहाँ गएर पनि के गर्न सक्नुहुन्छ, सल्लाह लिने र ज्योतिषको चिना बनाउने, कुण्डली बनाउने। अनि चिना बनाउँदा के चाहिन्छ मैले भनेको थिएँ, जन्ममिति, समय र तपाईँको जन्म स्थान कहाँ हो त्यो चाहिन्छ, ठ्याक्कै समय चाहिन्छ जन्म कुण्डली बनाउनको लागि, चिना बनाउनको लागि यो समय अति आवश्यक चिज हुन्। यो मैले तपाईँलाई जानकारी पनि गरिराखेको छु। कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिन आएको छ, यस्तै गन्थन मन्थन म लिएर आउने कोसिसमा रहेको छु। र ग्रह दशा र भाग्यको विषयमा त हामीले हरेक दिन हामी तपाईँसँग कुराकानी गरिराखेका छौँ, कहिलेकाहीँ यस्तै खालका भावनाहरू पनि तपाईँले मैले बुझाउन सकेँ भने राम्रो हुन्छ। ज्योतिष भनेर सम्पूर्ण कुरा ज्योतिषीलाई मात्रै तपाईँले चाहिँ जिम्मा लगाएर पनि मात्रै पनि हुँदैन, कर्म तपाईँले गर्नुहोस्, राम्रो कर्म स्वभाव कर्म गर्नुहोस्। तपाईँले राम्रो कर्म गर्नुभयो, मन तपाईँले चाहिँ सकारात्मकतिर लानुभयो भने तपाईँलाई राम्रो हुन्छ। कसैको मन नकारात्मकतिर ऊर्जातिर धकेलिन्छ, त्यो ग्रहको प्रभावले पनि हो, त्यसको समस्याको समाधान पनि मैले तपाईँलाई लिएर भनिसकेको छु। दशाको शान्ति, ग्रह गोचरको शान्ति, रत्न कवच धारण गर्ने आदि इत्यादि उपायहरू पनि, धेरै उपायहरू पनि रहेका छन् भन्दै कार्यक्रम ज्योतिष वास्तु हामी अन्तिमतिर आएका छौँ। भोलि बिहानमा फेरि ठिक्क 7 बजे कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: यज्ञको प्रतापबाट पुत्र प्राप्ति हुने हरि वंश कथा श्रुत्वा शतचण्डी विधानत भक्त श्री शिव महाराज र पुत्रमात्मा भयसुदी भन्छ। यस्ता यज्ञले छोरा पाउने यज्ञ गरिराखेका थिए। रानीका मनमा छोरा पाउने इच्छा भइन्छ, छोरी पाउने प्रबल आशा राख्नुभएछ रानीले। अब के उपायबाट गर्ने भन्दा जम्मा मन्त्रको कार चारवटा छ, स्वाहाकार, स्वधाकार, बचतकार, हन्तकार। स्वाहाकार भनेको देवतालाई, स्वधाकार भनेको पितृलाई, हन्तकार भनेको आतिथ्य पाउनलाई, बचतकार भनेको वैकल्पिक विकल्पलाई, संकल्प होइन विकल्प। ल तरिका हवन गरिदिनुहोस्, छोरी जन्माइदिनुहोस् ब्राह्मणहरू, म तपाईँहरूको उपमा केही राजाले दिने दक्षिणा भन्दा बेग्लै तरिकाले स्वागत गरिदिन्छु, मलाई छोरी पाउने इच्छा छ भनेर घुसी पो दिइसकेको हवनलाई। गणेश परमार्थ सबै मन पण्डितमा थाहा नगरेर सबै उसै लटपटिए पाएपछि के राख्थे हवन गर्ने गए। ब्राह्मण मन पण्डित स्वाहा भन्नुहुन्छ, अरू चाहिँ बिस्तारै बसटकार बसटकार भन्दै गएछन्। यस्तो तरिका हेर्नुहोस् त, छोरी जन्मियो यज्ञको समापन समारोह पछाडि छोरीको जन्म हुन्छ अनि त त्यसो दस अध्यस्त सारा मूल्य पण्डित दाइ नै गयो प्रधान आचार्यजीलाई, हजुर जस्तो महानुभाव प्रशिष्ट गुरु तपाईँ गुरु कुन गुरु पुरोहित, तपाईँ जस्तो यस्तो महान प्रकाण्ड व्यक्तिले गरेको यज्ञमा छोरोको सट्टामा वैकल्पिक छोरी जन्मियो के गर्ने हजुर भनेको, मेरो गल्ती कति होइन सरकार, यो तपाईँको महारानीको गलतमा यी ब्राह्मणहरू सहमति भएका गर्ने क्या, अरूलाई छोरो बनाइदिनुहोस्। त्यस्तो पनि थियो क्या अघि। अनि शिवजीका चरणमा विन्ती गरेपछि भगवान शिवजीले के भन्नुभयो भने, लिङ्गको अधिकार भगवान शिवजीलाई छ सृष्टिको आदिमा, जन्मिएपछि पनि जब लिङ्ग बदल्न सक्ने त्यस्तो क्षमता, त्यहीको पुरुष पुरुषको त्री गरिदिन सक्ने। ल अब म त जब सारी विजतमा परे प्रभु, मेरो भक्त राजदेव बन हजुरको भक्त, म मेरो इज्जत गो, म माथि दया राखी बक्सियोस् भनेपछि ठिकै छ, काम त बहुत गाह्रो हो। नाम के राखेको छु यो केटीलाई, इला। ल आजबाट सुख भिन्न भन्नु, ल जाऊ, उनी सुधारिएका छन् पठाइदिनु भयो, नभन्ने पुरुष लिङ्ग भयो। कति खुसी भए, घरमा गए पत्नीलाई गाली गलत पनि गरे, तँलाई बेचो पनि बदमास नि, तर घुस बाँड्ने त तैँ परै जस्तो, त्यो भावनालाई जब गाली त तैँ परै जस्तो, तँलाई कहीँ नभए कि इत्यादि भयो होला केही। अनि पुरुष बनेर आएको छोरालाई राज्य विशेषको आरोह भयो, सारा सम्पूर्ण व्यवस्थापन पक्ष पुरा भयो, सिद्धिम्न नामको राजकुमार भयो, इला भन्ने नाम कटौती भयो, छोरी भएन छोरो भए। त्यही राजकुमार फेरि इलाव्रत खण्डमा पुगेछन् एक दिन, अम्बिका भन्ने जङ्गलमा, फेरि त्रिजाति हुन्छ होला जङ्गलमा पुगेपछि, अरे म त त्री भएछ भने राजन, हो र महाराज भन्यो। अनि यसो हेरेको त घोडा त घोडी भइसकेको शिकारमा चढेर गएको, घोडा त शिकारी कुकुर मृग पक्रा नगालिएर गएको, कुकुर नै भइसकेछ। अरे लौ न सफा बर्बाद भयो लौ है भनेर भन्दाखेरि सारले परीक्षा गरे, जाति भए भएका सबै त्रिजाति चुनै निम्तको छ आज, आफ्नो रूप लिएर फेरि जाने घर के भन्ने नि श्रीमती बाँच दिए नि तैपनि बडो छटपटावट भयो। अनि त्यसपछिबाट शिवजीका चरणमा दस वशिष्ठलाई लिएर जाँदा, यो राजा कतिपटक तिमीलाई छोरो मान्छे, कतिपटक छोरी मान्छे बनाउने, त बडो कष्टदायक कुरा हो नि, तर तिमीलाई म एउटा कुरा भन्छु मान्छौ हर्ष, त्यो जङ्गलमा म एक दिन पार्वती लिएर बसिरहेको शिवजी भन्नुहुन्छ, इलाव्रत खण्डको अम्बिका भन्ने जङ्गल हाम्रो भारत वर्षदेखि माथि किल पुरुष वर्षदेखि उत्तरपट्टिको भागमा पर्दछ, हामीबाट यहाँबाट अहिले इशानपट्टि कोणमा पर्छ, त्यहाँ इलाव्रत रामहरूको खण्ड, अति सुन्दर नगरी थियो, म त्यहाँ बसिराति पार्वतीलाई साथमा लिएर, सनक सनन्द सनातन शरद कुमार चारवटा कुमार आए, म पनि नाङ्गै थिएँ निर्वाङ, पति पनि निर्वाङै थिइन्, ओहो यहाँ त पुरुषहरू आगमन भयो, त्यसमा नि ब्रह्मचारी अरे बडा हतारपूर्वक जब कपडा पहिरिनु पर्ने भयो, रानीले पनि पार्वती महारानीले पनि मैले पनि, अनि उहाँहरू विदा भएर गइसकेपछि प्रभु यहाँ त पुरुषको आवागमन हुँदो रहेछ, यहाँ त नबसौँ भने नि मेरी पार्वतीले, शिवजी भन्नुहुन्छ, अनि तिम्रो शरण पुरुषको मात्रै हुन्छ कि नारीको पनि हुन्छ भन्दा, नारीको त मलाई शरणै लाग्दैन भनेपछि, यहाँ जो आउँछ त्यो सम्पूर्ण त्रिजाति होइजाओस् भन्ने शिवजीबाट श्राप परेको थियो, नजानिकन गएछौ तिमी जो जो भयो भयो। अब यसलाई के छ भनेदेखि हेर, दुबारा कसै दिन थाल्यो भनेदेखि त्यो व्यक्ति कहिल्यै सुध्रदैन, फेरि निदो छ। दोस्रो माफ हुन सक्दैन, पहिलो एकपल्ट गल्ती गर्यो भने ठिकै छ, यसलाई माफ, अब सुध्रिनु भनिदिनु।
1: साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो, इट्स 8 AM।
2: रेडियो साइन 89.8 MHz।

0: चलाउनुहोस्। इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग
1: डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने। सम्पर्क 9801007477। क्लासिक टेक छोयो कि चल्यो।
2: सूचना सूचना सूचना, यस भरतपुर महानगरपालिकाबाट आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिकमा सम्पादन भएका योजना कार्यक्रम तथा सेवा प्रवाह लगायतका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना हुने भएकोले सबै नगरवासी, जनप्रतिनिधिहरू, राजनीतिक दलका पार्टी प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू एवं समस्त सेवाग्राहीहरूलाई उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ। मिति 2083 साल साउन 29 गते शुक्रबार, समय बिहान 11 बजे, स्थान भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय परिसर।
3: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
4: आमा, मलाई दुध है।
3: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
5: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
5: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
2: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसुक।
6: ए लौ न लौ लौ, चट्याङ पर्न आटो, सबैजना यता आओ त यता, यो ठुलो रुखको फेदमा बसौ।
7: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
8: हो र?
7: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
7: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
7: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
11: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
10: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0564909959, 98550-60359 र 98550-67359।
12: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
13: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
12: नेपाली चाडपर्व तथा शुभ साइतको विस्तृत विवरण,
13: तपाईँको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
12: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
13: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
12: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय, हाम्रो गौरव।
14: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन कुन्नी।
15: नानी, के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझेन छोरी?
16: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही
15: छोरी के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
4: बाबा, हाम्रै पश्चिम चितवनको सारदानगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छोरी।
15: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, सारदानगर टाउन, चितवन।
4: सम्पर्क नम्बर 98-450-82-997,
14: 98-550-10-997।
5: चैते धानमा नेक ब्लास्टको समस्या।
16: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
5: रोगको लागि अनुकूल मौसम:
16: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
5: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हरदीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
16: खेतमा पानी जमाइराख्ने:
5: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
16: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
17: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
16: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लौजिक कम्प्युटर, भरतपुर 20 सनौली बजार, चितवन, प्रोप्राइटर लोकनाथ लामिछाने। मोबाइल 98-550-52-454, 98-455-20-454, इमेल lok.logic2@gmail.com।
17: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै AMC पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट IT सोलुसन।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेन्स 89.8 मेगाहर्ट्ज।

0: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू: धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, क्यान्सर, मुटु रोग, दीर्घ श्वासप्रश्वास अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व: चुरोट, बिडी, गुटका, खैनी, ई सिगरेट, हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो। अरूले गरेको धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धुम्रपान गर्ने व्यक्तिलाई हृदयघातको खतरा लगभग 3 गुणा बढी हुन्छ।
1: मदिराको सेवन नगर्ने: रक्सी, बियर, वाइन, जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात, कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा घाउ हुने, क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढाउँछ।
0: शारीरिक रूपमा सक्रिय रहने: योग गर्ने, हिँडुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि, पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने,
1: नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो, गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ। खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने,
0: सन्तुलित खाना खाने, क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वासप्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दुध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने,
1: मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने,
0: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल, उचाइ अनुसारको तौल कायम गर्ने।
1: आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 116 मा 24 घण्टा सेवा उपलब्ध छ।
0: बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय हेटौडा र स्वास्थ्य कार्यालय चितवन।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
3: सहकार्यबाट आत्मनिर्भरता, बचतबाट समृद्धि र समुदायबाट विकासको यात्रा, सहकारीका प्रेरक अनुभव, जानकारी र विशेष प्रस्तुति सहित आउँदैछ कार्यक्रम सहकारी दर्पण।
4: नमस्कार, स्वागत छ तपाईलाई कार्यक्रम सहकारी दर्पणमा। म कार्यक्रम सञ्चालक पुनम मगर। बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोग सिर्जना संचार केन्द्रको उत्पादनमा तयार गरिएको रेडियो रिपोर्ट सहकारी दर्पणमा तपाईलाई फेरि पनि स्वागत छ। भरतपुरमा रहेको सामुदायिक रेडियो रेडियो साहिनो, त्यस्तै गरी रेडियो शिवशक्ति सँगै इच्छा कामना गाउँपालिकाको इच्छा कामना एफएम र मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट तपाईले यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ।

0: सहकारी दर्पणमा विभिन्न क्षेत्रको सहकारी अभियन्ताहरूसँग, संचालकहरूसँग, शेयर सदस्यहरूसँग हामी कार्यक्रममा प्रत्यक्ष कुराकानी गर्ने गर्छौ। सँगै सहकारीको पछिल्लो अवस्थाको बारेमा पनि हामी कार्यक्रममा अवगत गराउँछौ नै। कार्यक्रम सहकारी दर्पण तपाईँ यति बेला सुनिरहनु भएको छ। सहकारीको प्रेरक अनुभव जानकारीको विशेष प्रस्तुति लिएर हामी आइसकेका छौं। आजको सहकारी दर्पण कार्यक्रममा हामी कुरा गर्दैछौ नेपालकै पहिलो सहकारी संघको बारेमा। यो सहकारीका जन्मदाता बखान सिंह गुरुङ हुनुहुन्छ र पहिलो सहकारी श्री बखान बहुद्देशीय सहकारी संस्था लिमिटेडको विषयमा त हामीले योभन्दा अगाडिको अंकमा कुराकानी गरिसकेका छौ। आज भने हामी कुराकानी गर्दैछौ जिल्लामा रहेका विभिन्न सहकारीको छाता संगठन जिल्ला सहकारी संघको बारेमा। सहकारीहरूलाई एउटै मालामा उन्दै देशकै पहिलो सहकारी बन्न सफल सहकारी हो जिल्ला सहकारी संघ चितवन। यसको स्थापना विक्रम सम्वत 2014 सालमा भएको थियो। स्थापनाका समयमा 17 सहकारी आबद्ध रहेका थिए। यसको विधिवत दर्ता भने विक्रम सम्वत 2017 साल जेठ 24 भएको थियो। दर्ताका बेला शेयर सदस्यको संख्या 19 रहेको थियो। त्यस क्रममा यसको नाम भने राप्तीदुन सहकारी बिक्री तथा ऋण सहकारी संस्था लिमिटेड रहेको थियो। जिल्लामा खुलेका विभिन्न सहकारीहरूलाई यसै सहकारी मार्फत एकीकृत गरी विक्रम सम्वत 2029 सालमा जिल्ला सहकारी संघमा रूपान्तरण गरिएको थियो। त्यसबाट 39 वार्षिक साधारण सभामा जारी वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ। सहकारी संघ मध्ये पनि नमूनाको संघ बन्न सफल यस सहकारीमा हाल 7 विषयगत सहकारी संघहरू आबद्ध रहेका छन्, जसमा चितवन जिल्ला बच्चा तथा ऋण सहकारी संघ, कृषि सहकारी संघ, दुग्ध उत्पादक सहकारी संघ, ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संघ, बहुउद्देश्यीय सहकारी संघ, जडीबुटी उत्पादक सहकारी संघ र सामाजिक उद्यमी महिला सहकारी संघ। यिनै सहकारी संघहरूमा झण्डै 700 भन्दा बढी सहकारीहरू सक्रिय रहेका छन्। यी सहकारीहरू झण्डै 3,25,000 बढी सहकारीमा रहेको पाइन्छ। यस सहकारीले विभिन्न व्यवसायहरू पनि सञ्चालन गर्दै आएको छ। खाने साझा तेल मिल, साझा पेट्रोल पम्प, ईभी चार्जिङ स्टेशन, त्यस्तै गरी आगामी दिनमा साझा अस्पताल समेत सञ्चालनमा ल्याउने तयारी गरेको छ। यस जिल्ला सहकारी संघ चितवनले गरेका महत्वपूर्ण कार्यहरू, यसका भावी योजना लगायतका विषयमा सुनौ अध्यक्ष शरद कुमार बर्तौलाको भनाई।
1: जिल्ला सहकारी संघ चितवनको विषयमा जुन किसिमको जिज्ञासा यहाँले राख्नुभयो, यो विषयमा अब यो जिल्ला सहकारी संघ सुरुमा सहकारी ऐन अन्तर्गत रहेर जिल्ला साझा सहकारी संघ लिमिटेड हुँदै र 49 सालमा मन्त्री परिषदको निर्णयबाट यसको नाम परिवर्तन भई यो जिल्ला सहकारी संघ लिमिटेड हुन आएको छ। र यो संस्था 2014 सालमा स्थापना भएर र आजसम्म यो संस्था यहाँसम्म आइपुगेको म यहाँलाई जानकारी गराउन चाहन्छु। र हाल अहिले यो जिल्ला सहकारी संघले जिल्लाभरि रहेका सबै प्रारम्भिक संस्था, विषयगत संघहरूको अभिभावक र छाता संघको रूपमा यसले आफ्नो सहकारी अभियानहरूलाई अगाडि बढाइराखेको छ। र जिल्ला सहकारी संघ अहिले आफ्नो मातहतमा यसको 7 विषयगत संघहरू रहेको छ र यसले आफ्नो पनि आन्तरिक गतिविधिहरू पनि त्यसै गरी अगाडि बढाइराखेको छ। र सबैभन्दा पहिला यसको पुरानो एउटा ऐतिहासिक कुरा के छ भने, चितवन जिल्ला सहकारी सङ्घले 2017 सालदेखि यसले चाहिँ स्थानीय तोरीलाई किसानसँग किनेर स्थानीय तोरीलाई नै पेलेर शुद्ध खाने तेलको बिक्री वितरण गर्दै आइराखेको छ र उत्पादन गर्दै आइराखेको छ, जसले उत्पादनलाई पनि जोड दिँदै आएको कुरा म यहाँलाई राख्न चाहन्छु। र यसको साथसाथै अहिले आएर केही वर्ष यता 7-8 वर्षदेखि चाहिँ अब जिल्ला सहकारी सङ्घले समग्र सहकारीहरूको चाहिँ अभियानमा बस पैरवी मात्रै गरेर पनि पुग्दैन, सङ्घ आफू पनि बाँच्नुपर्छ र यसका मातहतमा रहेका विषयगत सङ्घहरूलाई पनि बचाउनुपर्छ र अभियानलाई नै जोड्दै लिएर जानुपर्छ भन्ने हिसाबले हामीले व्यावसायिक गतिविधिहरूलाई पनि अगाडि बढाएका छौँ, व्यावसायिक परियोजनाहरू पनि हामीले सञ्चालन गरेका छौँ। त्यसमध्येमा अहिले एउटा रहेको छ साझा तेल उद्योग, यसको इतिहास आफैमा पुरानो छ। र दोस्रो अहिले साझा नमुना साझा पेट्रोल पम्प, जुन अहिले नेपालमा अत्यधिक पेट्रोल इन्धन बेच्ने पम्पहरू मध्ये पर्छ, यो कहिले पनि टप 10 दशौँ स्थानमा परिराखेकै छ र एकपटक त 5 स्थानमा पनि पर्न सफल भएको थियो। र यसले आफ्ना सेवाग्राहीहरूलाई चाहिँ पेट्रोल राख्न आउँदा, डिजेल पेट्रोल चाहिँ राख्न आउँदाखेरि चाहिँ अन्य पेट्रोल पम्पभन्दा प्रति लिटर 20 पैसाको दरले कममा आफ्नो उपभोक्तालाई र सेवाग्राहीलाई यसले उपलब्ध गराउँदै आएको कुरा पनि म तपाईँहरूको माझमा राख्न चाहन्छु। र गत वर्ष यसको चाहिँ टर्नओभर, यसको आर्थिक कारोबार चाहिँ 1,19 करोडको थियो र अहिले हामीले लक्ष्य लिएका छौँ यसको 1,30,00,000 भन्दा बढी चाहिँ यसको मूल्य अभिवृद्धि कर सहितको चाहिँ हुन जाने हामीले प्रक्षेपण गरेका छौँ र अलिकति समय पनि बाँकी रहेको छ। र यो वर्ष जिल्ला सहकारी सङ्घले अब नयाँ किसिमको व्यवसायलाई पनि ध्यान दिनुपर्छ र समयको माग अनुसार पनि जिल्ला सहकारी सङ्घ चल्नुपर्छ भन्ने हिसाबले हामीले अहिले इभी चार्जिङ मेसिन जडान गरेका छौँ, विद्युतीय सवारी साधनहरूलाई चार्ज गर्नका लागि, विद्युतीय चार्ज गर्नका लागि 4 चाहिँ CCS2 4 गन र GPT 4 गन गरेर चाहिँ यसरी चाहिँ सेवा प्रदान हामीले सुरुवात गरिसकेका छौँ। र यसको साथसाथै यो जिल्ला सहकारी सङ्घको आफ्नो पनि अन्य आय आर्जन चाहिँ हुने छ, र जस्तो सटर भाडाहरू छन्, सभा हलबाट चाहिँ भाडाहरू आउँछ र यसबाट चाहिँ लगभग यसको आम्दानी चाहिँ अब आउने वर्ष चाहिँ यसको चाहिँ 1,74,00,000 प्लस चाहिँ हाम्रो चाहिँ भाडा मात्रै उठ्ने गर्छ र यस कारणले गर्दा यसको चाहिँ आम्दानीका चाहिँ स्रोतहरू यो रहेको छ। अब जिल्ला सहकारी सङ्घले चाहिँ के गर्छ त भन्ने कुरा पनि चासोको विषय छ। आफैमा व्यवसाय मात्रै गरेर बस्छ या समग्र सहकारी ऐन नियम कानुनका विषयमा यसले बस पैरवी पनि गर्छ भन्ने विषयमा पनि केही कुराहरू चाहिँ जनमानसमा कुराहरू उठेको छ र यो अभियानमा जिल्ला सहकारी सङ्घले महासङ्घसँग र सम्बन्धित निकायहरूसँग मन्त्रालयसँग पनि यसले चाहिँ आफ्नो कामहरू बस पैरवीको कामहरू अगाडि बढाइरहेको म तपाईँलाई जानकारी गराउन चाहन्छु। र यसको साथसाथै यसले एउटा ड्रिम प्रोजेक्ट पनि अहिले लिएर आएको छ र त्यो ड्रिम प्रोजेक्ट चाहिँ के रहेको छ भन्दाखेरि चितवन जिल्ला आफै एउटा केन्द्र भागमा रहेको र सहकारीको जननी जिल्ला पनि भएको हुँदा यसले सहकारी आवासको अध्ययन केन्द्र र यसको एउटा स्तर पनि के भन्दा 3-स्टार होटलको लेभलको बराबरको बनाउने सोचमा हामी गइराखेका छौँ र यसको साथसाथै हामी सामाजिक कार्यमा पनि जोडिराखेका छौँ। हरेक सहकारीले आफ्नो स्थापना दिवसको दिन होस् या वार्षिक उत्सव कार्यक्रमको दिन होस् या अन्य कार्यक्रम राखेर उहाँहरूले रक्तदान कार्यक्रम सञ्चालन गर्नुभयो भने हामीले प्रति चाहिँ रक्तदाता बराबर चाहिँ ₹100 दरले हामीले आर्थिक सहयोग पनि गरिराखेका छौँ। र यसको साथसाथै र महिला दिदीबहिनीहरूले सञ्चालन गरेका विभिन्न किसिमका चाहिँ सहकारीहरू, कृषि सहकारी, बचत तथा ऋण सहकारी, उद्यमी सहकारी, दुग्ध सहकारी र अन्य चाहिँ सहकारीहरूमा जे शुद्ध दिदीबहिनीहरूले मात्र रहेर सञ्चालन गरेको संस्थामा हामीले उहाँहरूको स्वास्थ्य ठिक हुनुपर्छ, उहाँहरू ठिक भए, उहाँहरू स्वस्थ भए संस्था पनि स्वस्थ हुन्छ र त्यो संस्थाले राम्रो प्रगति गर्छ भन्ने हेतुले प्रत्येक संस्थालाई आगामी वर्ष चाहिँ स्वास्थ्य शिविर हेल्थ क्याम्प सञ्चालन गर्ने हामीले यो निर्णय पनि गरेका छौँ र अहिले पनि यो वर्ष पनि हामीले 5 चाहिँ हेल्थ क्याम्प चलाइसकेको छ र भर्खरै पनि म एउटा हेल्थ क्याम्प सम्पन्न गरेर अहिले आइपुगेको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु। र अब जिल्ला सहकारी सङ्घले आगामी वर्षको लागि चाहिँ आफ्ना नीति तथा कार्यक्रम र प्रस्तावित बजेट पनि लिएर आइसकेको छ र यो प्रस्तावित बजेट चाहिँ अहिले जिल्ला सहकारी सङ्घको चाहिँ 19,55,00,000 यो चाहिँ जिल्ला सहकारी सङ्घ तर्फको र उता चाहिँ साझा पेट्रोल पम्प तर्फ चाहिँ यसको चाहिँ प्रस्तावित यो चाहिँ 1,34,00,000,000 चाहिँ हामीले प्रस्तावित बजेट पनि लिएर आएका छौँ र यसको साथसाथै अन्य व्यवसायीहरूको चाहिँ जोडेर अरू 1,00,00,000 चाहिँ लिएर आएका छौँ। यो कुरो तपाईँलाई मैले जानकारी गराएँ।
2: सामाजिक उद्यमी सहकारी सङ्घको त्यसै गरी कृषि सहकारीको उहाँहरूले भाडा तिर्नुहुन्छ कि उहाँहरूलाई पनि कसरी बसिरहनु भएको छ त्यो विषयमा अलिकति मेरो जिज्ञासा।
1: अब उहाँहरूलाई हामीले यहाँ हाम्रो परिसरभित्र चाहिँ उहाँहरूलाई दुःखम सुखम हामीले उहाँहरूलाई यहाँ व्यवस्थापन गरेका छौँ। अब भनेको जति हामीले गर्न सकेका छैनौँ त्यो कुरो हामीले महसुस गरेका छौँ। तथापि पनि उहाँहरूलाई हामीले राख्ने व्यवस्थापन गरेका छौँ तर उहाँहरूलाई भाडा भनेर भन्दा पनि उहाँहरूको यो चाहिँ सरसफाइ मर्मत यो विद्युत पानीको चाहिँ उहाँहरूले तिर्नुहुन्छ। त्यो बाहेक अरू उहाँहरूलाई अन्य आर्थिक भार हामीले लगाएका छैनौँ र उहाँहरूको उहाँहरूलाई चाहिँ अरू व्यवस्थापन गर्न यति मात्रै नभइकन उहाँहरूलाई विशेष कार्यक्रमहरू गर्न पर्यो भने हामीले सभा हल पनि निशुल्क पनि दिएका छौँ र विषयगत सङ्घहरू पनि कोही अलि सम्पन्न हुनुहुन्छ कोही अलि कमजोर हुनुहुन्छ तर कमजोर सङ्घ पनि माथि उठिराखेको छ। त्यसमाथि पनि दुग्ध सहकारी सङ्घ चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घलाई चाहिँ हामीले उसका व्यवसायहरू सञ्चालन गर्नका लागि चाहिँ हामीले हामीसँग हाम्रो स्वामित्वमा रहेको चाहिँ भरतपुर चाहिँ 15 स्थित चाहिँ फुलबारी चोकमा रहेको जग्गा 2 बिघा करिब 2 बिघा जग्गा बराबरमा को जग्गाबाट 2 बिघा 7 गट्ठा जग्गा छ हाम्रो त्यहाँ। त्यसमध्ये चाहिँ हामीले उहाँहरूलाई चाहिँ अहिले 5 गट्ठा चाहिँ एउटा परियोजना बनाउनका लागि उपलब्ध पनि गराएका छौँ। अब अरू सङ्घहरूलाई पनि हामीले व्यवस्थापन गर्दै जाने सोच बनाएका छौँ र उहाँहरूलाई पनि हाम्रो छत्र छायामा राखेरै र हाम्रो हामीले अभिभावकीय भूमिका निर्वाह गरेर उहाँहरूलाई चलायमान बनाएर यो सहकारी अभियानलाई अगाडि बढाउने सोचमा हामी अगाडि बढिराखेकै छौँ।

0: हामीले अध्यक्ष बर्तौलाको भनाईबाट पनि यस सहकारी संघको अब्बलता बारे थाहा पाइसकेका छौ र अब यसबाट सेवा लिनुभएका केही सेवाग्राहीहरूको पनि कुरा सुनौ। यसैबीच सहकारीबाट नै तेल किनेर लग्दै गर्नुभएकी भरतपुर 10 सिंचाई रोड निवासी गंगा अधिकारी सहकारी संघले उत्पादन गरेको तोरीको तेलको विषयमा यस्तो बताउनुहुन्छ।
1: मैले सधैँ सहकारीकै तेल खान्छु किनभने अब अन्त चाहिँ विश्वास लाग्दैन प्राइभेटको जे पनि मिसावट पनि हुन्छ सहकारीले चाहिँ त्यस्तो मिसावट गर्दैन भनेर मलाई चाहिँ त्यो विश्वासले नै त्यहाँको तेल लिएर आऊ चाहिँ अब तेल अब जे होस् म बिहा कार्य जे पर्दा नि मैले तेल ल्याउने त्यहीँ गरौँ सहकारीको त्यहाँ सदस्य होइन म चाहिँ अब अन्तैको सदस्य हो तैपनि अब सहकारी थुप्रै वर्ष भयो त्यहाँको तेल खान थालेको त
0: कार्यक्रम सहकारी दर्पण तपाईँ बेला सुनिरहनु भएको छ। बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा तयार पारिएको यो कार्यक्रमलाई सिर्जना संसार केन्द्रले उत्पादन गरेको हो। रेडियो रिपोर्ट कार्यक्रम सहकारी दर्पण तपाईँ बेला सुनिरहनु भएको छ। यो कार्यक्रमलाई तपाईँले भरतपुरमा रहेको सामुदायिक रेडियो रेडियो साहिनो बाट पनि सुन्दै आइरहनु भएको छ। त्यस्तै गरी रेडियो शिवशक्तिबाट पनि सुनिरहनु भएको छ भने इच्छा कामना गाउँपालिकामा रहेको इच्छा कामना एफएमबाट पनि तपाईँले यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा सुन्दै आइरहनु भएको छ भने कार्यक्रम सहकारी दर्पणलाई मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट पनि तपाईँले सुनिरहनु भएको छ।

0: विभिन्न क्षेत्रको सहकारी अभियन्ताहरू सँगसँगै हामी सहकारीको विषयमा नै कार्यक्रम सहकारी दर्पण अन्तर्गत कुराकानी गर्छौ। कार्यक्रममा विभिन्न सहकारीहरूमा आबद्ध हुनुभएको व्यक्तिहरू, संचालकहरू, शेयर सदस्य सँग पनि रहेर हामी कुराकानी गर्छौ। कार्यक्रम सहकारी दर्पण तपाईँ बेला सुनिरहनु भएको छ। कार्यक्रम सहकारी दर्पणलाई तपाईँले इन्टरनेटको माध्यमबाट पनि संसारको जुन सुकै कुनाबाट सुन्दै आइरहनु भएको छ, जसको लागि जुन जुन रेडियोबाट यो कार्यक्रम प्रसारण भइरहेका छन् ती रेडियोहरूको अनलाइनबाट तपाईँले यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा सुन्न पनि सक्नुहुन्छ। कार्यक्रम सहकारी दर्पण तपाईँ बेला सुनिरहनु भएको छ। यस संघले अत्यन्तै गुणस्तरीय तेल उत्पादन गरिरहेको छ। भरतपुरकै केन्द्र बाइपास रोडमा नै अवस्थित यस संघ परिसरमा नै तेलको बिक्री कक्ष समेत रहेको छ। पूर्व पश्चिम यात्राका क्रममा धेरैले यहाँबाट नै तेल किनेर लग्ने गर्छन्। शुरूमा बजार क्षेत्र केन्द्रित गरी तेल पेलाउन शुरू गरिएको यस मिल हाल नेपालका धेरै क्षेत्रमा तेल निर्यात गर्ने गरेको छ। सेवाग्राही गंगा अधिकारीले भने जस्तै धेरै यस क्षेत्रका तेल किनेर आफ्ना आफन्तीलाई पठाउने समेत गर्दछन्। सहकारी संघका व्यवस्थापक विनोद खतिवडाका अनुसार संघबाट मासिक 6000 लिटर तोरीको तेल खपत हुँदै आएको छ। त्यसो त केही वर्षदेखि साझा पेट्रोल पम्पले पनि धेरै नै सेवा दिइरहेको छ। अध्यक्ष बर्तोलाले भने जस्तै धेरै सेवाग्राहीले मिलेसम्म यसै पेट्रोल पम्पबाट पेट्रोल डिजल आफ्ना सवारी साधनमा प्रयोग गर्ने गरेका छन्। पछिल्लो समयमा इलेक्ट्रोनिक भेहिकल ईभी गाडी धेरैले किनेका छन्। इन्धन मूल्य आकाशीयकाले भने धेरै नेपालीको रोजाईमा ईभी गाडी हुने गरेको छ। त्यसैलाई मध्यनजर गर्दै सहकारी संघले आफ्नो कार्यालय परिसर भित्र नै विद्युतीय सवारी साधन ईभी चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ। चारवटा चार्जिङ उपकरणबाट 8 गाडी चार्ज गर्ने गरी स्टेशन सञ्चालनमा ल्याएको हो। सहकारी संघकै स्थापनाको दिवस अर्थात जेठ 24 गतेको अवसर पारेर सो ईभी गाडी चार्जिङ स्टेशनको समुद्घाटन समेत गरिएको हो। बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेलले ईभी चार्जिङ स्टेशनको समुद्घाटन गर्नुभएको थियो। यस संघको स्टेशनबाट चार्जिङ गर्दा सेवाग्राहीले धेरै खाले सुविधा पाउने संघ चितवनका सूचना अधिकारी कृष्ण सुरेशले जानकारी गराउनु भएको छ। यस चार्जिङ स्टेशनमा लहरे गाडी चार्ज गरिरहेका भरतपुरका युवा व्यवसायीले यस स्टेशन खुलेदेखि आफू गाडी चार्ज गर्न सधैँ संघ परिसरमा नै आउने गरेको बताउनुभयो। किन त यही चार्ज गर्न आउनुहुन्छ, अन्यत्र पनि त स्टेशन छ नि भन्दा उहाँ यस्तो बताउनुहुन्छ।
1: मेरो नाम उपेन्द्र ढकाल, भरतपुर छ, गीतानगर। म त चार्जिङ स्टेसन भनेको मेरो हेर्ने आउँछ चार्ज गर्नलाई चाहिँ। हजुर हजुर, 1 रुपियाँ सस्तो पनि छ हजुरको, फास्ट चार्ज पनि छ यहाँ, कस्तो चार्जर अन्त छैन हजुरको।
0: सञ्चालनमा ल्याइएको चार्जिङ स्टेशनको बारेमा हामीले जिल्ला सहकारी संघका सूचना अधिकारी कृष्ण श्रेष्ठसँग रहेर पनि कुरा गरेका छौ। सुन्छौ अबको क्रममा उहाँसँग गरिएको कुराकानी।
2: यो चाहिँ हाम्रो चाहिँ सिसिएस 2 भन्छ यसलाई चाहिँ। सिसिएस 2 मा चाहिँ तपाईँको हाम्रो दुईटा गन हुन्छ, यसमा
3: चारवटा
2: गन छ, चारवटा गन छ, यसलाई सिसिएस 2 भन्छ। र उतापट्टि चाहिँ हाम्रो जिबिडी छ, उतापट्टि चाहिँ दुईटा जिबिडी छ, त्यसको पनि चारवटा गन छ। अहिले चाहिँ हाम्रो चाहिँ अब तत्काल लागि चाहिँ हामीले 14 रुपियाँ राखेका छौँ, प्रति युनिट 14 रुपियाँ हो। अब त्यसपछि गएर चाहिँ अब हामीले चाहिँ एनइएको अनुसार चाहिँ किलसिटमा छ, एनइएको रेट चाहिँ त्यही रेट अनुसारको तपाईँको लो पिक आवर अनि पिक आवर अनि हाई पिक आवर भन्ने हुन्छ, त्यो पिक आवरको अनुसार चाहिँ हामीले अब हाम्रो यो चाहिँ तपाईँको जिल्ला सहकारी सङ्घ चाहिँ चितवन जिल्लाभरि रहेका विभिन्न प्रकृतिका सहकारीहरूद्वारा सञ्चालित त्यो सङ्घ हो। त्यस कारणले गर्दाखेरि यहाँ चाहिँ हामीले उपभोक्ताहरूलाई कस्टमरहरूलाई चाहिँ तपाईँको सुपथ मूल्यमा हामीलाई धेरै फाइदा पनि चाहिँदैन, हामीलाई विशेष गरी हामीलाई चाहिँ तपाईँको प्रति युनिट एनि जति लाग्छ दुसो के एनिएबाट त्यही अनुसारको हामीले रेट राख्न खोजेका छौँ र हामीलाई धेरै हाई प्रफिट पनि चाहिएको छैन। त्यसकारण अब अहिले तत्काल लागि हामीले सुरु पनि धेरै भएको छैन, 15 दिन जति भयो सुरु गरेको। यो सुरुवात गर्दा गर्दै गर्दाखेरि हामीले अहिले चाहिँ जम्मा 4 आडा राखेका छौँ, 4 आडामा 8 रकम छ र यसरी हामीले सुविधालाई चाहिँ अझै बढाउन लागि चाहिँ हामीले अलिक हाम्रो अझै स्पेस छ, यहाँ अगाडिपट्टि स्पेस छ, त्यसमा चाहिँ हामी अझै सिसियस टू चाहिँ थप्ने विचारमा छौँ।
0: यस सहकारी संघमा हाल 4 महिला सहित 19 जना संचालक सदस्यहरू रहनु भएको छ। 470 भन्दा बढी सहकारीहरू आबद्ध रहेका छन्। चितवन जिल्ला दुग्ध सहकारी संघ, कृषि सहकारी संघ, बचत तथा ऋण सहकारी संघहरूका कार्यालय सहित जिल्ला सहकारी संघकै सभाहाल सहित केही सटरहरू भाडामा पनि रहेका छन्। देशकै नमूना सहकारी बन्न सफल यस जिल्ला सहकारी संघले सहकारी अभियानको छाता संघ बन्न सफल भएको छ। राप्तीदून सहकारी बिक्री तथा ऋण सहकारी संस्था लिमिटेडको नाममा पहिलो पटक दर्ता भएको यो संस्था यसरी हेर्दा जिल्ला सहकारी संघ लिमिटेड चितवनको स्थापना भने विक्रम सम्बत 2017 साल जेठ 24 नै मान्न सकिन्छ। जिल्लामा एकीकृत गरिएका विभिन्न 22 संस्थाहरू विक्रम सम्बत 2029 सालमा जिल्ला सहकारी संघमा रूपान्तरण भएको पनि मानिन्छ, जसको नामहरू यस प्रकार रहेको छ। भगवती साझा संस्था लिमिटेड जुन चाहिँ भण्डारामा रहेको छ, त्यस्तै गरी जनकल्याण साझा संस्था लिमिटेड जुन खैरहलीमा रहेको छ, त्यस्तै जनसेवा साझा संस्था लिमिटेड जुन वीरेन्द्रनगरमा रहेको छ भने प्रगतिशील साझा संस्था लिमिटेड जुन पिठुवामा रहेको छ। जन प्रगति साझा संस्था लिमिटेड सौराहामा रहेको छ भने भीमोदय साझा संस्था लिमिटेड पदमपुरमा रहेको छ। जनजागृत हाम्रो साझा संस्था लिमिटेड रत्ननगरमा रहेको छ भने हाम्रो साझा संस्था लिमिटेड नारायणगढमा रहेको छ। त्यस्तै गरी नारायणगढमा नै नारायणपुर साझा संस्था लिमिटेड पनि रहेको छ भने मंगलपुरमा किसान साझा संस्था लिमिटेड रहेको छ। सर्वोदय साझा संस्था लिमिटेड गीतानगरमा रहेको छ भने शुक्रनगर साझा संस्था लिमिटेड रहेको छ। त्यस्तै यता विभिन्न संस्थाहरू रहेसँगै मेघौनीमा पनि रहेको छ, जुन संस्थाको नाम भने महेन्द्रेश्वर साझा संस्था लिमिटेड रहेको छ भने अमर साझा संस्था लिमिटेड पटिहानीमा रहेको छ। शिवनगरमा उज्जवल साझा संस्था लिमिटेड रहेको छ भने बरुवामा सोमेश्वर साझा संस्था लिमिटेड, त्यस्तै गरी जनहित साझा संस्था लिमिटेड पनि कल्याणपुरमा रहेको छ भने चण्डी भन्ज्याङ साझा संस्था लिमिटेड रहेको छ। इच्छा कामना साझा संस्था लिमिटेड कुरिन्ठारमा रहेको छ भने शक्तिखोरमा बालकुमारी साझा संस्था लिमिटेड रहेको छ। आजको कार्यक्रम सहकारी दर्पणबाट विदा लिनुपर्ने बेला भइसकेको छ। सहकारी संघको नारा दिगो सदस्य संघ संस्था सुदृढ तथा सक्षम संघर्षले सार्थकता पाओस्। फेरि अर्को बसाईमा भेटिनेछौ। बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोग सिर्जना संचार केन्द्रको उत्पादनमा तयार गरिएको रेडियो रिपोर्ट कार्यक्रम सहकारी दर्पण आजको लागि यति नै। सहकारी दर्पण तपाईले रेडियो साहिनो त्यस्तै गरी रेडियो शिवशक्ति इच्छा कामनामा रहेको इच्छा कामना एफएम र मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट एकसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम सहकारी दर्पणबाट अब विदा माग्नु पर्ने बेला भइसकेको छ। यो समयसम्म कार्यक्रम सुनेर साथ पुर्याउनु हुने तपाई प्रति विशेष आभार व्यक्त गर्दै प्रविधिबाट साथ पुर्याउनु हुने प्राविधिक मित्रलाई विशेष धन्यवाद दिँदै कार्यक्रमबाट विदा हुन्छौ। नमस्कार। तपाईको प्रत्येक पल शुभ रहोस्।
3: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइन 89.8 मेगाहर्ज।

मंसिर पाँच गतिको सम्झौतामा 60 दिनभित्र विपत्ता पारिएको मान्छेहरू सार्वजनिक गर्छु र गर्छौं भन्ने खालको प्रतिबद्धता शान्ति सम्झौतामा थियो र हामी त्यसैलाई पर्खेर बस्यौं। 60 दिन बित्यो, तैपनि हाम्रा मान्छेहरू मारिएका छन्, जिउँदा छन्, कहाँ छन्, यी केही कुराहरू भन्न अहिलेको सरकार तयार भएन।

0: Why अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: सूचना सूचना सूचना, यस भरतपुर महानगरपालिकाबाट आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिकमा सम्पादन भएका योजना कार्यक्रम तथा सेवा प्रवाह लगायतका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना हुने भएकोले सबै नगरवासी, जनप्रतिनिधिहरू, राजनीतिक दलका पार्टी प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू एवं समस्त सेवाग्राहीहरूलाई उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ। मिति 2083 साल साउन 29 गते शुक्रबार, समय बिहान 11 बजे, स्थान भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय परिसर।
2: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
3: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
4: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
3: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
5: आमा, एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
0: आमा, मलाई दुध है।
5: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
6: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
5: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
6: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसोक।
7: साहिनो समय सूचक, अहिले बिहानको 9 बज्यो, 8:09 AM।
8: खरो विषयमा दरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ,
9: दिशोम फाइबर नेट।
10: सर्च गर्नुभयो भने हामी प्रत्यक्ष रूपमा यतिखेर आइरहेका छौँ, युट्युबमा नेपाली नेटवर्क टिभी मार्फत पनि प्रत्यक्ष रूपमा। राष्ट्र बैंकले अहिले भर्खरै बहस पनि चुलिएको छ। राष्ट्र बैंकले बैंकहरूका विषयमा नियमित नियमन र सुपरिवेक्षण गर्छ, कैफियत भेटाउँदैन, तर त्यही फाइल हेरेर प्रहरीले बैंकका कर्मचारीलाई धमाधम पक्राउ गरिरहेको छ। अब बैंकको ऋणको अनुसन्धान कसले गर्ने, यो विषयमा पनि अब निकै धेरै ठूलो बहस यतिखेर आइरहेको छ। यसका विषयमा पनि नेपाली बहसमा हामी चर्चा गर्दैछौ। अब अहिलेको पछिल्लो परिस्थितिमा राष्ट्रिय स्वतन्त्र पार्टीको दुईटाई नजिकको सरकार छ। यो सरकारले जनताका दुःख सुखमा काम गर्न सक्छ, जनतालाई सुशासनयुक्त डेलिभरी दिन सक्छ। सरकार आलोचित भइरहेको छ, आलोचना मुक्त सरकार हुन सकेको छैन। सरकारप्रति जनताको धेरै ठूलो आशा छ, धेरै ठूलो भरोसा छ। सरकारको विषयमा साँच्चै कुरा गर्ने हो भने अहिलेको अवस्थामा अब पनि सुशासन यो देशमा कायम हुन सकेन भने कहिले सुशासन कायम हुन्छ त? यही व्यवस्थामा दुई तिहाईको सरकार भारी बहुमतसहित सदनमा छ, तर सदनमा अहिलेसम्मको तपाईँले दृश्य हेर्नुभयो भने गणप्रक संख्या पुर्याउन गाह्रो छ, हम्मे हम्मे छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू बराबर रूपमा संसदमा उपस्थित नभएको कुराले यतिखेर तीव्रता पाएको छ। आदरणीय श्रोता, जनताको र विशेष गरी देशको राष्ट्रको पक्षमा काम गर्ने सांसदहरू यतिखेर देशले पाएको छ त? राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूमाथि निकै ठूला कटाक्षहरू अहिले सिर्जित भइरहेका छन्, यहाँलाई थाहा छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले प्रहरीमाथि जुन किसिमको आक्रमण गर्ने प्रयत्न गरेका छन्, प्रहरीका आईजीपीले भनेका छन् दानबहादुर कार्कीले हामी यो पाषाण युगमा कस्तो खालको मनोभावना भएका व्यक्तिबाट शासित हुनुपर्ने हो, देश कता जाँदैछ, प्रहरीको मनोबल बढाउने कि गिराउने, यो राष्ट्रिय स्वतन्त्र पार्टीले बुझ्नु पर्दछ। हातोहात प्रमाण बिना, तथ्य बिना धेरै कुराहरू बोल्दाखेरि एउटा सांसदको पदको गरिमा, एउटा सांसदको भ्यालिडिटी, यसका विषयमा पनि यो स्वयं व्यक्तिले चाहिँ सम्झिनुपर्ने हुन्छ। तर यसको बारेमा व्यापक रूपमा अहिले बजारमा आलोचना भइरहेको छ। कागताली परेका कतिपय सांसदहरूले बोल्न नजान्दाखेरि, अन्तसन्त गर्दाखेरि समस्या सिर्जना भएको भन्दै आलोचना खेपिरहनु परेको छ। मेम्बर अफ पार्लियामेन्टको अहिलेको अवस्थालाई हेर्ने हो भने त्यसको गरिमा, त्यसको मर्यादा राख्न सकियो त? आजको नेपाली बसमा हामी चर्चा गर्दैछौँ। नेपाली बसमा छोटो विश्राम छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।

0: नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुद्रीले भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नवेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नवेल ब्याङ्कमा खाता छ कि छैन त?
3: यो नेपाली रेडियो नेटवर्क,
4: हर विषयमा सरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ, ग्लोबल आइडी ब्याङ्क, सबैका लागि ब्याङ्क, डिस होम इन्टरनेट।
5: यतिकै हाम्रो बेसमा नेपाली कंग्रेसका नेता पूर्व मन्त्री डाक्टर प्रकाश शरण महत हुनुहुन्छ। डाक्टर नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। गुड मर्निङ, नमस्कार।
6: हजुर,
5: डाक्टर साहब, लामो समयपछि करिब 5.5 महिनापछि नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवालाई विमानस्थलमा स्वागत गर्न जानुभयो। उहाँको नेपालको स्वदेश फिर्ती नेपाली कंग्रेसलाई ढिक्का बनाउनका लागि हो। नेपाली कंग्रेसलाई यसले कस्तो खालको म्यासेज प्रदान गर्यो उहाँ नेपालमा आइसके पछाडि? अहिले
6: होइन, यो नेपाली कांग्रेसलाई एकताबद्ध नै गरेर लाने हो र त्यो काम उहाँकै नेतृत्वमा हुन सक्छ भन्ने मलाई लाग्छ। र त्यति मात्रै होइन, जे चाहिँ एउटा अप्ठ्यारो अन्यलको अवस्थामा छ, झन्डै 2/3 सरकारको बावजुद त्यो अवस्थामा मलाई लाग्छ नेपालको राष्ट्रवादी, प्रजातन्त्रवादी, लोकतन्त्रवादी सबै शक्तिलाई एउटा सूत्रमा बाँध्ने कडी पनि उहाँ हुन सक्नुहुन्छ, किनकि अहिले अब जति पनि दलहरू देशमा छन् सबैले एउटा जोड्ने व्यक्तित्वको खोजी गरेको छ, त्यसको अभाव महसुस भएको छ, त्यो काम पनि उहाँले गर्न सक्नुहुन्छ।
5: तर उहाँलाई चाहिँ अभिभावकीय भूमिका निर्वाह गर्न सानेपाबाट अपिल पनि आएछ, तर उहाँ चाहिँ सिधै सुनदेवीतर्फ प्रस्थान गर्नुभयो होइन?
6: होइन, हेर्नुहोस्, कुरा के हो भने उहाँले
5: सानेपामा जाने हो नि त होइन, सिधै विमानस्थलबाट। खासमा
6: सुन्नुहोस् न, मेरो कुरा सुन्नु पऱ्यो नि तपाईँ। हिजोको दिनमा उहाँले पार्टीलाई पनि सबै मिलाएर लानु खोज्नु भएको हो। अहिले जो सानेपामा हुनुहुन्छ, विशेष अधिवेशनबाट आउनुभएको नेतृत्व, उहाँहरूलाई हरेक कुरामा 23 गतेसम्म हरेक कुरामा छलफल गरेर सल्लाह गरेर, त्यो सल्लाह दिन न त्यस बेलाको पछिल्लो सरकारले मा कुनै पनि निर्णय गर्दा त्यो सल्लाह दिन भयो, न पार्टी चलाउँदा, त्यसका बावजुद एउटा चाहिँ पार्टी दुर्घटनातर्फ गयो, त्यसको बावजुद उहाँले शालीनतापूर्वक सबै कुरालाई उहाँले स्वीकार गर्नुभयो। तर त्यो अनुरूपको व्यवहार उहाँले प्राप्त गर्न सक्नुभयो, अलगै एउटा विशेष अधिवेशन एक पक्ष गयो र एउटा 15 महाधिवेशन उहाँले गरेर विदा हुने, पार्टी नेतृत्वबाट विदा हुने अवसर पनि दिएन, जुन कुरा उहाँ डिजर्भ गर्नुहुन्थ्यो होइन। त्यसपछि त फेरि अर्को नेतृत्व यसै पनि आइहाल्थ्यो र जे चाहिँ प्रमिस गरेर, जे चाहिँ आश्वासन दिएर आम निर्वाचन अगाडि नै नेतृत्व परिवर्तन हाम्रो नेतृत्वमा हुँदाखेरि चुनाव परिणाम आउँछ भनेर त्यो पनि आयो। अब त्यस पछि पनि उहाँ चुपै लाएर बस्नुभयो, स्वास्थ्य उपचारको सिलसिला बाहिरै जानुभयो, अहिले फर्किनु भएको छ आम जनता पार्टीका शुभचिन्तक समर्थकले उहाँको आवश्यकता महसुस गरिरहेको छ। यद्यपि उहाँले मैले यो नेतृत्व लिएर सरकार चलाउने पार्टी चलाउने त्यो मेरो छैन भन्ने कुरा उहाँले आफ्नो वक्तव्यमा दिनुभएको छ। आम नागरिकले देश र देशका प्रति जुन चिन्ता गर्छन् त्यही हिसाबले म योगदान गर्छु भनेर फर्केको अवस्था छ। त्यस कारण चाहिँ अहिले सामेपामा रहेका साथीहरूले पनि त्यही स्प्रिटमा उहाँलाई स्वागत गर्न आउनु पर्थ्यो, त्यहाँ सहभागी हुनु पर्थ्यो।
5: सानिपाबाट गएन सहभागीमा स्वागत गर्न
6: हुनु भएन,
5: धेरै नेता कार्यकर्ताहरू त म त्यहाँ देखिरहेको थिएँ।
6: मैले भने नेतृत्व जो अहिले सानिपामा नेतृत्व गरेर बसिरहनु भएको थियो उहाँको कुरा होइन। त्यसकारण अब मलाई के आवश्यकता लाग्छ भने उहाँको आवश्यकतालाई जुन ट्रान्जिसन अब पन्ध्रौं महाधिवेशनबाट नयाँ नेतृत्व आउँछ त्यसमा उहाँको नेतृत्वमा जुन स्वाभाविक रूपमा उहाँले पन्ध्रौं अधिवेशन गर्नुपर्थ्यो आउनु पर्थ्यो त्यसबाट वञ्चित गरियो, उहाँकै स्वाभाविक नेतृत्व भयो भने पार्टी एउटा बृहत्तर एकतामा जान्छ र नेपालको राष्ट्रिय राजनीतिमा फेरि नेपाली काङ्ग्रेस सशक्त भएर आउँछ र त्यो नेतृत्व प्रजातन्त्रलाई सुदृढीकरण यो राष्ट्रलाई चाहिँ मजबुत गर्न त्यसले जुन सङ्कटको परिस्थितिबाट राष्ट्र बुझेको छ त्यो सम्भव हुन्छ।
5: यसको मतलब सर्वोच्चमा पुनरावेदन गइसकेपछि पुनरावलोकन हुने भनिसकेपछि वा पूर्ण इजलासमा गइसके पछाडि अब चौधौं महाधिवेशनकै नेतृत्वले चाहिँ पन्ध्रौं महाधिवेशन गराउँछ भन्नु खोज्नु भएको छ।
6: त्यो सबभन्दा उपयुक्त बाटो किन हो भने अब अदालतले पनि त्यो चाहिँ के कुरा चाहिँ यो पछिल्लो दिशाले प्रमाणित गर्यो भने जुन प्रक्रियाबाट हतार हतारमा आधार प्रमाण सत्य सत्य नहेरिकन विशेष अधिवेशन नेतृत्व अधिकारिता दियो त्यसमा धेरै ठुलो त्रुटि थियो भनेर त दिशाबाट र दिशामा लेखिएको आधार जुन देखाइएको छ त्यसबाट नै स्पष्ट हुन्छ त्यो त्यसलाई हामी सबैले स्वीकार गरौँ। त्यसो हुनाले यसै उहाँले त अब पन्ध्रौं महाधिवेशनपछि उहाँ चाहिँ पार्टी नेतृत्वमा बस्ने पनि होइन। त्यस कारण चाहिँ यो समग्र पार्टी एकताको लागि जुन उहाँको त्यो हाइट छ त्यसले चाहिँ सबैलाई चाहिँ र फेरि उहाँको चाहिँ फर्जर स्वार्थ पनि केही छैन होइन। त्यसले चाहिँ पन्ध्रौं महाधिवेशन एउटा निष्पक्ष ढङ्गबाट सम्पन्न हुने वातावरण बन्छ। त्यो अवसर हामीले हिजो चाहिँ अब यो राजनीतिक प्रक्रिया दोस्रो चरणमा नजाँदा हामीले ल भइहाल्यो गौरवजीले नै त्यो काम गर्नु भनेर पनि त्यो मौका पनि दिएकै हो होइन। यो दुईटा कमिटी समायोजन गर्न संयन्त्र बनाउन र निष्पक्ष पन्ध्रौं अधिवेशन गर्ने सुनिश्चितता गर्नुहोस् भन्दा त्यो अवसरलाई उहाँले प्रयोग गर्नु भएन, गम्भीरताका साथ लिनु भएन। अब हिसाबले के गर्ने भनेर भन्ने किसिमबाट अलिक हल्का रूपमा हेर्नुभयो। अब अहिले चाहिँ यो नयाँ फेजमा अध्ययनमा गयो त्यस हुनाले सबैको लागि यो पार्टीको हितमा पनि सबैको हितमा पनि देशको हितमा पनि यो चाहिँ मलाई लाग्छ उपयुक्त बाटो।
5: आज राष्ट्रिय भेला शुरू हुँदैछ होइन मिराकलमा सुकेधारामा राष्ट्रिय भेलामा चाहिँ तपाईँहरूको भूमिका अर्थात त्यसको सन्देश के हुन्छ? अब पूर्व प्रधानमन्त्रीले पनि त्यहाँ सम्बोधन गर्ने कार्यक्रम छ, शेरबहादुर देउबाजीले यो अलग अलग भेला गरेर कंग्रेस एक ढिक्का होला त बन्ला त
6: होइन एक ठाउँमा हुनलाई त त्यो एउटा चाहिँ जोड्ने परिस्थिति बन्नु पर्यो नि त होइन। त्यो त हिजो
5: भेलाले के कुरा गर्छ आज राष्ट्रिय भेलाले आजबाट सुरु हुने भेलाले कुन कुन कुरालाई पारित गर्छ?
6: आज त अब राज्यलाई नै यसको चाहिँ प्रमुख आतिथ्यता गर्न अनुरोध गरेका छौँ, स्वीकार गर्नुभएको छ। अब हाम्रो भेलाको राष्ट्रिय जिल्लाको संयोजक डाक्टर शशाङ्क कोइराला हुनुहुन्छ, उहाँले नै अध्यक्षता गर्नुहुन्छ र आज उद्घाटन कार्यक्रम हुन्छ नेपाल पार्टी कार्यक्रम गएर बजेदेखि साथीहरू चाहिँ जन्माउनु थाल्नुहुन्छ र अब उद्घाटन कार्यक्रम हुन्छ।
5: के छ, कतिको उपस्थिति हुने, के हुने भन्ने केही छ त्यहाँ उपस्थितिको कुरामा?
6: यसमा देशैभरिबाट साथीहरू आउनु भएको छ, महासमिति, महाधिवेशन, जिल्ला सभापति, प्रदेश सभापति, पदाधिकारीहरू, नगर प्रमुखहरू, निर्वाचित जनप्रतिनिधिहरू, प्रदेश र यो केन्द्र संसदमा रहेका साथीहरू सबैको त्यहाँ प्रतिनिधित्व हुन्छ र यो नेपाली काङ्ग्रेस सङ्गठन कस्तो हुनुपर्छ, नेपाली काङ्ग्रेस विधान कस्तो हुनुपर्छ, आर्थिक सामाजिक नीति कस्तो
5: हुनुपर्छ,
6: समकामिक विषयमा पनि हाम्रो दृष्टिकोण के छ, त्यस्तो छलफल
5: विधान मस्यौदा समिति पनि गठन भएको छ नि डाक्टर
6: साहब।
5: विधान मस्यौदा समिति गठन भइसके पछाडि चाहिँ फेरि विधानका बारेमा इतर पक्षले के गर्छ, त्यो तयार गर्छ कस्तो रहने भनेर चाहिँ त्यो प्रस्ताव मात्र पेश गर्यो पार्टीलाई वा चाहिँ त्यो आधिकारिक हुन्छ? त्यो
6: यो त के हो भने हामी यो पार्टीको इच्छा हौ, पार्टीको कस्तो विधान हुनुपर्छ भन्ने बारेमा हामी छलफल गर्छौँ, किनकि हिजोको विधानमा के कमी कमजोरी रह्यो, त्यसमा के कस्तो सुधारहरू हुन सक्दछ, त्यसमा हामी एकदमै धारा चाहिँ यसको ठाउँमा यो हुनुपर्छ भन्ने भन्दा पनि समग्रमा यो विधान चाहिँ कस्तो हुनुपर्छ र के कमी कमजोरी रह्यो भन्ने बारेमा पनि त्यहाँ प्रस्ताव आउँछ। त्यसले मलाई लाग्छ नि पार्टी समग्र रूपमा 15 अधिवेशन गर्दा एकताबद्ध भएर जाँदाखेरि पनि सबै जति पनि प्रस्तावहरू चाहिँ आउँछन् छलफल हुन्छ त्यो अत्यन्त उपयोगी हुन्छ। 15 अधिवेशनमा जुन चाहिँ छलफल हुन्छ त्यसमा यो चाहिँ यसले योगदान गर्छ।
5: सानेपामा आधिकारिक रूपमा खबर भएको छ डाक्टर आउनका लागि?
6: हजुर,
5: सानेपामा आधिकारिक खबर भएको छ चुन्देबी आउन।
6: अब यसलाई कुनै चाहिँ यो समग्र रूपमा हामीले त सबै पार्टीको विभिन्न जिम्मेवारीमा रहेको 15-14 अधिवेशनबाट निर्वाचित केन्द्रीय समिति त्यसपछि चाहिँ जिल्लाका जति पनि संयन्त्रहरू छन् क्षेत्र सबैलाई हामीले चाहिँ यसको सहभागी हुनु भनेको छ।
5: मुद्दा अदालतमा पुग्या छ, पूर्ण इजलासमा प्रवेश गरिसकेको छ, कुन कुन आधारमा टेकेर चाहिँ सर्वोच्चले निशा दियो नेपाली कंग्रेसलाई, के छ यसमा तपाईँको भन्ने?
6: तपाईँलाई पनि थाहा छँदैछ होइन, निर्वाचन आयोगले जसरी सम्बन्धित हामीको एउटा पक्ष हो नि त्यसलाई अब आधिकारिक रूपमा बोलाएर आफ्नो पक्ष प्रस्तुत गर्न त्यो नै त्यो नदिएको यो मूलभूत रूपमा प्रमाण सत्य नबुझिकन हतारमा निर्णय भएको र त्यसैलाई फेरि सर्वोच्च अदालतको बेन्चले पनि के आधारमा यो निर्वाचन आयोगले गर्यो भन्ने कुरा गरेको भन्ने कुरा नै त्यहाँ छ नि।
5: तर अब पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई राजा ज्ञानेन्द्रले समेत अप्ठ्यारोमा पार्न नसकेको होइन, यिनीहरूले सक्छन् भन्दै आक्रामक भन्नुभएछ, तर सरकारले त सहयोगै गरेका छन् त उहाँको फिर्तीलाई होइन?
6: होइन होइन, उहाँले त्यस रूपमा भन्दा पनि त्यस्तो अवस्था पनि मैले दियो अरे, मैले त अहिले के गरेका छ र जुन चाहिँ आक्षेप यस्तो उस्तो किन आयो, हिजो रेड कन्ट नोटिसका कुरा भयो, त्यस कारण चाहिँ म त एकदम मैले कुनै अपराध गरेको छैन भन्ने हिसाबले आफ्नो कुरा राख्नु भएको छ। अब त्यो नसुने उहाँ त यत्तिकै त्यहाँ सम्पर्क कार्यालयमा साथीभाइहरूलाई धन्यवाद भन्ने क्रममा अब नसुन्लान् भनेर अलिकति त्यो अब माइक अलिक प्रयोग गरे अलिक अहिले त्यो आभार ठुलो गर्न कोसिस गर्दा
5: अब आफूलाई बदलाको भावना त छैन, तैपनि अब सरकारले चाहिँ आफूमाथि अलिकति प्रतिशोध साधेको भन्ने खालको आशय थियो उहाँको, किनभने दुईले पटक इन्टरपोल लाइयो तर प्रमाण नभेटिसके पछाडि आफू पक्राउ नपरेको भन्ने प्रमाणित गर्न खोज्नुभयो नि त होइन उहाँले आफ्नो अभिव्यक्तिमा? अब जाँदा जाँदै अब यो मिल्ने आधारहरू के हुन सक्छन् नवटक साहब? उहाँले चाहिँ अब अभिभावकीय भूमिका राज्यका लागि राष्ट्रका लागि त खेल्ने कुरा एउटा रहला, तर पार्टीका लागि कसरी अभिभावकीय भूमिका निर्वाह गर्नुहुन्छ? अब 14 महाधिवेशनलाई नै कै आधिकारिकता लिएर 15 महाधिवेशन गर्ने कुरा मात्रै आधिकारिक हुन सक्छ वा चाहिँ त्यसमा अन्य कुनै पाटाहरू हुन सक्छन् मिल्ने मध्यमार्गी?
6: मलाई लाग्छ यो अदालती प्रक्रियामा अन्तिम छिनो खानु नभइकन सहमति जुटाउने हो भने मलाई लाग्छ उहाँकै नेतृत्वमा 15 अधिवेशन सम्पन्न भयो भने उहाँमाथि पनि न्याय हुन्छ। त्यो चाहिँ के छ भने जस किसिमबाट चाहिँ विस्थापित गरियो त्यो चाहिँ न्यायसँग थिएन होइन, र यो गर्दाखेरि गवर्नजीहरूले पनि कुनै अब अप्ठ्यारो मान्ने पनि एउटा अभिभावक नै हो, उहाँकै नेतृत्वमा उहाँहरू पनि हुनुहुन्थ्यो र अहिले फेरि हिजो जस्तो उहाँले भन्नुभएको थियो आम निर्वाचन अब परिवर्तन नेतृत्व परिवर्तन नभइकन परिणाम आउँदैन भन्ने नारामा उहाँहरू त्यो गर्नुभएको थियो होइन, आम निर्वाचन जानुभएको थियो, अब त्यो परिणाम पनि आएन, त्यो सन्दर्भ पनि अहिले सकियो, जुन कारणले उहाँले विशेष अधिवेशन कुरा गर्नुभयो। अब त्यो नभएको अवस्थामा मलाई लाग्छ यसलाई प्रतिष्ठाको विषय कसैले पनि नबनाइकन अगाडि बढ्दाखेरि चाहिँ वास्तवमा राम्रो पार्टी यसलाई यति राम्रो हुन्छ कि यसले एउटा अनि त्यसपछि सौहार्दपूर्ण वातावरणमा कसैलाई आशंका पनि रहँदैन अब यो अधिवेशन निष्पक्ष हुन्छ कि हुँदैन भन्ने बारेमा। फेरि उहाँहरू सबै त्यहाँ यो नेतृत्वमा त उहाँहरू सबै गइहाल्नुहुन्छ होइन, कोही बाहिर र भित्र रहँदैन, जस्तो अहिलेसम्म त एउटा ठुलो पक्ष जो विशेषज्ञ भाग ल्याएको थिएन बहुमत संख्या बाहिर थियो, त्यो अवस्था पनि रहँदैन, त्यसमा सबै छ र अरू पनि कुराहरू मिलाउनु सकिहाल्छ, त्यसमा मलाई लाग्छ उचित चाहिँ त्यो
5: हस्। रक्षा यहाँको महत्त्वपूर्ण समय सुझावका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार,
6: धन्यवाद।
5: नेपाली कङ्ग्रेस पूर्व मन्त्री डाक्टर प्रकाश शरण भट्टसँग कुराकानी गर्यो। आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम हुन्छ, विश्रामपछि पुनः उपस्थित हुन्छ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: ए भतिज, त एकाएक शाकाहारी भइसे, कमजोर होला है कमजोर।
3: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
2: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
3: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
2: राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: यो नेपाली रेडियो नेटवर्क,
7: हर विषयमा दरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ। ग्लोबल आईडी बैंक, सबैका लागि बैंक,
8: पीस होम इन्टरनेट।
9: यति राम्रो बेसमा नेपाली कंग्रेसका युवा नेता सुभाष पोखरेल हुनुहुन्छ। पोखरेलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
10: हजुर नमस्कार। हजुर,
9: नेपाली कंग्रेसका पूर्व सभापति, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा हिजो मात्रै स्वदेश फिर्ती हुनुभएको छ। तपाईँ एयरपोर्टमा जानुभयो नि स्वागत गर्न खादामाला लगेर?
10: होइन, हाम्रो त केन्द्रीय समितिमा थियौँ हामी। हामीले केन्द्रीय समितिमा सभापतिजीले नै उहाँको स्वागत गर्नुभयो। हामीले उहाँको स्वागत केन्द्र समितिमा पास पनि गरेका छौँ प्रस्ताव। उहाँको शीघ्र स्वास्थ्य लाभको कामना, दीर्घायुको कामना, र नेपालमा उहाँको स्वास्थ्य उपचार गरेर फर्किनु भएकोमा हामीले स्वास्थ्य लाभको कामना चाहिँ केन्द्रीय समितिले नै गरेको।
9: तर भर्खरै मात्र डाक्टर प्रकाश शरण महजीसँग मेरो यसभन्दा अगाडि कुराकानी हुँदै थियो, सकेसम्म सानेपाबाट नेतृत्व नै स्वागतका लागि आउनुपर्ने, उहाँहरू आउनु भएन भनेर उहाँले दुःख मनाउ गर्दै हुनुहुन्थ्यो।
10: होइन, अब हामीलाई एक किसिमको केन्द्रीय समिति चलि पनि रहेको थियो, फेरि त्यसको जानकारी पनि, खास फर्मल जानकारी पनि भएन। पार्टीभित्र थोरै विवाद पनि छन्। उहाँले राखेको कुरामा हामी आफ्नो नेतालाई, आफ्नो अभिभावकलाई वेलकम गर्न जानु, अथवा गए पनि केही साथीहरू जानुभयो होला, त्यसलाई हामी अन्यथा मान्दैनौँ। त्यो सामान्य कुरा हो। हाम्रो नेपाली शिष्टाचार हो, हाम्रो धर्मको, हाम्रो संस्कृतिको हिसाबले, हाम्रो परम्परा मान्यताका हिसाबले त्यो हाम्रा लागि चाहिँ नि नेपालीपनको अभि यो एउटा हाम्रो परम्परा नै हो नि, यो आदर गर्ने परम्परा।
9: तर जानु पर्थ्यो नि त तपाईँहरू पनि, पार्टी मिलाउने हो नि त, होइन?
10: होइन, हामी गयौँ नि। जाने मान्छे एउटा फुल दिन जाने भन्दा सिङ्गो केन्द्रीय समितिले उहाँलाई स्वागत गरेको छ, स्टेटमेन्ट निकालेको छ, स्वास्थ्य लाभको कामना गरेको छ, त्योभन्दा ठुलो चाहिँ कुरा के हो र? लाइन लाग्नेहरू त थुप्रै होला नि। केन्द्रीय नेपाली काङ्ग्रेस पार्टीको धारणा के आयो यस सन्दर्भमा भन्ने कुरा पो महत्वपूर्ण होला।
9: अब भनेपछि
10: भक्तहरू, जो भक्तहरू छन्, जो चाकडीबाजहरू छन्, जो विचारमा संस्कारमा तिनले त्यति मात्रै जानेका छन्, तिनलाई चाहिँ फुल लिएर राजालाई जस्तो नमस्कार गर्दै हिँड्ने कुरा होला। तर सिङ्गो पार्टीले आफ्नो केन्द्रीय समितिबाट प्रस्ताव पास गरिसकेपछि त्योभन्दा ठुलो चाहिँ प्रस्ताव के हुन्छ?
9: तर अहिले हेर्दाखेरि त अब पार्टीलाई त एक डिक्का बनाउनु पर्ने, पार्टीलाई मिलाउनु पर्ने, होइन? पार्टी सभापतिको भूमिकामा रहनुभएका गगन कुमार थापाजीले छाती अलिकति चौडा बनाउनु पर्ने हो नि त, होइन? यो अवस्थामा
10: उहाँले एकदम चौडा बनाउनु भएको छ। पार्टी एकताका निम्ति पहल कदम पनि लिइरहनु भएको छ। अब उहाँ श्रद्धेय दिवर्तमान सभापति आउनु भएको छ, उहाँसँग पनि उहाँले अनुकूलमा गएर कुरा गर्नुहुन्छ। उहाँको आगमनले काङ्ग्रेस पार्टीलाई अभिभावक अथवा अभिभावकत्व गर्ने काम चाहिँ मिल्छ होला जस्तो लाग्छ मलाई। अब हामीले बुझेको शेरबहादुर देउवा जसले काङ्ग्रेस पार्टीलाई पहिले विभाजन पनि गर्नुभयो, फेरि एकीकृत पनि गर्नुभयो, अब त्यो फेरि विभाजनको बिउ रोप्नुहुन्छ जस्तो मलाई लाग्दैन उहाँको अनुभवले।
9: तर पोखरेलजी, एउटा कुरा के छ भने, अब त आज राष्ट्रिय भेला पनि छ, होइन? चुन्देबीमा तपाईँहरूलाई पनि खबर होला नि त, जानुहुन्छ नि, होइन? राष्ट्रिय भेलामा
10: त्यो राष्ट्रिय भेलै होइन, राष्ट्रिय भेला हुनलाई त राष्ट्रिय भेलाका
9: राष्ट्रिय मेला हो,
10: त्यो मेला हो, राष्ट्रिय मेला पनि होइन, त्यो मेला हो। जो बोलाए पनि हुने, जो गए पनि हुने। पार्टीका स्ट्रक्चरहरू छन्, पार्टीमा पदाधिकारी छन्, केन्द्रीय समिति छ, प्रदेश, हाम्रो 8 स्ट्रक्चर छ, वडादेखि केन्द्रसम्म। ती संरचनाभित्र, नियम विधिभित्र, विधानभित्र हाम्रा बोलाउने, त्यसका चाहिँ व्याख्या गर्ने, बोलाउने व्यवस्थाहरू पनि छ। त्यसो हुनाले त्यो कुनै व्यवस्था नथ्यो कि मलाई चाहियो राष्ट्रिय भेला भयो अब हामीलाई जुन चाहियो भनेर देखाउने कुरा त्यो भेला होइन त्यो मेला हो।
9: अब मेलामा त स्टलहरू होला अनि त्यहाँ चाहिँ होइन पसल कारोबारहरू होला, अब त्यो मेला त भन्न मिलेन।
10: अब त्यहाँ आज तपाईँलाई म भनिदिन्छु त्यो मेलामा कुनै विचारको छलफल हुँदैन, त्यो मेलामा एकअर्कालाई गाली गर्ने कुरा हुन्छ। मलाई लाग्छ उहाँहरूको अहिलेसम्मका कार्यक्रमहरू हेर्दा, प्रेस मिटहरू हेर्दा, सभापति र काङ्ग्रेस पार्टीलाई गाली गर्ने भन्दा उहाँको अर्को विचार देखिँदैन। नयाँपन काङ्ग्रेस पार्टीलाई बनाउने प्रस्तावहरू, नेपाली समाजको जेन्जी आन्दोलन, अन्तिमको जेन्जी आन्दोलनको मुभमेन्टको पारेको नेपाली समाजमा पारेको राजनीतिक असर, प्रभाव, कारण होइन, अब यस्तो नहुनका निम्ति अपनाउनु पर्ने हामीले के भने विधिहरू, व्यवस्थाहरू, त्यहाँ सन्दर्भमा त त्यहाँ छलफल होला जस्तो लाग्दैन। त्यहाँ त सबै आन्दोलनहरू खास गरी जेन्जी आन्दोलन र गगन थापालाई गाली गर्ने पात्र र परिचय बोकेका मान्छे मात्रै छन् त्यहाँ। यहाँ त दृष्टिकोणको आधारमा खै बहस गरेको कहिले पनि सुनिनँ। मलाई लाग्छ आज त्यस्तो काम भयो भने हामी खुसी हुनेछौँ। काङ्ग्रेस पार्टीलाई, देशलाई, समाजलाई पुलकित गर्ने, झन्कारित गर्ने, आह्लादित गर्ने अथवा त्यो आलोकबाट हेर्ने दृष्टिकोण बनेछ भने त्यो पुँजी हो, त्यो नेपाली समाजको, नेपाली काङ्ग्रेसका लागि त अझ ठुलो पुँजी हो। त्यो काम होस्, त्यो दृष्टिकोणका साथ उहाँहरू प्रस्तुत हुनु हो भने त्यो हाम्रा लागि पनि, पार्टीका लागि पनि त्यो दृष्टिकोण बनाउने कुरामा चाहिँ एकदमै राम्रो हुन्छ। त्यतातिर उहाँले लानुभयो भने हाम्रो लागि, त्यसका लागि पनि हाम्रो शुभकामना मिल्छ।
9: अब पार्टी यसरी एकजिका होला र अब शेरबहादुर देउवाको प्रमुख आतिथ्यता हुँदैछ त्यहाँ होइन, उहाँले चाहिँ पार्टी एकताका निम्ति अपिल पनि गर्नुभएको छ, त्यो सम्भव छ कि छैन?
10: पार्टी एकता, वैधानिक पार्टी एकता भनौँ न, खास गरी विधानको व्यवस्था अनुसार हामीले गर्ने पार्टी एकता, खास गरी लेनदेन गरौँ न, मलाई यो पोजिसनको एकता त हो नि। उहाँहरूसँग दृष्टिकोणमा काङ्ग्रेस पार्टीले अहिले लिइरहेको दृष्टिकोणका बारेमा त उहाँहरूले केही पनि भन्नुभएको छैन। 111 ल्याउने कि 50 ल्याउने कि पुरै ल्याउने कि सिँगै ल्याउने कि भन्ने कुरा न हो, त्यो लेनदेनको राजनीतिबाट ग्रस्त नेपाली समाजलाई हामीले त्यहाँबाट बाहिर निकालेको हो काङ्ग्रेस पार्टी। विचार नमिल्ने राजनीतिक दलहरूसँग सरकार नबनाउने, खास गरी प्रोभिन्समा पनि लोकतान्त्रिक प्रजातान्त्रिक पक्षधर्ताहरूसँग मिलेर सरकार बनाउने, कम्युनिस्टहरूसँग नमिल्ने भन्ने हाम्रो लाइन हो। हामी प्री पोल अलायन्स गर्नुहुन्न है पार्टीको, त्यसले चिरहरण गर्छ पार्टीका वैचारिक आयामहरूमा, पक्षहरूमा, त्यसले चाहिँ पक्षघात गराउँछ, मान्छेहरूको आकर्षण घटाउँछ, बहुलवादी समाजको चेतनामा त्यसले चाहिँ हिर्काउँछ, जसले गर्दा समाज चाहिँ निराश, छतपट्टि, हामी प्रतिको अनास्था बढाउँछ भनेर हामीले पहिल्यैदेखि भनेको हो नि त। त्यो त उहाँहरूले गर्नुभएन, सत्ताका लागि छ, जोसँग पनि मिल्दिने, जसोसँग पनि मिल्दिने, हुँदाहुँदा चुनावभन्दा अगाडि पनि विचार दृष्टिकोण नमिल्ने राजनीतिक शक्तिहरूसँग पनि गठबन्धन गरिदिने र पार्टीलाई कमजोर बनाउने काम उहाँहरूबाट भयो, बारम्बार भयो, एकपटक होइन दुईपटक होइन। किनभने काङ्ग्रेस पार्टी किन कमजोर भयो, हामी किन कमजोर भयौँ, हामीलाई जनताले किन मन पराएनन् भनेर हामीले कारणहरू खोजेनौँ, त्यो अध्यायमा हामी प्रवेश गर्नै चाहेनौँ। केवल सत्ता समीकरण, केवल सत्ता समीकरण, त्यसका लागि मात्रै हामीले काम गर्यौँ। त्यसले गर्दाखेरि पार्टी एकता भनेको के का लागि एकता, संरचनागत एकता मात्रै एकता हो कि पार्टीभित्रको बृहत्तर एकता भनेको उसको दृष्टिकोणमा, कार्यक्रममा, उसले ल्याउने नीति र विधिमा, स्थितिमा, विकसित राजनीतिक घटनाक्रममा हामीले एकता खोज्ने हो? हो त्यसका लागि संरचनागत प्रतिनिधित्व पनि जरुरी छ, जस्तो हामीले अस्ति 14 महाधिवेशनका 19 निवर्तमान पदाधिकारीहरू र केन्द्रीय सदस्यहरूलाई सभापतिले मनोनित गर्नुभयो, उहाँहरू आइरहनु भएको छ, अलग पार्टी छोडेर पार्टी विलय गर्नुभएको अनिल कुमार झा लगायत अरू नेताहरू पनि प्रवेश गरिएको छ, ममता शर्मा राष्ट्रपाबाट सद्भावना पार्टीको अध्यक्ष अनिल झालाई पनि पार्टीले केन्द्रीय समिति उहाँले मनोनित गर्नुभएको छ भने हामी अन्य दल र अन्य राजनीतिक दल जो लोकतान्त्रिक विचारधारामा, प्रजातान्त्रिक संस्कृतिमा हुर्किएका छन् तिनलाई त काङ्ग्रेस पार्टीमा लिएर आउन चाहन्छौँ भने आफ्नै पार्टीका नेता साथीहरूलाई, अभिभावकलाई, हामीभन्दा सिनियरलाई, काङ्ग्रेस पार्टीको संरचनाभित्र उचित मान्छेलाई उचित स्थान दिन सभापतिले किन दिनुहुन्न र पक्का दिनुहुन्छ अरे, नदिनुपर्ने कारण किन? त्यो गर्दै गर्नुहुन्न
9: भने अब सर्वोच्चमा पुनरावेदन भएको छ, पुनरावलोकन भएको छ होइन, पुणे इजलासमा गइसकेका छ आधिकारिकता विवाद, 14 महाधिवेशनकै नेतृत्वलाई आगामी असोज 17-18 कति 19 गते तोकिएको महाधिवेशन गर्न दिए भइदिएको त, अनि किन रोइलो गरिरह भने क्या?
10: हामी अदालतको, सर्वोच्च अदालतको फैसलालाई मान्छौँ, निर्णयलाई मान्छौँ, हाम्रा राजनीतिक उहाँहरूले त यो फैसलालाई पनि मान्दैन पनि भन्नुभयो, यो राज्य यो फैसला हामी स्वीकार्दैनौँ पनि भन्नुभयो। हामी पिपी कोइराला हाम्रो पार्टीको प्रत्येक संस्थापन नेता पिपी कोइरालाको कार्यकर्ता हौँ। पञ्चायतकालमा पिपीलाई फाँसी दिनुपर्छ भनेर मुद्दा दाखिला गर्दा पनि उहाँले अदालतमा उभिएर आफूलाई पुष्ट्याइ गर्नुभएको हो। हामी सम्मानका साथ, हामी इज्जतका साथ, हामी अडानका साथ अदालतमा प्रस्तुत हुन्छौँ। हामीलाई विश्वास छ अदालतले गर्ने फैसला हाम्रो पक्षमा हुनेछ, भएन पनि अदालतको फैसला हामी मान्छौँ, त्यो अनुसार जान्छौँ। पार्टीभित्र लिने हामी पार्टीलाई विभाजित पनि
9: गर्दैनौँ। अदालतले फैसला गरेका कुरा त मान्नै पर्यो, तर तपाईँहरू अलिकति डराउनु भएको छ होइन पुनरावलोकन भइसके पछाडि?
10: हामी डराएका छौँ, किन डराउँ? यो विधि प्रक्रिया हो, अदालतले दिनुहुन्थ्यो दिनुहुन्न थियो, हाम्रो पनि मनमा त्यो नदिएको भए हुन्थ्यो भन्ने थियो होइन, किनभने एकचोटि निर्णय भइसकेपछि सर्वोच्च अदालतले नै के अरे दुईजना न्यायाधीश दिएको बेन्चबाटै निर्णय भइसके पछाडि त्यस निर्णयमा प्रवेश नगरेको अदालत हुन्थ्यो भन्ने थियो, प्रवेश गरिसक्यो। हाम्रो यसमा कुनै अदालतप्रति टिक्का टिप्पणी गर्नु छैन, अब अदालतले छिटै निर्णय दिएला, त्यो निर्णय जस्तो निर्णय आउँछ हामी स्वीकार्छौँ।
9: निर्णय त जे पनि आउन सक्छ, उल्टिन पनि सक्छ आधिकारिकता,
10: मलाई त्यस्तो लाग्दैन। नेपालको न्याय प्रशासन न्याय प्रणाली यति कमजोर छैन, एकदमै क्राइसिसमा नेपालको अदालतले ठिक निर्णय गरेको छ, तपाईँले पल्टाएर पनि हेर्नुहोस्। त्यस हुनाले अदालतप्रति हाम्रो चाहिँ विश्वास छ, त्यस्तो नहोला हुँदैन।
9: अब एउटा कुरा नि, जस्तो अब राष्ट्रिय मेला भन्नुभयो यहाँले, अब मेला आजबाट सुरु हुँदैछ, खासमा भेला भन्नुभएको छ उहाँहरूले, विधान मस्यौदा समितिदेखि लिएर धेरै प्रक्रियाहरू त्यहाँ पुरा पनि गरिएको छ। पूर्व प्रधानमन्त्री छ, यो देशको पाँच पटकको प्रधानमन्त्री, नेपाली कंग्रेसको दुई पटकको सभापति, उहाँले नै त्यहाँ नेतृत्व गर्दै हुनुहुन्छ। उहाँले आह्वान पनि गर्नुभएको छ, अपिल पनि गर्नुभएको छ, तपाईँहरूले सानेपाबाट पनि अपिल गर्नुभयो त्यो उहाँले अभिभावकीय भूमिका निर्वाह गर्न भनेर। भन्न त उहाँले एयरपोर्टबाट सिधै सानेपा आए हुन्थ्यो भन्ने तपाईँहरूको मनमा पनि थियो होला, अब उहाँलाई चाहिँ तपाईँहरू यसो एयरपोर्टमा आइदिए हुन्थ्यो भने उहाँहरूको मनमा पनि थियो होला, मिल्ने सम्भावना त यस्तै हो। जे भयो भने अहिले तत्कालका लागि टर्यो होइन, यो सर्वोच्चमा मुद्दा गइसके पछाडि फुट्ने सम्भावना टर्या छ अहिले।
10: काङ्ग्रेस पार्टी फुट्ने भनेको काङ्ग्रेस पार्टी फुट्दैन, काङ्ग्रेस पार्टी छोड्नेहरूको संख्या ठुलो छ। अहिले राजसभामा माननीय भएर गएका मान्छेहरू नै हाम्रो रेकर्डमा 43 जना छन्, राजसभाको रेकर्डमा 68 जना छन्।
9: कङ्ग्रेसबाट
10: यी काङ्ग्रेस पार्टी छोडेर सांसदै भइसक्यो, यी हारेका सांसदहरू उठेर उम्मेद्वार भएर गएका नेताहरू काङ्ग्रेस पार्टी छोड्नुहुन्छ भने हाम्रो भन्नु केही छैन, मलाई लाग्दैन त्यस्तो पनि हुँदैन होइन। काङ्ग्रेस पार्टीभित्र यस्तो समस्याहरू केही डिस्कसनहरू केही छलफलहरू हुन्छन्, विशेष महाधिवेशन र नियमित महाधिवेशन भन्ने कुराले काङ्ग्रेस पार्टीलाई गहिरो एउटा प्रभावमा एउटा अप्ठ्यारोमा त पारेको छ, किनभने 54% साथीहरू मात्रै त्यहाँ संलग्न हुनुभयो, केही साथीहरू अधिवेशनमा छुट्नुभयो, तर पछिल्लो अध्यावधि गर्दाखेरि मान्छेहरू 90-95% मान्छेहरूले काङ्ग्रेस पार्टीको सदस्यता अध्यावधिको आफ्नो गराउनु भएको छ। त्यस हुनाले काङ्ग्रेस पार्टी सिङ्गो काङ्ग्रेस पार्टी त्यति धेरै विभाजनतिर छैन, तर अब तपाईँले मिडियामा देखेका बोलेका ठुल्ठुला पद लिएका होइन 30-35 वर्ष बसेका देखेको हुनाले तपाईँलाई के लाग्छ भने नेताहरू त उता छन् संरचना त उता छ भन्ने तपाईँहरूलाई लाग्न सक्छ।
9: धेरै त्यस्तो लागेको छैन, अब तपाईँहरूले पनि अब त्यो प्रक्रिया अनुसारै गर्नुभयो होला होइन, 55%
10: तपाईँहरूलाई लागेको छ भने पनि यो चाहिँ काङ्ग्रेस पार्टीमा यस्तो विद्रोह हुन्छ। बिपी कोइरालालाई काङ्ग्रेस पार्टीबाट निकालिदिनुभयो मातृका प्रसाद कोइरालाले, बिपी कोइरालाले टुडिखेलबाट भाग्नु पर्यो 2008 सालतिर, र बिपी कोइराला टुडिखेलको आमसेवा गर्न नसकेको बिपी कोइराला देशभरि घुमेर फेरि उहाँले 9 सालमा काङ्ग्रेस पार्टीलाई रिभाइभ गर्नुभयो, 10 सालमा राष्ट्रिय महाधिवेशन गर्नुभयो, र 14 सालमा पुग्दाखेरि त्यो पार्टीले जित्याएला। काङ्ग्रेस पार्टीमा काङ्ग्रेस पार्टी भनेको एउटा आन्दोलन हो, अभियान हो, चेतनाको उच्चतम जगमा उभिएको लोकतान्त्रिक संस्कृतिको जगमा उभिएको पार्टी हो। यसका नेता र कार्यकर्ताहरू धेरै लामो समय नेपालको लोकतान्त्रिक आन्दोलनमा लागेका छन्, तपाईँहरूलाई थाहा छ, यसको सर्वत्र आफ्ना अवयवहरू छन् किन। त्यसो हुनाले यो पार्टीको संरचनाले चाहिँ नि यस्ता अवैधानिक अमर्यादित र अलोकतान्त्रिक विधिसम्मत नभएका कुनै पनि सभा र सम्मेलनमा हाम्रा साथीहरू गएर अनि त्यसलाई अनुमोदन गर्छन् भन्ने मलाई विश्वास छैन।
9: अनि अब एक ढिक्का हुने आधारहरू त हुनु पर्ला नि त, एउटा पक्ष त अलिकति लचिलो बनिदिनु पर्ला नि त होइन?
10: हामी पुरापुरी लचिलो छौँ, हामी चाहिँ उहाँसँग संवाद पनि गर्छौँ, पार्टीलाई एक ढिक्का बनाएर लाने कुरामा उहाँहरूका प्रस्तावहरू आउनु पर्यो, वार्ता गर्न गयो भने उहाँहरू के भन्नुहुन्छ भने उहाँहरूको प्रस्ताव चाहियो, माग्नेहरूको प्रस्ताव हुन्छ कि दिनेहरूको प्रस्ताव हुन्छ, संस्थापनको प्रस्ताव हुन्छ कि अरू यो चाहियो यो चाहियो भन्नेको गएर संस्थापनको चाहिँ नै हुन्छ। पहिले तपाईँ सोधिदिनुहोस् न पार्टी एकताका आधारहरू के हुन्, के के
9: प्रकाशन महजीले त के भन्नुभएको छ भने अब 14 महाधिवेशनकै नेतृत्वले 15 महाधिवेशन गर्छ त्यो ढङ्गले अगाडि बढौँ, त्यो एकदम उत्तम उपाय पनि हो, विकल्प पनि हो। अब धेरै के अरे यो विवाद लम्ब्याएर काम छैन भनेर भर्खरै दिनुभएको थियो मध्येमा।
10: होइन होइन, उहाँ त बिचरा, उहाँको क्षमता, उहाँहरूको त्यो पुस्ताको क्षमता पनि छैन। उहाँ शेरबहादुर देउबाको हड्डी घोटेर खान खोज्दै हुनुहुन्छ, भएको प्रतिष्ठा पनि सिद्ध्याइदिन खोज्दै हुनुहुन्छ। मलाई लाग्छ शेरबहादुर देउबा, मलाई लाग्छ आजको सम्मेलनमा नजानु पर्ने। यदि म शेरबहादुर देउबा भएको भए म चाहिँ हिजो सम्पर्क कार्यालय पनि जाने थिइनँ र आजको त्यो भेला पनि जाने थिइनँ। मैले चाहिँ नि उहाँहरूले गर्ने भेलामा चाहिँ नि म जाने थिइनँ। अब उहाँ जानुहुन्छ कि जानुहुन्न, मैले चिनेको शेरबहादुर देउबा, उहाँबाट म पनि हुर्किएकै मान्छे हौ, मैले चिनेको पुरानो शेरबहादुर देउबा भने जानुहुने थिएन। अब अहिले प्रकाश, डाक्टर प्रकाश महतहरू, उहाँले के भन्नुभयो मैले त सुनिनँ, तर 14 महाधिवेशनकै कार्य समितिले अधिवेशन गराउँछ भन्ने कुरा चाहिँ उहाँ चाहिँ त्योभन्दा लज्जाको कुरा केही पनि छैन, किनभने उहाँ स्वयं श्रद्धेय सभापति गगन थापाको सिग्नेचरमा चुनाव लड्नुभएको नुवाकोटमा टिकट मागेर जानुभएको होइन, अनि गगन थापा सभापति होइन, लड्ने बेलामा आफ्नो टिकट लिएर जाने चाहिँ सभापति हुने, अनि अधिवेशन आएपछि गगन थापा सभापति होइन अर्कै हो भनेर भन्ने कुरा कति नैतिक, कति राजनीतिक, कति वैधानिक कुरा हो मलाई बताउनुहोस् त। हेर्नुहोस्, हामी मात्रै छैनौँ समाजमा, समाजको चेतना केवल हाम्रो मात्रै छैन, त्यो त बाउ पुस्ता हो। मलाई लाग्छ उहाँहरू त अझै बोलेको पनि बिर्सिनुहुन्छ कि कसो समाज छ, चेतना छ, नयाँ पुस्ता आएको छ होइन, यस्तो चाहिँ नि साइन्स एन्ड टेक्नोलोजी यति धेरै हाईटेक छ, प्रविधि यस्तो छ, सोसल मिडियाहरू, तपाईँहरू जस्तो मिडियाकर्मीहरू यति सशक्त हुनुहुन्छ, यिनीहरूले प्रत्येक दिन बोलेको, प्रत्येक दिन गरेको कामको रेकर्ड राख्छन्, त्यो रेकर्ड राख्छन् भन्ने कुरा पनि उहाँहरूलाई अनुभूति छैन कि कसो, थाहा त छ, अनुभूति हुनु पर्यो क्या, किनभने लाजै मर्ने गरी बोल्ने, लाजै हुने गरी बोल्ने, अदालतको फैसलाभन्दा अगाडि अदालतको फैसला, अदालतलाई पनि प्रभावित गर्ने किसिमले, धम्क्याउने किसिमले बोल्ने, यस्तो संस्कृतिको मान्छे काङ्ग्रेस पार्टीको, लोकतान्त्रिक पार्टीको कार्यकर्ता र नेता हुन्छ? हामी कम्युनिस्ट पार्टी पनि होइन, हामी फासिस्ट अहिलेको चाहिँ नि पार्टीहरू जस्तो पनि होइन, हामी त विधि थिति र अदालत या समाजप्रति उत्तरदायी जिम्मेवार तिनीहरूको बहसमा केन्द्रित हुने पार्टीका सदस्य हुने, हामी हरदम आफ्ना नैतिक मूल्य र आचरणहरूसँग सबभन्दा बढी भर पर्छौँ। त्यसो हुनाले त्यस्तो पार्टीको कार्यकर्ता बिपी कोइरालाले यसका निम्ति जेल, नेल, यातना, हाम्रा कयौँ नेताहरू, हजारौँ नेताहरू, स्वयं त पुस्ता पनि, शेरबहादुर दाईको पुस्ता, डाक्टर प्रकाश महतको पुस्ता पनि लोकतान्त्रिक आन्दोलनमा जेल नेल गएको पुस्ता हो भने के जेल नेल जानु मात्रै त्यो पुस्ताको कर्तव्य, त्यो संस्कृतिक, त्यो सांस्कृतिक जीवन र त्यो वैचारिक पक्ष पनि त्यो जेल नेलबाट आउँछ। त्यसो हुनाले त्यसो भन्दाखेरि चाहिँ नि कम्तीमा लाज मानेदेखि राम्रो हुन्छ।
9: हस्, सुभाष पोखरेलजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
10: हस्, सम्झनुभयो तपाईँ, तपाईँ र तपाईँको एफएम परिवारलाई धन्यवाद।
9: थ्याङ्क यू भेरी मच। उहाँ हुनुहुन्थ्यो नेपाली कङ्ग्रेसका युवा नेता सुभाष पोखरेल, आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम छौ, विश्रामपछि पुनः उपस्थित।
11: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं, न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाह पथ, काठमाडौं।

0: को एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: यो नेपाली रेडियो नेटवर्क,
3: हरो विषयमा दरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईडी बैंक सबैका लागि बैंक डिश होम इन्टरनेट।
4: यतिखेर हाम्रो फेसमा नेपाल प्रहरीका पूर्व एसएसपी एवं कञ्चनपुरको भीमदत्त नगरपालिकाको उखुबारीमा भएको निर्मला पन्त हत्या प्रकरणका बेला तत्कालीन कञ्चनपुरका एसपी दिल्लीराज विष्टलाई हामी फेरि एकपटक नेपाली भाषामा जोड्दैछौ। यहाँलाई स्वागत छ, नमस्कार, गुड मर्निङ।
5: धन्यवाद केएमजी, यहाँको रेडियो नेपाली रेडियो नेटवर्क नेपाली बस कार्यक्रमलाई
4: पनि। एउटा कुरा के छ भने नि, फेरि अब यो मुद्दासँग जोडिएका केही पात्रहरू छन्, विशेष गरी अब कञ्चनपुरकै पत्रकार खेम भण्डारीजी रिहा भइसके पछाडि फेरि यसमा एउटा ट्विस्ट ल्याइदिनु भयो होइन। होटेल ओपेराले राष्ट्रिय समाचार पत्रमा चाहिँ एउटा प्रेस विज्ञप्ति पनि जारी गरेको भेटाएँ मैले। त्यहाँ चाहिँ अब उसले आफ्नो के भनेको छ भने, ओपेरा होटेलको प्रतिष्ठा र व्यावसायिक ख्यातिमा पुग्न गएको आघातलाई मध्यनजर गर्दै आवश्यक कानूनी उपचारका निमित्त कानूनले नै प्रदत्त गरेको अधिकार उपयोग गर्न सक्ने अवस्था हरमेशा यस संस्थाको रहेको सम्बन्धित सबैमा जानकारी गराउँछु भनेर उसले अन्तमा त्यो भन्यो र त्यसपछि आफ्नो अभिव्यक्ति सच्याई यस संस्थालाई 15 दिनभित्र सूचित गराउन समेत पत्रकार श्री खेम भण्डारीलाई अनुरोध गर्न चाहन्छ भनेर एउटा विज्ञप्ति निकाल्यो। तर उहाँले आइसके पछाडि एउटा अर्को के ट्विस्ट पनि गर्नुभएको छ। तर ओपेरा होटेलको 83 साउन 28 गतिको नयाँ विज्ञप्ति, निर्मला पन्त प्रकरणमा जेलबाट छुटेर आएपछि भण्डारीले होटेल ओपेराका सन्दर्भमा गरेको प्रचार र ओपेराले निकालेको प्रेस विज्ञप्तिको विषय र भण्डारीलाई आफ्नो भ्रामक र गैर जिम्मेवार अभिव्यक्ति सच्याउन 15 दिनको अल्टिमेटम दिएको कुरालाई चाहिँ तपाईँले कसरी हेर्नु भएको छ? उहाँले दिन खोजेको ट्विस्ट चाहिँ के हो?
5: अब हेर्नुहोस् केमजी, अब यसमा सकभरमा मिडियामा चाहिँ यो आउने चाहिँ आउने मान्छे होइन,
4: घटनाक्रम
5: ठिक छ, तपाईँले अब अनुरोध गर्नु पो र म आएँ यसरी, मलाई चाहिँ यो जवाब प्रतिजवाब चाहिँ गरिराख्न चाहिँ मलाई चाहिँ राम्रो लाग्दैन। र अब यसमा चाहिँ के छ भने, म प्रश्न आज चाहिँ तपाईँको यो कार्यक्रममा लोकप्रिय कार्यक्रम मार्फत म प्रश्न गर्न चाहन्छु।
4: हामी 10-12 मिनट मात्रै फेरिफेरिमा कुरा गर्छौँ, स्पष्ट
5: अब यसमा चाहिँ एउटा कुरा के छ भने, कञ्चनपुरमा चाहिँ यो भीमदत्त नगरपालिकामा एउटा अबोध बालिकाको ज्यान गएको छ, त्यो अबोध बालिकाको त्यो प्रकरणलाई चाहिँ कसैले न्यूज बनाए, कसैले भ्युज बढाए, कसैले डलर कमाए, कसैले राजनीतिकरण गरेर भोट बढाए, कसैले अनुसन्धानमा ट्विस्ट गरेर आफन्त बचाए र सबैले आफ्नो स्वार्थ पूरा गरेर अनुसन्धानलाई कुहिरोको काग बनाए र पीड़ितलाई अझ पनि टाइम टाइममा टर्चर दिएर अझ पीड़ित बनाउने काम गरेका छन्, पहिलो कुरो। त्यसैले म यो धेरै यसबारेमा चाहिँ धेरै बोल्न चाहने चाहिँ होइन। अब तपाईँले भनिसकेपछि एउटा कुरा के छ भने, खेम भण्डारीजीको यो चाहिँ गम्भीर मानसिक समस्या हो, किन भन्दाखेरि यो एउटा चाहिँ यो सिद्धान्तको प्रतिपादक पनि यिनै हुन् हो। यो चाहिँ जुन यो ओपेरा होटल अर्को चाहिँ घटनामा यस्तो उस्तो भनेर यो चाहिँ ट्विस्ट गर्न यिनै नै हुन्, त्यहाँ यिनको बारेमा म अब धेरै बोल्न चाहँदैन, यो चाहिँ धेरै कुरा गर्न चाहँदैन। तर अब यसमा चाहिँ एउटा स्पष्ट कुरो के हो भने, म चारवटा कुरा राख्छु, सर्टकटमा चारवटा कुरा राख्छु र यो चाहिँ कपोल कल्पित भ्रामक मनगणन्ते र अफवाहपूर्ण कुरा हो खेम भण्डारीजीको, पहिलो कुरो। अनि त्यसपछि चाहिँ त्यसमा चाहिँ के छ भने, जुन ओपेराको विज्ञप्ति आएको छ त्यो एकदम ठिक हो, किन भन्दाखेरि उसले आफ्नो प्रतिष्ठाको लागि भनौँ न त्यो अल्टिमेटम दिनु स्वाभाविक पनि हो। मैले तपाईँले भनेपछि मैले त देखेको छैन, तपाईँले भनेपछि मैले थाहा पाएँ त्यो ओपेराको विज्ञप्तिको सम्बन्धमा। अब यसमा चाहिँ पहिलो कुरो के छ भने, घटनास्थल र ओपेरा होटलको के सम्बन्ध छ, पहिलो कुरो त्यो सम्बन्ध देखाउनु परेन भने चाहिँ घटनास्थल कता छ, ओपेरा होटल कता छ पहिले हो। दोस्रो कुरो, घटनास्थलमा र त्यो घटनास्थल र फोटोसुटको कुनै सम्बन्ध छ, त्यो उसमा चाहिँ फोटोसुटको केही पनि छैन। तेस्रो, अब त्यसैमा चाहिँ अर्को कुरो के छ भने, तपाईँको घटनास्थल र सिसी क्यामेराको कुरो एउटा, अझ त यो सिसी क्यामेराको कुरो पनि म तपाईँलाई प्रष्ट पारिदिउँ। होटेल ओपेराको कम्पाउन्ड वरिपरि, कम्पाउन्डभित्र र कम्पाउन्ड वरिपरि चाहिँ 17 सिसी क्यामेराहरू छन् र त्यो 17 सिसी क्यामेरामा कुनै पनि सिसी क्यामेरा चाहिँ बिग्रिएको छैन, क्लियर त्यो अनुसन्धानको रिपोर्ट हो, तपाईँहरू प्रष्ट हुनुहोस्। र दोस्रो कुरो के छ भने, त्यहाँ चाहिँ हार्ड डिस्कको जुन बिगार्यो अर्को गर्यो यताउता बिगारेको गरेको भने, हार्ड डिस्कमा एउटा त्यो पनि तपाईँ स्पष्ट हुनुहोस् कि हार्ड डिस्कको चाहिँ 17 दिन मात्रै ब्याकअप रहने अवस्था थियो, बाँकी अटो डिलिट हुन्थ्यो। र त्यो किन चाहियो भन्न खोजे नि, पहिलो कुरो त कुनै कुराको घटनाको चाहिँ सम्बन्ध सरोकार कनेक्सन र जस्टिफिकेसन हुनु परेको थियो नि त्यसमा चाहिँ। त्यही हुनाले त्यो चाहिँ सरासर सम्बन्ध नै नभएको, सरोकार नै नभएको, कनेक्सन नै नभएको कुनै कुरामा चाहिँ कसैको व्यक्तिगत रेसिपी छान्नको लागि बनाएको चाहिँ।
4: भण्डारीजीले त त्यति मात्र भन्नुभएको छैन, उहाँले त दिउँसोका कुरा पनि गर्नुभएको छ, कता दोधारा चाँदनीका कुरा गर्नुभएको छ, धनगढी विमानस्थलदेखि लिएर होइन त्यो बाटोका कुराहरू, त्यो बेलाको चाहिँ के भएको थियो भनेर फेरि नयाँ ल्याउनु भयो क्या तरङ्ग।
5: त्यो नयाँ होइन, हेर्नुहोस् खेमजी, यो चाहिँ 2080 त्यो असार 9 गतेको तपाईँको तिनको मानसकण्ड हेर्नुहोस् त, त्यसैमा यिनले सजाय पाएर 37 दिन जेल बसेर 1,00,000 रुपियाँ क्षतिपूर्ति र 12,500 त्यो जरिवाना तिरेर आउनु भएको। यो चाहिँ यिनको पुरानो कानले, नयाँ यिनले चाहिँ हरेक कुरामा बुट्टा भरेर पृष्ठ गर्दै आउनु भएको कुरो, यो हास्यास्पद, यो सरासर गलत र सरासर छुट कुरो हो। यो चाहिँ कुनै पनि यसमा चाहिँ सत्यता छैन त्यसमा। अब तिनले भन्नु पर्दैन, यदि यो फ्लाइटबाट काठमाडौँबाट धनगढी कतिवटा फ्लाइट चल्छन्, दुईटा एउटा बुद्धको एउटा श्रीको चाहिँ दुईटा एयरलाइन्सहरू छन्, त्यो टिकट पेस गर्नु परेन यिनले। सबभन्दा पहिले अनुसन्धान गर्दाखेरि अब चाहिँ भनौँ न, अब सरकारले पनि के छ भने अनुसन्धान गरिरहेको छ र यो टिकट पेस गर्न लाउनु पर्छ, कहाँबाट कसरी को गए भनेर चाहिँ त्यहाँ चाहिँ गएको भनेर भनेको छ नि त, हास्यास्पद कुरा गरिरहेको छ। कुन उसबाट गए त, कुन फ्लाइटबाट,
4: अहिलेको छानबिन समितिका संयोजक कृष्ण पङ्गेनीले चाहिँ अब खेम भण्डारीजीसँग एकचोटि कोर्डिनेसन गर्नु पर्यो होइन, त्यसो भए
5: होइन, कोर्डिनेसन गर्नभन्दा पनि यिनले अनुसन्धानमा यिनैलाई ल्याउनु पर्यो। पहिलो कुरो त हो, त्यो कुन ठाउँबाट गयो, कसको गयो, के गयो भनेर चाहिँ त्यो ल्याउनु पर्यो पहिलो कुरो। यो सरासर हास्यास्पद, यिनले चाहिँ के छ भने त्यो मात्र होइन कि, घटना भएकै दिनदेखि चाहिँ त्यो चाहिँ ट्विस्ट गर्दै आउनु भएको हो नि त, यो चाहिँ एकपछि अर्को अर्कोपछि अर्को नयाँ नयाँ ट्विस्ट भन्दै, त्यो पुराना कुराहरू ल्याउँदै, नयाँ ट्विस्ट भन्दै, पुरानो कुराहरू ल्याउँदै गर्नु भएको हो नि त यिनले चाहिँ हो। अब त्यो जोडिसके, यिनले चाहिँ पटक पटक त्यो चाहिँ जोडिसकेपछि त्यसपछि अब त्यो यिनले चाहिँ हेर्नुहोस् न, अब तपाईँको 16 गते सायद 2075 16 गते एकै दिन राति चाहिँ 10:30 चाहिँ यिनले राति चाहिँ 7 स्ट्याटस एकैचोटि लेखेका छन् हो, त्यो चाहिँ बर्थडे फोटो कार्यक्रम सुट फोटो सुट यताउता
4: सत्र
5: त ल्याएर चाहिँ गर्नु पर्यो नि त, यो 8 किन कुद्नु पर्ने, त्यति बेला त आइजिपीको खल्तीमा चाहिँ नामावली हामीले पेस गरेका छौँ भने यिनीहरूले दिएको होइन र भने त्यसले ल्याउनु परेन भने हो, त्यो सबै अनुसन्धानको रिपोर्ट हामीसँग पनि छ र यो कति कुरा बोल्न नहुने भएको हुनाले तपाईँलाई चाहिँ मैले भनेन, यो कुराहरू चाहिँ सबै कुरो चाहिँ त्यो होटेल ओपेरादेखि लिएर सम्पूर्ण हो, त्यो चाहिँ बर्थडे फोटो कार्यक्रम सुट फोटो सुट यताउता
4: हुन सक्छ,
5: ल्याएर चाहिँ गर्नु पर्यो नि त, यो 8 किन

0: भइसकेको छ, त्यसको रिपोर्टको पूर्ण जानकार म छु।
1: उच्च स्तरीय छानबिन समितिको कुरा पनि भण्डारीजीले समय समयमा उच्चारण गरिरहनुहुन्छ होइन, उच्च स्तरीय छानबिन समितिको विषयलाई पनि उहाँले पटक पटक कोट्याइरहनुहुन्छ नि त किन?
0: अब त्यो भनिहालेँ नि मैले, त्यो उनको चाहिँ त्यो चाहिँ मानसिक समस्या हो,
1: समस्या त प्रमाणित भएको छैन, त्यतिकै आरोप नलगाउँ हामी होइन।
0: होइन, एउटा कुरा के हो भने जथाभावी बोल्दिने भने कसैले चाहिँ कुनै कुरा बोल्दैमा त्यो कुरालाई चाहिँ तपाईँ अब त्यो भ्युज न्युज बढाउन पनि त्यो हेर्नुहोस् त अहिले चाहिँ त्यो त्यो अस्ति दिनले बोलेका कुराहरू चाहिँ कुन कस कसले चाहिँ त्यो उसमा चाहिँ युट्युबहरूमा प्रसारण गरेका छन् हेर्नुहोस् त, यो भ्युज न्युजको लागि र डलर कमाउनुको लागि बाहेक अरू कुनै कुरा पनि होइन यो कुरो चाहिँ तपाईँ स्पष्ट हुनुहोस्।
1: भनेपछि यसमा चाहिँ उहाँले बोलेका सबै प्रमाणका कुराहरू अब ट्विस्टका कुराहरू मसँग छ है, विशेष खुलासा गर्छु भन्नुभएको थियो नि त उहाँले होइन?
0: हो, तिनले त त्यो पनि भन्नुभएको छ, अर्को तिनले त्यो त्यो भनेका कुराहरू त प्रहरीमा दिन सक्नुहुन्न, प्रहरीमा त्यो आठ वर्षमा के कुरेर बस्नु भएको छ र उहाँले चाहिँ के हेरेर बस्नु भएको छ त, त्यही हुनाले कसैको पनि चरित्र हत्या यो चाहिँ गम्भीर मानवाधिकारको उल्लङ्घन हो, यिनैले गर्दाखेरि चाहिँ के भन्छन् त्यो चाहिँ बच्चाहरूको चाहिँ अनावश्यक रूपमा डिएनए गरिएको छ हो, अनि चाहिँ हुँदै नभएका र सरोकारै नभएका बच्चाहरूलाई चाहिँ अनुसन्धानमा चाहिँ ल्याउनुपर्छ भनेर भन्ने यिनै। एउटा कुरा के स्पष्ट गर्नुहोस् भने एसपीको छोरा मेयरको भतिजा त कुनै पनि चाहिँ यिनीहरू अनुसन्धानकोमा आएका होइनन् यिनीहरू हो, खेम भण्डारीले बलजप्ती तानेको मात्र हो, प्रहरीले एक दिन पनि बोलाएको चाहिँ होइन, हामीले आफूले पठाएर चाहिँ क्लियर गर्न पठाएका हौँ त्यो तिनले कुरो निकालेपछि हो, त्यसैले गर्दाखेरि यिनको यो सरासर झुटोलाई चाहिँ यो चाहिँ बढाइ चढाइ गर्ने र यिनलाई चाहिँ भनौँ न त्यो महत्त्व दिने काम यहाँ युट्युब र यो चाहिँ भनौँ केही चाहिँ उनका नजिकका चाहिँ त्यो चाहिँ भनौँ न पत्रकार मित्रहरूले चाहिँ यो पढाइ चढाइ गर्नुभएको मात्र यो गिफ्ट पनि होइन। र अब अर्को कुरो तपाईँलाई तेस्रो कुरो पनि म चाहिँ यस तपाईँलाई भनिहालौँ, इन यो चाहिँ जुन उच्च स्तरीय छानबिन समितिको प्रतिवेदन के कुरो गर्नुहुन्छ नि, उच्च स्तरीय छानबिन समितिको प्रतिवेदन कहिले आयो 2075 साल असोज 9 गते चाहिँ पेश गरेका छ, यिनले चाहिँ त्यो चाहिँ साउन 28 गतेदेखि नै यो चाहिँ यो बारेमा चाहिँ लेख्न थालेर चाहिँ यो चाहिँ उसमा चाहिँ बच्चाहरूलाई चाहिँ के छ भने भाद्र 16 गते त पुरा व्यापकै रातभरि यिनले जति लेखेका छन् रातभरि राति नै लेख्छन् होइन, रातभरि नै चाहिँ त्यो तानामाना बुनेर लेख्ने गर्छ, त्यहाँदेखि लेख्दै गएर 27-28 गते चाहिँ डिएनए गराउनु बाध्य परे गराएको छ। र अर्को कुरो के छ भने चाहिँ प्रहरीले चाहिँ 20 गते भाद्र 20 गते नै के छ भने यिनीहरू कसैको सरोकार छैन भनेर पत्रकार भेटघाट क्रममा चाहिँ एसपी साहबले आफैले भनिसकेपछि तत्कालीन, अनि फेरि दोस्रो दिनदेखि चाहिँ सिसी क्यामेरा बिगार्यो अर्को बिगार्यो डिएनए गर्नुपर्छ भनेर पटक पटक यिनले गर्दै 27-28 गते डिएनए गरे। अब सार्वजनिक उसमा चाहिँ तपाईँको चाहिँ 27 भदौको 27-28 गते यिनले चाहिँ ऊ चाहिँ डिएनए गराउन बाध्य गराए भनेपछि अब प्रतिवेदन कहिले आएको छ तपाईँको असोज 9 गते भने करिब करिब कति दिन पछि आयो हेर्नुहोस् त 15-16 दिन पछि मात्र आयो, अब बाध्य भएर चाहिँ उसले चाहिँ ऊ चाहिँ लेख्नु परेको पनि
1: अनि
0: पुनः भाला चाहिँ लिएर चाहिँ तयार छौँ भनेर चाहिँ त्यो पुरा विज्ञप्ति दिएर चाहिँ हेर्नुहोस् त उनका फेसबुक स्ट्याटस र मानसखण्डमा लेखेका समाचारहरू हेर्नुहोस् त धम्की कस्तो कस्तो दिएको हो हो। अनि अर्को कुरो नै अलिकति मलाई चाहिँ बोल्ने टाइम अझै थोरै दिनुहोस्, अनि चाहिँ त्यसपछि सार्वजनिक कति गते भएको छ 21 गते, अनि त्यसपछि यिनले पहिले नै सबै काम सिद्धाइसकेपछि अनि उसले चाहिँ दिएको प्रतिवेदनलाई चाहिँ त्यो एउटा जन्मदिमितिको प्रतिवेदनलाई यिनले चाहिँ चासो राख्ने, त्यही हुनाले यो सरासर झुटको पछाडि नलाग्नुहोस् त मेरो चाहिँ अनुरोध चाहिँ।
1: एउटा कुरा जाँदा जाँदा एउटा कुरा विस्तृतजी होइन, पूर्व एसएसपी साहब तपाईँ त अब तत्कालीन एसपी हुनुहुन्थ्यो होइन, अब उहाँले पनि देवानबाट यो मुद्दालाई लेख्दै आउनुभयो, उहाँ पनि अब चर्चित अब चिनिएकै पत्रकार हो होइन भण्डारीजी पनि, तपाईँलाई र उहाँलाई राखेर एकपटक मेरो बहस गर्ने मन थियो क्या, बस्नुहुन्छ?
0: अब त्यसबारेमा हामी सल्लाह गर्छौँ होइन, त्यो एउटा कुरा के भने यो गलत र झुटको उसमा चाहिँ खालि त्यो बहस गर्न बेकार त्यो
1: अर्को ट्विस्ट दिनुहुन्छ कि होइन,
0: कुनै ट्विस्ट छैन तिनसँग ट्विस्ट भएको के पनि छैन, यस्तो के भने गलत कुरामा बहस गर्नु चाहिँ गलत नै हुन्छ क्या, त्यो त्यहाँ गलत व्यक्तिसँग चाहिँ त्यो बहस गर्नुको औचित्य छैन, औचित्य नभएको उसमा चाहिँ बहस गर्न चाहिँ म जरुरी ठान्दिनँ हो,
1: छानबिन हुन्छ र कि दशैं प्रमाणहरूको आधारमा कृष्ण पङ्गेनीको नेतृत्वले सही ठाउँमा पुग्छ भन्नेमा विश्वस्त हुनुहुन्छ तपाईँहरू?
0: त्यसमा चाहिँ म प्रष्ट छु, एउटा कुरा के छ भने यो खेम भण्डारीको छटपटी मात्रै हो हेर्नुहोस्, यिनको चाहिँ यो हास्यास्पद उपन्यास हो र यसमा चाहिँ के भने यिनले चाहिँ यति छटपटी भएको छ कि आफ्नो एउटा गल्ती भयो भने त्यसलाई लुकाउन अर्को गल्ती गर्दै जानुभएको
1: छ।

0: पोते के छ भने फेस यिनलाई चाहिँ फेस सेभिङ गर्न कानुनी सजायबाट बस्न अस्तित्व रक्षाको लागि यिनको चाहिँ गम्भीर चटपटि छ अहिले. त्यसैले गर्दाखेरि म यसमा धेरै बहस गर्न चाहन्न. यो यसमा चाहिँ म धेरै चाहिँ भनौँ न यो चाहिँ अब यो कार्यक्रममा चाहिँ बढी चाहिँ मिडियामा चाहिँ आएर चाहिँ बोल्न
1: होइन. अब मैले अब भण्डारीजीले अब अलिकति त्यहाँ ट्विस्ट गरिसके पछाडि चाहिँ के रहेछ भनेर तपाईँलाई चाहिँ
0: हो ठिक छ. नै अहिले के छ तपाईँले चाहिँ आउनुभयो अब मैले स्पष्ट पार्दे यो चाहिँ के छ कुनै पनि त्यहाँ चाहिँ भनौँ न उसै फोटोसुट कार्यक्रम थियो. सिसी क्यामेरा कुनै बिग्रिएका छैन. टुटफुट कुनै पनि भएको छैन. अटो डिलिट 17 दिनमा अटो डिलिट हुने चाहिँ कुरो सरोकार र सम्बन्ध छैन. र त्यो चाहिँ एकदम हास्यास्पद गलत हो. त्यो कुरो सरासर झुटो र त्यसमा कुनै पनि तथ्य छैन. त्यही हुनाले ओपेराको विज्ञप्ति पनि त्यही सन्दर्भमा आएको हुनुपर्छ र त्यसबारेमा हामी चाहिँ अब भनौँ न अब यो चाहिँ यो उनले दिएका अभिव्यक्तिहरूको बारेमा चाहिँ यिनले चाहिँ कानुनी सजाय पाइसकेका हुन् र अझ चाहिँ के गर्न सकिन्छ त्यसमा छलफलमा छौँ.
1: हस् यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
0: नमस्कार.
1: नेपाल प्रहरीका पूर्व एसएसपी अर्थात तत्कालीन बेला कञ्चनपुरको भीमदत्त नगरपालिकाको बारेमा निर्मला पन्तको हत्या भयो र त्यस ताकाका एसपी दिल्लीराज विष्ट. आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ. हेम बम विरत.

यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: काम गर्दै गर्दा अभियसली डिफ्रेन्ट इन्डिजिनियस कम्युनिटीहरूसँग भेट्ने मौका पनि पाउनु भएको छ होला तपाईँहरूले तपाईँले. सो त्यो पुरै एक्सपिरियन्स, त्यो पुरै स्टोरीबाट त्यस्तो कुनै एउटा वन्डरफुल एक्सपिरियन्स छ जुन अहिले पनि तपाईँको मनमा छ, तपाईँले एकदमै राम्रो लागेको?
1: हामीले यो नदीको जुन रिभर रेजुभिनेसन भनेर एउटा चाहिँ रिसर्च गरेका थियौँ, त्यो चाहिँ यो रामेछापको माझी आदिवासी समुदाय सँगसँग गरेको हो. उहाँहरू चाहिँ अहिले जुन हाम्रो एकदमै ठुलो नेपालमा चाहिँ यो रिन्युएबल इनर्जी भनेर एकदमै ठुलो ठुल्ठुलो परियोजनाहरू प्रोजेक्टहरू बनिराखेको छ होइन, त्यसमा उहाँहरूको पनि एउटा सुनको सेतु भन्ने चाहिँ त्यहाँ बन्दैछ. त्योबाट चाहिँ उहाँहरू एकदमै प्रभावित हुनेवाला छ, उहाँहरूलाई फोर्सफुल डिस्प्लेसमेन्टदेखि लिएर होइन उहाँहरूको त अब भूमि नै घुम्नेवाला छ यदि त्यो परियोजना बनेको खण्डमा. तर अहिले चाहिँ त्यो हेल्ट अवस्थामा छ होइन. माझी आदिवासीहरूको चाहिँ नदीसँग चाहिँ एकदमै नजिकको सम्बन्ध क्या, उहाँहरूको चाहिँ जन्मदेखि मृत्युसम्मको संस्कारहरू चाहिँ नदीसँग सम्बन्धित छ. तर सुनकोसी टु बन्यो भने चाहिँ उहाँहरूको पुर्खाको भूमि भनौँ न एन्सेस्ट्रल ल्यान्ड पनि घुम्नेवाला छ. एन्सेस्ट्रल ल्यान्ड घुम्यो भने चाहिँ उहाँहरू अर्को ठाउँमा माइग्रेट हुनु पर्यो. माइग्रेट हुँदै गर्दा चाहिँ भनौँ न हाम्रो आदिवासीहरू चाहिँ माइग्रेट हुँदा हाम्रो कल्चरको कुराहरू आउँछ होइन, हाम्रो परम्पराको कुराहरू त्योहरू चाहिँ बिस्तारै घुम्ने पनि हुनसक्छ.
0: कस्तो रमाइलो एक्सपिरियन्स, मैले पनि थाहा थिएन त्यति धेरै यसको बारेमा. म फेरि पनि मुनाजीतर्फ लाग्न चाहे. सो मुनाजी, धेरै डेभलपमेन्ट सेक्टरहरूले इभन प्लानले पनि डिसएबिलिटी सेक्टरमा काम गर्दै आइराखेको छ. सो तपाईँको विचारमा प्लान र अरू डेभलपमेन्ट सेक्टरहरूले इन्डिजिनियस पर्सन डिसएबिलिटीको लागि अझै इन्क्लुजिभ बनाइदिनको लागि के कस्ता कार्यक्रमहरूमा जोड दिए राम्रो हुन्थ्यो?
2: प्लान एन्ड पोलिसीहरू बनाउनुहुन्छ होइन यो विभिन्न सिएसओ ओपिडिजहरूले. त्यसमा चाहिँ अब लाइक मिनिङफुल पार्टिसिपेसन चाहिँ कसरी गराउने होइन, लाइक त्यो एउटा रुममा मात्रै राखेर त मिनिङफुल पार्टिसिपेसन भएन भन्न खोजेको. लिड गर्न सक्छौँ र भनेर लाइक क्वेसन गर्नुभन्दा पनि लाइक हामीले स्पेस बनायो कि बनाएनौँ भन्ने खालकोमा पनि लाइक अगाडि बढ्नुपर्छ.
0: इन्डिजिनियस पिपल विथ डिसएबिलिटी भएको व्यक्तिहरूको लागि काम गर्नुभन्दा पनि उहाँहरूको लागि स्पेस क्रिएट गरिदिनु पर्यो, त्यसपछि तपाईँ गएर आफ्नो आवाज उठाउने भन्ने एउटा इन्भाइरोमेन्ट क्रिएट गरिदिए बेटर हुन्थ्यो जस्तो लाग्छ होइन तपाईँले. एकदमै राम्रो, एकदमै राम्रो थट. सो फेरि पनि म द्वारिकाजीतर्फ लाग्न चाहे. तपाईँले अघि पनि भन्नुभयो कति राम्रो एक्सपिरियन्स पनि सेयर गर्नुभयो. सो यसरी डिफ्रेन्ट ठाउँ इभन गाउँ त्यसपछि सहर दुवै ठाउँमा तपाईँ भिजिट गर्दै गर्दा इन्डिजिनियस कम्युनिटीमा चाइल्ड म्यारेजको अवस्था कस्तो हेर्नु भएको छ तपाईँले?
1: यो पर्टिकुलरली मैले इन्डिजिनियस कम्युनिटीकै लागि भनेर चाहिँ हेरेको छुइनँ र मैले अर्को चाहिँ चाइल्ड म्यारेजमा अहिलेसम्म काम गरेको छुइनँ र चाइल्ड म्यारेजको डेटा पनि मलाई त्यति धेरै जानकारी छैन होइन, त्यो चाहिँ अनेस्टली भन्नुपर्दा. तर अब भनौँ न गाउँतिर जाँदै गर्दा अब त्यहाँको जुन सामाजिक प्रवृत्तिहरू हेऱ्यो भने चाहिँ यो चाहिँ अब आदिवासीको मात्रै नभएर नेपालकै साझा समस्या हो जस्तो लाग्छ. यो के कारणले भइरहेछ भन्ने कुरा चाहिँ हामीले खोतल्नु चाहिँ जरुरी छ जस्तो लाग्छ.
0: प्रब्लम छ भन्दै गर्दा अब त्यो किन प्रब्लम छ त्यसको कज पनि हामीले थाहा पाउनु भयो अनि बल्ल त्यसको प्रिभेन्सनतिर लाग्नु पर्यो जस्तो गर्यो भने बेटर हुन्छ. सो तपाईँले धेरै ला पोलिसिजहरूको बारेमा कुरा गर्नुभयो, इभन हाम्रो पोलिसिजहरूको इम्प्लिमेन्टेसनको ग्यापको बारेमा पनि कुरा गर्नुभयो. सो यत्तिकै पनि नट इभन इन्डिजिनियस कम्युनिटीको राइटको बारेमा ल अर पोलिसिजहरू, अरू पनि पोलिसिजहरू हाम्रो नेपालको एकदमै बेटर छ, हामीले हेरि नै राखेको छौँ. वर्ल्डकै दोस्रो कि तेस्रो नम्बरमा पर्छ एकदमै बेटर पोलिसिज भएको देशमध्ये. सो इन्डिजिनियस राइटमा यस्तो राम्रो पोलिसिजहरू हुँदै गर्दा पनि किन इन्डिजिनियस कम्युनिटीका पिपुल्सहरू आफूले एक्सक्लुड भएको एक्सपिरियन्सहरू फिल गर्नुहुन्छ?
1: अब यसमा चाहिँ जुन नीति र प्रतिबद्धता त एकदमै राम्रो छ, तर त्योभन्दा पनि हामीलाई चाहिँ के चाहियो त होइन, एउटा चाहिँ शक्तिको बाँडफाँड न्यायचित हुनु पर्यो होइन, स्रोतको वितरण न्यायकै हामी समुदायमा गएर गफ गर्दै गर्दा छलफल गर्दै गर्दा चाहिँ के हुन्छ भने अहिले यता नीति पढेर गयो, एउटा क्वेसन त्यो नीति अनुसार चाहिँ एउटा कुरा निकाल्न गयो, तर समुदायको रियालिटी चाहिँ बेग्लै देखिन्छ होइन। त्यो रियालिटीलाई चाहिँ कसरी एड्रेस गर्ने भन्ने कुरा चाहिँ अलिकति स्टेटले सोचिदियो भने राम्रो हुन्छ जस्तो लाग्छ होइन। विकास कति भयो भन्दा पनि यो कसको लागि भयो, कसले निर्णय गर्यो र यसबाट चाहिँ कसले बढी लाभ लियो भन्ने प्रश्नहरू वरिपरि बसेर पनि अबको 10 वर्षलाई चाहिँ हामीले परिकल्पना गर्नुपर्छ होला।
2: अहिले जुन फेजमा छौँ त्यो फेजमा चाहिँ नहोस्, स्ट्रगल गर्न नपरोस्, यो मिनिङफुल पार्टिसिपेसन होस्, इन्स्टिट्युसन्सहरू सबै एक्सेसिबल होस् होइन, र आदिवासी समुदाय, आदिवासी अपाङ्गता भएको युवा महिला र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरू सबैजना चाहिँ हुन्छ नि लाइक आफ्नो भोइस चाहिँ उठाउन चाहिँ स्ट्रगल गर्न नपरोस्, किनभने सधैँ नै हामीलाई चाहिँ भिक्टिमकै रूपमा लिन्छ नि त। म अब क्वेयर युथ ग्रुपसँग पनि एसोसिएटेड गर्दै गर्दा कति धेरैको स्टोरीहरू हुन्छ नि, सोसाइटीमा कम आउट गर्ने कति धेरै गाह्रो हुन्छ कि, लिटरली म त कति धेरै रोएको पनि छु कि होइन, स्टोरीहरू सुनेर पनि 10 वर्ष पछाडि चाहिँ त्यस्तो पनि नहोस्। र हामी सबैले चाहिँ लाइक म चाहिँ के सजेस्ट गर्न चाहन्छु भने होइन, हामीले चाहिँ सबैको कुरा सुनौँ होइन, उहाँहरूको वास्तविकता बुझ्न कोसिस गरौँ होइन। अब तपाईँले अब केही हेल्प गर्न सक्नु भएन भने पनि उहाँको कुरा सुनेर तपाईँको तर्फबाट चाहिँ उहाँलाई कसरी चाहिँ काउन्सिलिङ गर्न सकिन्छ, उहाँलाई चाहिँ त्यो सिचुएसनबाट कसरी बाहिर निकाल्न सकिन्छ, कोही मान्छेसँग एसोसिएटेड भएर होस् कि होइन, यो खालको चाहिँ इन्भाइरोमेन्ट चाहिँ क्रिएट गर्नुपर्छ होइन।
0: एकदमै राम्रो कुरा गर्नुभयो तपाईँहरूले। कसरी हामी यसले मल्टी सेक्टरल एप्रोचबाट हेर्न सक्छौँ, कसरी हामी युथहरूले उहाँहरूले उहाँकै कुरा उठाउन् भनेर एउटा इन्भाइरोमेन्ट बनाइदिन सक्छौँ, कसरी उहाँहरू हामी सँगै हिँडौँ न त, न कि इन्डिजिनस कम्युनिटीले मात्रै लिएर, युथहरूले, वुमेनहरूले, अरू रिलिजनहरूले, इभन अरू पर्सनहरूले सँगै लिएर कसरी हिँड्न सक्छौँ, कसरी यसले पोलिसीमा हामी राख्न सक्छौँ, कसरी यसमा हामी एकदमै मजाले छलफल गर्न सक्छौँ भन्ने चिज भयो। आजको यो पुरै श्रृङ्खलामा तपाईँहरूले एकदमै मजाले र एकदमै एक्टिभली छलफल गर्नुभयो कसरी हामी इन्डिजिनियसले बुझ्न सक्छौँ, उहाँहरूको राइटले बुझ्न सक्छौँ, उहाँहरूको भोइसले इन्क्लुसिभ बनाउन सक्छौँ, अनि कसरी यसमा लिडरसिपको प्रोसेसबाट जान सक्छौँ भन्ने कुरामा तपाईँहरूले एकदमै विस्तृत रूपमा छलफल गर्नुभएको छ र त्यसको लागि म धेरै धेरै धन्यवाद भन्न चाहन्छु तपाईँहरूले, र यहाँ आइदिनको लागि पनि धेरै धेरै धन्यवाद तपाईँहरू दुवैजनालाई।
2: थ्याङ्क यू सो मच तपाईँलाई।
0: आजको एपिसोडमा हामीले हाम्रो अतिथिहरूसँग मिलेर इन्डिजिनियस राइट, इन्डिजिनियस भोइस, लिडरसिप, उहाँहरूले डिफ्रेन्ट सेक्टरमा गरिराखेको एक्सपिरियन्सहरूको बारेमा, साथै अबदेखिको 10 वर्षपछिको नेपाल कसरी हेर्दै हुनुहुन्छ उहाँहरूले र त्यसमा हामीले आफ्नो साइडबाट कस्तो भूमिका खेल्न सक्छौँ भन्ने कुरामा एकदमै विस्तृत रूपमा छलफल गरेका छौँ। सुन साथी मेरो कथा हरेक शुक्रबार साँझ 7 बजे प्लान इन्टरनेसनल नेपालको सोसियल मिडिया प्लेटफर्म र सिआइएन रेडियो नेटवर्क मार्फत सुन्न र हेर्न सक्नुहुनेछ। धन्यवाद।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: 5 बजे बिहान उठेर भरे 10 बजे राति सुन महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
5: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
6: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
5: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
7: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
8: कार्यक्रम साझा आवाज,
5: लैङ्गिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
9: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
10: प्रोपाइटर मधुमाया दिजी, पढे होइन प्रोपाइटर बनेछु, हेर्नुहोस् त घर खर्च, दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
5: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
6: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
7: पसिनाको सम्मान, समानताको अभियान,
8: कार्यक्रम साझा आवाज।
11: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
9: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
12: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
11: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
9: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
13: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
14: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-52-353।
15: मौसमका कारणले पर्ने असर र ती असरबाट बच्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
16: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आइभीआर नम्बर 01-52-68-6 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
15: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
17: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
18: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
17: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
18: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
17: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
18: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
17: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र CIM।
19: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
20: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जङ्क फुडको सेवन सकेसम्म कम गरौं।
1: हरेक बार खानाचार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
20: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल,
1: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
21: क्लासिक टेकको वाइफाई 6 राउटर नाम इज घमनेक। शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेट

0: साहिनो समय सूचक अहिले रातिको 8 बज्यो इट्स 8 पीएम
1: रेडियो साइनो 89.8 मेगाहर्ज
2: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
3: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह बीबीएस र बीए प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ
2: कलेजका विशेषताहरू
3: पर्याप्त सुविधा सहित आफ्नै भवन
2: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा
3: पर्याप्त छात्रवृत्ति व्यवस्था
2: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन
3: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 056493495 एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
4: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्यादभित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोजभित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
3: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 056490959 9855506359 र 9855607359
5: सूचना यस भरतपुर महानगरपालिकाबाट आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिकमा सम्पादन भएका योजना कार्यक्रम तथा सेवा प्रवाह लगायतका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना हुने भएकोले सबै नगरवासी जनप्रतिनिधिहरू राजनीतिक दलका पार्टी प्रतिनिधिहरू उपभोक्ता समितिका पदाधिकारीहरू एवं समस्त सेवाग्राहीहरूलाई उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ मिति 2083 साल साउन 29 गते शुक्रबार समय बिहान 11 बजे स्थान भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय परिसर
6: चैते धानमा नेक ब्लास्टको समस्या
5: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
6: रोगको लागि अनुकूल मौसम
5: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
6: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
5: खेतमा पानी जमाइराख्ने
6: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने
5: ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्
7: आमा एक गिलास दही खाऊ न साह्रै गर्मी हो
8: आमा मलाई दुध है
7: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
6: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास
7: कहाँबाट ल्याउनुहुन्छ यो सबै
6: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
5: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल भरतपुर 3 बेलचोक
9: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहार जानकारीको लागि अनुरोध छ। सेवा गराईहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने व्यवहार अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइरहनु नपर्ने व्यवहार अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
1: नवौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी 2081
2: दिगो आर्थिक विकासका लागि औद्योगिक प्रवर्धन चितवन एक्सपो सेन्टर भरतपुर चितवनमा
1: चैत 14-18 गतेसम्म
2: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी एउटै छाना मुनि 200 भन्दा बढी स्टलहरूको सहभागिता
1: औद्योगिक मेसिनरी तथा प्रविधिको प्रदर्शनी
2: लघु घरेलु तथा साना उद्योगको उत्पादनको प्रदर्शनी
1: उद्यमशीलता सम्बन्धी गोष्ठी तथा प्यानल छलफल
2: सफल उद्यमीका अनुभव आदान प्रदान तथा उत्कृष्ट उद्यमी सम्मान
1: कृषि प्याकेजिङ प्रोसेसिङ निर्माण हस्तकला र आईटी लगायत थुप्रै प्रकृतिका स्टलहरू एकै ठाउँमा
2: आयोजक चितवन उद्योग
1: सहकार्य नेपाल उद्योग परिसंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघ
2: प्रवर्धक नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय व्यापार तथा निकासी प्रवर्धन केन्द्र
1: बागमती प्रदेश सरकार उद्योग वाणिज्य भूमि व्यवस्था तथा प्रशासन मन्त्रालय
2: स्टल बुकिङका लागि सम्पर्क 98550-59093 98550-5582 र 98550-66607 स्टल बुकिङका लागि अन्तिम मिति गते
1: साथ सहकार्य र समर्थन सफलताको सुनौलो आधार
3: औलो कसरी सर्छ संक्रमित एनोफिलिस सातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ
4: औलोका लक्षणहरू मुख्य लक्षण कामजोरो आउनु हो ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ ज्वरो आउँदा प्राय जाडो लाग्ने काप छुट्ने र पसिना आउने हुन्छ टाउको दुख्ने थकान कमजोरी महसुस हुने वाकवाकी लाग्ने बान्ता हुने गम्भीर तथा जटिल औलो भएमा हाट जोड्नेहरू दुख्ने बेहोस हुने सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्
3: औलोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाइबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो
4: लामखुट्टेको टोकाइबाट कसरी बच्ने झुलको प्रयोग गर्ने कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने घरको झ्यालढोकामा जाली लगाउने औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने
5: नमस्कार दिदी सन्चै हुनुहुन्छ
6: नमस्कार भाइ सन्चै छु अनि कता जान लाग्नु भयो
5: हामी विद्यालय उमेरका बालबालिकाहरूलाई विद्यालयमा भर्ना गरौँ भनेर आएका हौ बाबुको पनि उमेर पुगिसक्यो होइन र अब विद्यालय भर्ना गर्नुपर्छ
6: मेरो बाबु त हिँड्न सके पो विद्यालय पठाउनु आजसम्म विद्यालय पनि गएको छैन यसलाई पनि भर्ना गर्नुपर्छ र
5: बाबुलाई पनि विद्यालय भर्ना गर्नुपर्छ नि दिदी शिक्षा पाउनु उसको पनि त अधिकार हो अवसर र उपयुक्त वातावरण भएमा अपाङ्गता भएका व्यक्तिहरूले पनि अपाङ्गता नभएका व्यक्तिहरू सरह लेख्न पढ्न र आत्मनिर्भर हुन सक्छन् हिँड्न सक्दैन भनेर घरमै राख्यो भने ऊ झन् पछाडि पर्छ नि
6: यसले पढेर के पो गर्ला खै उल्टै हामीलाई शास्ति
5: त्यस्तो होइन नि दिदी अपाङ्गता भएका कारण घरमै राख्ने हेप्ने र होच्याउने जस्ता कार्य गर्न हुन्न नि
6: त्यो त हो अनि बाबु यसले कुन विद्यालयमा भर्ना गर्ने त उसो भए
5: यही हाम्रै गाउँको विद्यालयमा भर्ना गर्ने नि विद्यालय नजिक पनि छ शिक्षकहरू तालिम प्राप्त हुनुहुन्छ सबै बाल बालिकाहरूलाई समावेशी वातावरणमा सिकाइ सहजीकरण गरिन्छ अर्को कुरा सिकाइमा कठिनाई भएका वा कार्यगत सीमितता भएका बाल बालिकाहरूको वैयक्तिक शैक्षिक योजना बनाएर सिकाउनु पनि हुन्छ
6: के हो यो वैयक्तिक शैक्षिक योजना भन्या बाबु
5: अपाङ्गता भएका वा सिकाइमा कठिनाई भएका बाल बालिकाहरूको पहिचान गरी उनीहरूलाई उपयुक्त हुने सिकाइ योजना बनाउनु हो त्यसमा हजुरहरू जस्तो अभिभावकको पनि महत्वपूर्ण भूमिका हुन्छ नि
6: ओहो हाम्रो गाउँको विद्यालयमा नै यस्तो व्यवस्था रहेछ त म त आजै विद्यालय गएर बाबुलाई भर्ना गरिहाल्छु
5: हो नि दिदी विद्यालय लगेपछि सर म्याडमहरूले विशेष विद्यालय र स्रोत कक्षामा लानु पर्ने भए सल्लाह पनि दिनुहुन्छ अब हजुर मात्रै होइन अरू कोही छुटेका छन् भने उनीहरूलाई पनि सँगै लिएर जानुहोस् है
7: सबै बाल बालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ विद्यालय भर्ना अभियान 2082 चलिरहेको छ। विद्यालय उमेर समूहका सबै बाल बालिकालाई आफ्नो नजिकको विद्यालयमा भर्ना गरी सबै नागरिकको शिक्षा पाउने अधिकार सुनिश्चित गरौं। भरतपुर महानगरपालिका, कालिका नगरपालिका र समावेशी शिक्षा परियोजनाद्वारा जनहितमा जारी सन्देश।
8: ए काका, झोला बोकेर कता?
9: वैदिक मल्टी प्रोडक्ट प्रणाली हाकिम चोकमा, त्यहाँ त गाउँ गाउँबाट ल्याएका किसानका खेतैबाट उठाएको कम विषादी प्रयोग गरेको ताजा तरकारी र फलफूल पाइँदो रहेछ। टाढा भए पनि सबै सामान एकै ठाउँमा पाइन्छ, अनि विभिन्न गेडागुडी र खाद्यान्न पनि पाउँछ। म त उतै हिँडे।
8: असाध्यै राम्रो कुरा सुनाउनु भयो त काका। म पनि वैदिक मल्टी प्रोडक्ट प्राली हाकिम चोक क्यान्सर जाने रोड मालिका मन्दिर अगाडि रहेको तरकारी फलफूल र अन्य सामानहरू त्यहीँबाट ल्याउँछु। टाढा त छ, तर स्वस्थकर खानको लागि थोरै कष्ट त गर्नु पर्यो नि। अनि काका, एकपटक त्यहाँको फोन नम्बर भन्नुहोस् त।
9: ल बाबु, टिपिहाल 98550।
7: कम विषादी प्रयोग भएको गाउँ गाउँबाट खोजी खोजी ल्याएको तरकारी र फलफूल बिक्री गर्ने स्थान वैदिक मल्टी प्रोडक्ट प्राली हाकिम चोक क्यान्सर जाने रोड मालिका मन्दिर अगाडि। मोबाइल 98550-23022।
10: बालकुमारी कलेज नारायणगढको भर्ना सम्बन्धी सूचना। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विश्वविद्यालय अनुदान आयोगद्वारा नेपालमै सर्वप्रथम QAA प्राप्त गर्न सफल, साथै ISO 9001:2015 सर्टिफाइड प्राप्त दक्षी तथा अनुभवी प्राध्यापकहरूबाट गुणस्तरीय शिक्षा प्रदान गरी पटक पटक TU टप हुन सफल यस बालकुमारी कलेज नारायणगढमा MBS, MED, नेपाली र अंग्रेजी, सन्ध्याकालीन BBS प्रात तथा दिवा, BED, BSc, माइक्रोबायोलोजी, इन्भाइरोमेन्टल साइन्स, BICTE, BBA, BITM र BHM कार्यक्रमहरूमा नयाँ भर्नाको लागि धमाधम फारम वितरण भइरहेको छ। साथै BBA, BITM र BHM को प्रवेश परीक्षा भाद्र 21 गते शनिबार बिहान 8 बजेबाट सञ्चालन हुने बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। अन्य विस्तृत जानकारीको लागि मोबाइल नम्बर 98550-93124, 98550-93125 र 98550-93126 र कलेजको फोन नम्बर 056-598-427 र 056-598-427 वा कलेज प्रशासनमा सम्पर्क राख्नु हुन सूचित गरिन्छ। प्रिन्सिपल बालकुमारी कलेज नारायणगढ चितवन।
11: अफिस आउन जान साह्रै गाह्रो भयो, एउटा साधन लिउँ कि भनेको। विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला?
12: लिन्छु मात्र होइन, भटभटे रिकन्डिसन एन्ड ओट्सबाट लिइहाल न। मैले त त्यहीँबाट लिएको, अहिलेसम्म राम्रै चलिरहेछ।
11: ए हो र, म पनि त्यही जानु पर्यो। भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा हुने भयो।
13: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपथ मूल्यमा पार्ट्सहरू र पुराना मोटरसाइकलहरू किनबेच पनि गरिन्छ।
11: प्रोप्राइटर अमित फर्साई, भटभटे रिकन्डिसन एन्ड वर्कसप, भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो। मोबाइल 98550-82751।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभीसँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइडियस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ खास गरी वर्षातको पानी प्लास्टिकका भाँडाहरू टिनका डब्बाहरू ड्रमहरू थोत्रा वा पुराना टायर गमला कुलरमा जम्मा भएको सफा पानी खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ डेंगू ज्वरोको लक्षणहरू डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ असाध्यै टाउको दुख्ने आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने शरीरमा बिमिरा आउने धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ वाकवाकी लाग्ने बान्ता हुने पेट दुख्ने नाक वा गिजाबाट रगत बग्ने रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ डेंगू ज्वरोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बच्ने घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने खाली बट्टा टिन ड्रम टायर आदिमा पानी जम्न नदिने खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने पुरै शरीर ढाक्ने गरी पुरा बाहुला भएको लुगा लगाउने झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने सुद्धा झुल प्रयोग गर्ने स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं
2: ओहो काका तपाईँ बिरामी हुनुहुन्छ भन्ने सुनेर भेट्न आएको तपाईँ त फटाफटिनु भएको छ त
3: हो त नि नानी देव हस्पिटलमा गएर उपचार गराएपछि त एकदमै तन्दुरुस्त भइहाले नि त्यहाँ उपचार गराएपछि त ढाड दुखेको पेट छाती दुखेको थाइरोइड मृगौला रोग फिजियोथेरापी प्याथोलोजी जुन सुकै रोग भएका बिरामी पनि छिटै मजाले तन्दुरुस्त भइहाल्छन् नि
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक चोटपटक तथा दुर्घटना सम्बन्धी ट्रमा केयर सुविधा आईसीयु सेवा भिडियो एक्सरे यूएसजी सेवा अत्याधुनिक इमर्जेन्सी ल्याब अपरेशन सेवा एम्बुलेन्स तथा हार्ट जोर्नी विभाग मेरुदण्ड एवं नसा रोग विभाग सर्जरी विभाग पेट छाती थाइराइड मृगौला रोग विभाग सर्जरी विभाग डायबिटिज रोग विभाग बाल रोग एवं नसाजात शिशु विभाग छाला तथा यौन रोग विभाग मानसिक रोग विभाग प्रसूति तथा स्त्री रोग विभाग दन्तरोग तथा मुख शल्य क्रिया विभाग जोर्नी पर्दारोपण विभाग अर्थोस्कोपी र स्पोर्ट्स मेडिसिन विभाग देव हस्पिटल प्रा लिमिटेड भरतपुर 10 हस्पिटल रोड चितवन सम्पर्क नम्बर 0556-2267-521-344
4: साथै इको सेवा सुरु सँगै ज्येष्ठ नागरिक तथा मधुमेहका बिरामीहरूलाई ध्यानमा राखी प्रत्येक दिन निशुल्क सुगर टेस्ट गरिनुको साथै औषधिमा विशेष छुट दिइएको छ
5: डिभिजन वन कार्यालय भरतपुर चितवनको अनुरोध
1: गर्मीयामको सुक्खा मौसममा वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले यसबाट जनधन वन वन्यजन्तु तथा जैविक विविधताको ठूलो क्षति हुन सक्दछ त्यसैले वन डढेलोबाट बच्न निम्न तरिकाहरू अपनाऊ
5: बस्ती तथा वन जंगलको छेउछाउमा आगो नबालौ
1: चुरोट बिडी खाएर आगो सहितको ठुटा जहाँ तही नफालौ
5: सामुदायिक वन कबुलियती वन उपभोक्ता समूहहरूले वनमा भएका पात पतिङ्गर तथा सोत्तर सफा गरी अग्निरेखा निर्माण गरौ
1: वनभोज जाँदा सकेसम्म वन जंगल बाहिर जाने गरौ वनभोज सकिएपछि आगो राम्ररी निभाउ
5: नजिकको वन क्षेत्रमा आगलागी भएमा उपभोक्ता वन कर्मचारी एवं प्रहरी प्रशासनको सहयोगमा निभाउ
1: वनमा आगो लगाउनु दण्डनीय अपराध हो डढेलो लगाउने व्यक्तिलाई पहिचान गरौ र कानूनी कारवाही गराउ
5: सकेसम्म वनमा डढेलो लाग्न नदिऊ लागिहालेमा सबै मिली तुरुन्तै निभाउ आफू बस्न वनलाई बचाऊ
1: कोही कसैले जानी जानी राष्ट्रिय वनमा आगो लगाउने अपराध गरे गराएमा बिगो नोक्सान भएको रुख बिरुवाको मूल्य असुल गरी रु 60,000 सम्म जरिवाना वा 3 वर्ष सम्म कैद वा दुवै सजाय हुनेछ। खबरका लागि प्रहरीको फोन नम्बर 100 डिभिजन वन कार्यालय चितवनको मोबाइल नम्बर 98550 92 222 98550 57 215 खबर गरौं।
5: डिभिजन वन कार्यालय भरतपुर चितवन र रेडियो साहिनको जनहितमा जारी सन्देश।
2: स्ट्रोक टाइफस रोगका लक्षणहरू धेरै ज्वरो आउनु, काम ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्ट्रोक टाइफस रोग लाग्नबाट बच्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जङ्गल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँसबारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सा हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
1: जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको

2024 को राष्ट्रपति निर्वाचनमा उम्मेद्वार बन्नुभन्दा 5 महिना अघि मास्रा प्रधानमन्त्री नियुक्त भएका थिए र इजरायली बसोबास बसाल्न पुगेकाहरूले झण्डै एक सातादेखि घरमै थुनेका प्यालेस्टिनीहरूलाई राहत सामग्री पुर्याउन अभियान कर्मीहरूले प्रयास गरेका छन्। ती अभियान कर्मीहरूले दुई प्यालेस्टिनी परिवार घेराबन्दीमा परेको कुसरा गाउँस्थित एउटा घरको ढोका नजिक पानी र खाजा राखेर आएका छन्। यो बीबीसी नेपाली सेवा हो।

0: साँझपखमा पुनः स्वागत छ। आपसी एकताको खाँचो ल्याउँदै आएका नेपाली कांग्रेसका दुवै पक्षले आज काठमाण्डु उपत्यकामा छुट्टा छुट्टै बैठक गरेका छन्। संस्थापन पक्षको केन्द्रीय समिति बैठकले अभिभावकीय भूमिका निर्वाह गर्न पूर्व सभापति शेरबहादुर देउवालाई आग्रह गरेको छ भने इतर पक्षले देउवा नै आफूहरूका नेता रहेको बताएका छन्। गत वर्षको जेन्जी आन्दोलन पश्चात हङकङको लामो बसाईपछि स्वदेश फर्केका देउवा पनि संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा सहभागी भएका छन्। राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले पार्टी एकतामा जोड़ दिए। उनले वैधानिकताको विवादबारे सर्वोच्च अदालतबाट उनकै शब्दमा न्याय पाउने विश्वास पनि व्यक्त गरे। देउवाले आफ्नो दल र अन्य दल तथा व्यक्तिसँगको एकताको निम्ति आफूले जुनसुकै भूमिका निर्वाह गर्न तयार रहेको बताए।
1: मुलुक अहिले राजनीतिक आर्थिक सामाजिक धार्मिक सांस्कृतिक रूपले कठिन परिस्थितिबारे बुझिरहेको छ। राष्ट्रिय लोकतान्त्रिक शक्तिको बीच संवाद गरी राष्ट्रिय संहतिका साथ अघि बढ्नु दर्शकहरू मुलुकको यो विभिन्न परिस्थितिमा राष्ट्रियता लोकतन्त्र जनताको हितका लागि जुनसुकै भूमिका निर्वाह गर्न आफूलाई तयार राखेको छु। साझा उद्देश्य र संकल्प भएको सबै राष्ट्रिय राजनीतिक शक्ति
0: संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने नेताहरूले देउवा नै पार्टीका नेता भएको दावी गरे। राष्ट्रिय भेलामा टाँगिएको ब्यानरमा देउवालाई सभापति भनेर लेखिएको थियो। भेलालाई सम्बोधन गर्ने क्रममा भेलाका संयोजक शशांक कोइरालाले देउवाको मुक्त कण्ठले प्रशंसा गरे।
2: उहाँको स्वागतको लागि जुन हिजो जुन उत्साह देखे मलाई त अचम्म लाग्यो। यस्तो मान्छेमा यति धेरै उत्साह र शेरबाजी नै हाम्रो नेता हो, हाम्रो सभापति शेरबाजी हो र उहाँको नेतृत्वमा नेपाली कंग्रेस हिँड्छ।
0: अर्कोतर्फ ललितपुरको सनेपा स्थित नेपाली कांग्रेसको मुख्यालयमा केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै उपसभापति विश्वप्रकाश शर्माले पटक पटक प्रधानमन्त्री बनिसकेका देउवाले राजनीतिबाट अब विश्राम लिनुपर्नेमा जोड़ दिए। देउवा स्वदेश फर्केकामा औपचारिक रूपमै पार्टीले स्वागत गरिसकेको भन्दै शर्माले आफूहरूलाई विरोधीका रूपमा नलिन आग्रह गरे।
3: आज त्यो भेलामा सहभागीहरूले शेरबहादुर देउवालको जयगान गाली गाउँदै गर्दाखेरि उहाँले सोच्नु हुँदैन कि सानेपाको कार्यालयमा मिटिङ बसिरहेकाहरू चाहिँ उहाँका विरोधी हुन् भन्ने कोडबाट उहाँले सोच्नु हुन्। उहाँको जीवनमा कुनै न कुनै मोडमा साथ उभिएका साथीहरू हुन्। 14 महाधिवेशनमा उहाँलाई सभापति बनाउँदै गर्दाखेरि मत दिन लाइन लागेका साथीहरू भन्ने सूची राखेर उहाँले घोषणा गरेर जानुपर्छ कि सबैलाई समन्वय गरेर मिलाएर लिएर जाने भन्ने कुराको लागि
0: संस्थापन इतर पक्षको राष्ट्रिय भेलाले गर्ने निर्णय र आधिकारिकताबारे सर्वोच्च अदालतले दिने अन्तिम निर्णयले कांग्रेसको आगामी बाटो निर्धारण गर्ने ठानिएको छ। अब एकाध विषय संक्षेपमा। खाना पकाउने एलपी ग्यासको अभाव झेलिरहेका सर्वसाधारण उपभोक्तालाई ध्यानमा राखी भोलि शनिबार काठमाण्डू उपत्यका विभिन्न 5 स्थानबाट ग्यास उपलब्ध गराइने नेपाल आयल निगमले जनाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाण्डू र निगमको समन्वयमा ग्यास उद्योगीहरूले ग्यास सिलिण्डर उपलब्ध गराउने भएका हुन्। निगमले अघि साँझ जारी गरेको एउटा विज्ञप्तिमा उल्लेख गरिए अनुसार आयल निगमको टेकु परिसर, यातायात कार्यालय परिसर चाहिल, राधास्वामी कीर्तिपुर परिसर, राधास्वामी वसुन्धरा परिसर र पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट खाना पकाउने ग्यास उपलब्ध गराइनेछ। तोकिएका स्थानहरूबाट नेपाल ग्यासदेखि विभिन्न उद्योग ब्रान्डका ग्यास सिलिण्डर उपलब्ध गराइने निगमले जनाएको छ। उसले अति आवश्यक भएका व्यक्तिहरूले नागरिकता अथवा राष्ट्रिय परिचय पत्र सहित बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म ती स्थानबाट ग्यास खरिद गर्न सक्ने उल्लेख गरेको छ। अर्को विषय संक्षेपमा। सरकारले जेन्जी सम्झौता तथा एकीकृत प्याकेज कार्यान्वयन समन्वय एवं सहजीकरण समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव हेमराज अर्यालको संयोजकत्वमा गठित समितिले गत वर्षको भदौ 23 र 24 गते भएको जेन्जी आन्दोलनका घाइते तथा शहीद परिवारका मागहरूलाई सम्बोधन गर्ने गरी समन्वयकारी काम गर्ने अधिकारीहरूले बताएका छन्। समितिले वर्तमान सरकारले अघि सारेको जेन्जी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूका लागि समन्वित पुनर्स्थापना, जीवनयापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेज

0: कार्यान्वयनको प्रगति समीक्षा गर्ने मुख्य जिम्मेवारी पाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यस क्रममा उसले विभिन्न मन्त्रालयहरूबीच आपसी समन्वय कायम गराउने बताइएको छ। सचिवालयका अनुसार समिति आन्दोलनका घाइते तथा शहीद परिवारका लागि प्रत्यक्ष सम्पर्क विन्दुका रूपमा रहनेछ। बाल विवाहले निम्त्याएको जटिलता सम्बन्धी एउटा विषय। कर्णालीमा बाल विवाह नरोकिँदा कम उमेरका आमाबाट जन्मिने बच्चाहरू जन्मदर्ताबाट वञ्चित भइरहेका छन्। जन्मदर्ता नबन्दा त्यहाँ बाल बालिकाले पाउने पोषण भत्ताबाट समेत उनीहरू वञ्चित भइरहेका अभिभावकहरू बताउँछन्। जुम्लाबाट कृष्णमाया उपाध्यायले पठाएको यो रिपोर्ट सुनौ।
1: जुम्लाको चननाथ नगरपालिका दशकी संगीता नेपालीले उमेर नपुग्दै विवाह गरिन् तर उनबाट जन्मेको छोराको अहिलेसम्म जन्मदर्ता भएको छैन। आमा र बाबाको नागरिकता नबनेका कारण उनको छोराको जन्मदर्ता नभएको हुनाले उनको छोराले सामाजिक सुरक्षा लगायतका राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित हुन परेको छ।
2: मेरो बच्चाले सेवा सुविधा पाउनुहुन्छ कि? आजकल त फर्स्ट जानुपर्छ। बच्चा मात्रै हल्का कमजोर छ, बच्चाको जन्मत त भइदिए बच्चा पैसा पाउनु भन्ने लैरहेछ।
1: गाउँघरमा हुने बाल विवाहलाई रोक्नको लागि बाल क्लब मार्फत विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको भए पनि बाल विवाह भइरहेको हुनाले यसलाई अन्त्य गर्न चुनौती झेल्न परेको बताउँछिन् जुम्लाको तिला गाउँपालिका स्तरीय बाल संजालकीय अध्यक्ष सुषमा हमाल।
3: चुनौती चाहिँ छ, अब व्यक्तिगत गएर भनौँ भने व्यक्तिगत रेसिपी हुन्छ, अब सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्छौ, अब नगर बाल विवाह तिमीहरू भन्छौ, सबैले सचेतै गराउँछ, तर गर्दा गर्दै पहिलाको भन्दा चाहिँ अहिले धेरै बाल विवाह घटेको छ, तर चाहिँ हटाउन चाहिँ सकेका छैनौ। जन्मदर्ताहरू नि नबनाउने, पोषण भत्ताहरू पनि नपाउने, चिने बच्चा बच्चीले त सेवा सुविधा पाउनु पर्यो त। अब जे भए पनि
1: बाल विवाहलाई रोक्नको लागि पालिका स्तरमा विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको भए पनि आमा बाबा सानै उमेरमा विवाह गरेका कारण त्यसको सजाय बाल बालिकाले भोग्न परेको बताउँछिन् जुम्लाको तिला गाउँपालिकाको महिला तथा बाल बालिका शाखामा कार्यरत महिला विकास अधिकृत गौरी थापा।
4: आमा बाउको उमेर पुगे हुँदैन, उनीहरूको नागरिकता हुँदैन। कर्णालीकै कुरा गर्दाखेरि कर्णाली प्रदेशले अब बैंक खाता छोरीको सुरक्षा जीवन भरिको भन्ने एउटा कार्यक्रम ल्याएको छ। त्यो कार्यक्रममा आबद्ध हुनलाई के गर्नुपर्छ भने आमा बाउ दुइटैको नागरिकता हुनुपर्छ, त्यसपछि मात्र अब त्यो सुविधा लिन पाइन्छ। आमाको नागरिकता हुँदैन, बाबाको पनि हुँदैन, अब त्यो कसरी त्यो छोरी खातामा आबद्ध कसरी गराउने, त्यस्ता केसहरू पनि एकदमै सेवाबाट वञ्चित भएको अवस्था पनि छ।
1: आमा बुवाले बाल विवाह गरेको भए पनि बच्चाले पाउनुपर्ने जन्मदर्ता उसको नैसर्गिक अधिकार भएको हुनाले बच्चा जन्मेको 35 दिनभित्र अनिवार्य रूपमा घटना दर्ता गर्नुपर्ने

0: दर्ता गरी पाउने अधिकार हो, त्यसलाई हनन गर्न मिल्दैन।
1: पढ़ाईमा असफलता, सानै उमेरमा बाबा आमा गुमाएका र अर्काको देखा सिखीमा लागेर बाल बालिकाहरूले प्राय जसो उमेर नपुग्दै विवाह गरेको देखिन्छ। यसलाई कम गर्दै लैजानुको लागि स्थानीय सरकारले त्यस्ता बाल बालिकाको पहिचान गरेर सचेतनामूलक कार्यक्रमको साथसाथै उनीहरूको पढ़ाई लेखाईमा समेत सहयोग गर्न आवश्यक रहेको जानकारहरूले बताएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी, जुम्ला।
2: अन्त्यमा नेपाल बाहिरको एउटा विषय। कृतिमान स्तरमा परेको वर्षाका कारण जापानको पूर्वी क्षेत्रमा कम्तीमा 8 जनाको मृत्यु भएको छ भने हजारौं मानिस टोकियोको नारिता विमानस्थलमा अलपत्र परेका छन्। अधिकारीहरूले अभूतपूर्व भनी व्याख्या गरेको वर्षाका कारण चिबा क्षेत्रका 20,000 भन्दा बढ़ी घर परिवारको घरमा विद्युत आपूर्ति अवरूद्ध बनेको छ। स्थानीय अधिकारीहरूले बिहिबार उच्चतम स्तरको आपतकालीन चेतावनी जारी गरेका थिए। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ विनिता धालबाट।
3: आपतकालीन रूपमा जारी गरिएको चेतावनीको स्तर शुक्रबार बिहान भने अघिल्लो दिनको तुलनामा घटाइएको थियो, तर पहिरो र बाढ़ीको जोखिम सम्बन्धी चेतावनी भने जारी नै छ। यसै साता जापान र छिमेकी देशहरूमा आँधीको श्रृंखला आएको थियो। यही कारण मौसमविदहरूले यो वर्ष मौसम असामान्य रूपमा सक्रिय हुने अनुमान गरेका छन्। जापानको मौसम विज्ञान सम्बन्धी निकायका अनुसार पछिल्लो भारी वर्षा देशको पूर्वी भागतर्फ बगेको तातो हावाका कारण भएको हो। उक्त हावा माथिल्लो वायुमण्डलमा रहेको चिसो हावासँग मिसिएपछि वायुमण्डलीय अवस्था अत्यन्त अस्थिर बनेको थियो। चिवा क्षेत्रका गवर्नर तोशिहितो कुमागाईले शुक्रबार बिहान पत्रकारहरूसँग जापानको विगतको मौसमको मापदण्डबाट हेर्दा पनि यो अत्यन्त असामान्य अवस्था भएको बताएका छन्। टोकियोसँगै जोड़िएको चिबामा बिहिबार दिउँसोदेखि प्रति घण्टा 100 मिलिमिटर भन्दा बढ़ी वर्षा भएको अधिकारीहरूले बताएका छन्। गवर्नर कुमागाईले अधिकारीहरूले मानिसहरूको ज्यान बचाउन प्राथमिकता दिने र उद्धार प्रयासलाई निरन्तरता दिने बताए। सार्वजनिक प्रसारक एनएचके क्योदो समाचार एजेन्सीका रिपोर्ट अनुसार कम्तीमा 8 जनाको मृत्यु भएको छ। शुक्रबार बिहानसम्म धेरै रेल सेवाहरू बन्द छन् भने केही प्रमुख राजमार्गहरू पनि बन्द गरिएका छन्।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। सोमबार बेलुकी पौने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

0: आज विक्रम सम्वत 2083 साल साउन 30 गते शनिबार श्रावण शुक्ल तृतीया 15 अगस्त सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: भेलाले जनै गिजोलियो कांग्रेस, ब्याक गियरमा बालेन, जेएनजी आन्दोलनका मुद्दा फिर्ता लिन बन्यो समिति, अस्पतालमा सेवाग्राहीको भीड़ लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कान्तिपुर दैनिकमा छापिएको पठन पाठनसँगै विद्यार्थी बने शेरधनी शीर्षकको शुभ समाचार।
0: विद्यालय जाने उमेरमै नगद बचत गर्न सिकेका इलामको रोङ गाउँपालिकाका बालबालिका अहिले त्यही रकमबाट शेयर खरिद गरेर लगानीकर्ता बनेका छन्। गाउँपालिकाले बालबालिकालाई विद्यालयमा टिकाउने उद्देश्यले शुरू गरेको कार्यक्रमले विद्यार्थीलाई शेयर धनी बनाएको हो। बाल बचत अहिले पूँजी बजारसम्म विस्तार भएको छ। रोङ गाउँपालिकाले अध्यक्षसँग विद्यार्थी विद्यालयमा आधारित उद्यमशीलता कार्यक्रम कार्यविधि 2080 बनाएर विद्यार्थीहरूलाई बचत, सामाजिक सुरक्षा र उद्यमशीलतासँग जोडेको छ। कार्यविधि अन्तर्गत अहिले 1 रूपियाँ विद्यार्थी बचत, अभिभावकविहीन विद्यार्थी व्यवस्थापन, विद्यार्थी उद्यमशीलता र प्रोत्साहन कार्यक्रम रहेका छन्। चार मध्ये प्रोत्साहन कार्यक्रम भने चाँडै शुरू गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले बताएका छन्। यसको एउटा महत्वपूर्ण चरणका रूपमा विद्यार्थीलाई प्राथमिक शेयर अर्थात आईपीओमा सहभागी गराउन थालिएको हो। उनले भने एक मक्सिर 2080 शुरू भएको कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीमा सानैदेखि बचत गर्ने बानी बसाल्नु हो। कार्यक्रम शुरू भएको 32 महिनामा पालिकाका 2129 विद्यार्थीका बैंक खाता सञ्चालनमा छन्। ती खातामा अहिलेसम्म 70,58,365 रूपियाँ बचत भएको गाउँपालिकाले जनाएको छ। हामीले बचतमा मात्र सीमित राखेनौ, विद्यार्थीको बैंक खातालाई उनीहरूको आर्थिक सुरक्षासँग जोड्ने आधारको रूपमा विकास गर्यौं। अध्यक्ष स्याङ्बोले भने विद्यार्थीलाई छात्रवृत्ति बाँड्ने परम्परा अभ्यास भन्दा हाम्रो गाउँपालिकाले शुरू गरेको प्रयोग केही फरक छ। पालिकाले 1-8 कक्षासम्म अध्ययनरत विद्यार्थीहरूलाई दिने छात्रवृत्तिको रकम सोझै विद्यार्थीको खातामा जम्मा गरिदिन्छ। उक्त खातामा वार्षिक पालिकाले 10 र सिद्धि हाइड्रोले 20,000 रूपियाँ जम्मा गरिदिन्छन्। यही 30,000 रूपियाँले विद्यार्थीका नाममा शेयर किनिदिन्छौ। उनले भने विद्यार्थीले अध्ययन गर्ने र सबैलाई यसबारे जानकारी नहुने हुनाले र विद्यालयले समन्वय गरेर नै शेयर किनिदिने गरेको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राधै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देवालले पार्टीभित्रका असहमतिलाई सबैको भावनाको कदर हुने गरी समाधान गर्नुपर्ने बताएका छन्। शुक्रबार आफ्नो पक्षका नेताहरूले आयोजना गरेको राष्ट्रिय भेलाको उद्घाटन गर्दै देवालले व्यक्ति केन्द्रित नभई कांग्रेसको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनु पर्नेमा जोड़ दिएका हुन्। तर विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन कुमार थापा र देवाबीच औपचारिक सम्वाद नभएको करिब 1 वर्ष भयो। गत भदौ 23 को जेएनजी आन्दोलन पूर्व एमालेसँगको सत्ता सहकार्यमा रहँदा संवाद बेला बखत थापा र देवाबीच संवाद हुने गरे पनि त्यसैता औपचारिक भेट भने भएको छैन। यद्यपि टेलिफोन संवाद भने आवश्यकता अनुसार बेला बेलामा भइरहेको सभापति थापा निकटका नेताहरूले दावी गरेका छन्। आन्तरिक राजनीति समस्या समाधानका विषयमा प्रत्यक्ष भेट नभए पनि समय समयमा विभिन्न माध्यमबाट कुराकानी हुने गरेको नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले बताएका छन्। जेएनजी आन्दोलनको चपेटामा पर्नुभएका निवर्तमान सभापति देउवाले लामो समय विदेशमै बिताउनुभयो। उहाँ विदेश हुँदा सभापति गगन थापा पनि भेटकै लागि विदेश जाने कुरा भएन। तर पार्टीभित्रका समस्या समाधानका सवालमा बेला बखत थापा र देउवाबीच विभिन्न माध्यमबाट कुराकानी भएकै थिए। उनले बताएका छन् आन्तरिक असमझदारी संवादबाटै समाधान खोजिनुपर्ने नेताहरूको बाहिरी रटान कायम छ। नेपाली कांग्रेसमा निवर्तमान सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनका नाममा विधि र विधान मिचिएको बताएका छन्। शुक्रबार कांग्रेस संस्थापनेतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले पार्टीभित्रका असहमतिलाई सबैको भावना अनुरूप कदर हुने गरी समाधान गर्नुपर्ने बताएका थिए। त्यस्तै कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले नेपाली कांग्रेस अहिले विभाजित मनस्थितिबाट गुज्रिरहेकाले कांग्रेसलाई आफूले मिलाउनु पर्ने समेत बताएका छन्। चुनावताका मत्थर भइसकेको कांग्रेस विवाद अदालतको पुनरा अवलोकन निस्साले बल्झाएको छ। शुक्रबारको देउवा पक्षीय भेलाले त झनै गिजोलिएको छ। भेलाले झनै गिजोलियो, कांग्रेस एकताको रटान, संवादहीनता कायमै शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
0: कांग्रेसकै समाचारलाई आजको नागरिक दैनिकले कांग्रेसमा नेता फेरिए रोकिएन विग्रह, आठ दशकमा पनि जुट फुटको चक्र उस्तै शीर्षकमा मुख्य खबर छापेको छ। बीपी कोइरालाले 2003 असोज 18 गते सार्वजनिक आह्वान गरेसँगै गठन प्रक्रिया शुरू भएको नेपाली कांग्रेसले आठ दशक पार गरेको छ। आठ दशकमा कांग्रेसमा धेरै नेता आए गए तर पार्टीभित्रको फुट जुट र फेरि फुटको चक्र भने जारी रहेको छ, रोकिन सकेको छैन। अहिले पनि कांग्रेस त्यही क्रममा छ। भारतमा बेलायतको औपनिवेशिक शासन समाप्त हुने जनाउसँगै नेपालमा राणा शासन अन्त्यका लागि बीपी सहितका नेताहरूले कांग्रेस गठन प्रक्रिया थालेका हुन्। त्यसका लागि 2006 चैत्र 14 गते नेपाली प्रजातन्त्र कांग्रेस नेप्रका र नेपाली राष्ट्रिय कांग्रेस नेराका कोइराला समूहका अध्यक्षले दुई पार्टीबीच एकीकरणको आवश्यकता औल्याए। त्यसकै जगमा 2006 चैत्र 27 गतेदेखि कोलकातामा भएको दुवै पक्षको सम्मेलनबाट नेपाली कांग्रेस स्थापना भएको हो। स्थापनाको आठ दशकमा कांग्रेसले मुलुकको आर्थिक, सामाजिक र राजनैतिक परिवर्तनको अगुवाई गरे पनि आन्तरिक किचलो र कलहबाट भने ऊ कहिल्यै मुक्त हुन सकेन। कांग्रेसको आन्तरिक कलह र व्यक्तिगत टकरावले मुलुकको आर्थिक विकास मात्र होइन शासन प्रणाली पनि पटक पटक संकटमा परेको छ। कांग्रेसका जिम्मेवार नेताहरू शक्ति र स्वार्थको पछि लाग्दा वर्षौंसम्म लोकतान्त्रिक व्यवस्था संकटमा परेको विगत पनि छ। विगतलाई पाठका रूपमा ग्रहण गर्दै अगाडि बढ़नुको साटो अहिले पनि कांग्रेस विवाद र विभाजनको चक्रमा फँसेको छ। एकले अर्काको उछितो काटेर मपाइतो देखाउन कांग्रेस नेताहरू अहिले सक्रिय भएर लागेका छन्। मुलुकको राजनैतिक तरल अवस्थामा रहेका बेला कांग्रेसमा एकता देखिनुपर्नेमा विग्रहका डोबहरू खनिँदै गएका छन्। गत भदौ 23 र 24 गतिको जेएनजी विद्रोहसँगै मुलुकको राजनीतिमा आएको बदलावलाई स्वीकार गर्दै अगाडि बढ़नुपर्ने कांग्रेस नेताहरू एकअर्का विरूद्ध खनिन पुगेका छन्। हराएको मौरी जस्ता बनेका कांग्रेसका नेताहरू पुष अन्तिम साता भएको विशेष महाधिवेशनपछि त्यसको पक्ष र विपक्षमा विभाजित छन्। विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले मान्यता दिएपछि तत्कालीन संस्थापन अर्थात शेरबहादुर देउवा पक्ष नयाँ दल गठनको क्रियाकार्यमा जुटेको थियो। त्यसकै लागि उनीहरूले राष्ट्रिय भेला आयोजना गरेका हुन्। तर यसै बीचमा देउवा पक्षले विशेष महाधिवेशनबाट निर्वाचित गगन कुमार थापा नेतृत्वलाई मान्यता दिने फैसला पुनरावलोकन गर्न माग गर्दै दिएको सर्वोच्चमा दिएको निवेदनमा निस्ता मिलेको छ। पुनरावलोकन निस्तासँगै नयाँ दल गठन गृह कार्य तत्काललाई रोकिएको छ। भेला भने शुक्रबार हिजोदेखि शुरू भएको छ। विशेष महाधिवेशनबाट नेतृत्वमा पुगेको पक्ष पनि त्यति बेला नयाँ दल गठनको गृह कार्यसहित अगाडि बढ़ेको थियो। आजको नागरिक दैनिकमा कांग्रेसमा नेता फेरिए रोकिएन विग्रह शीर्षकमा खबर छापिएको छ।
2: प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको शुरूआती चरणमा विदेशी कूटनीतिक कूटनीतिज्ञ संघको भेटघाटमा अपनाएको कड़ा प्रोटोकल विस्तारै खुकुलो पारेका छन्। प्रधानमन्त्री बनेपछि उनले काठमाडौँ स्थित विदेशी राजदूतसँग छुट्टा छुट्टै भेट नगर्ने नीति लिएका थिए, तर करिब 4.5 महिनापछि उनले भारतका लागि नेपाली राजदूत नवीन श्रीवास्तव र चीनका लागि नेपाली राजदूत झाङ माओमिङसँग अलग अलग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री शाहले 25 साउनमा सिंहदरबारमा भारतीय राजदूत श्रीवास्तवसँग पहिलो पटक एक्ला एक्लै भेट गरे। त्यसपछि चिनिया राजदूत झाङ माओमिङसँग पनि छुट्टै भेटवार्ता भयो। प्रधानमन्त्री बने यता विदेशी राजदूतसँग उनले यस्तो प्रत्यक्ष द्विपक्षीय भेट पहिलो पटक गरेका हुन्। यो भेटसँगै प्रधानमन्त्री शाहले शुरूआतमा अपनाएको कूटनीतिक शैली परिवर्तन गरेको स्पष्ट भएको छ। शुरूमा उनले भारत चीन सहित विभिन्न देशका राजदूतलाई सामूहिक भेट दिएका थिए। व्यक्तिगत भेटभन्दा सामूहिक संवाद र संस्थागत कूटनीतिलाई प्राथमिकता दिने उनको शैलीलाई त्यसबेला सरकारको फरक कूटनीतिक अभ्यासका रूपमा हेरिएको थियो। तर त्यही अडानबाट प्रधानमन्त्री पछि हटेको देखिएको छ। भारतीय राजदूत नवीन श्रीवास्तवले भेटमा बालेनलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना र भारत भ्रमणको निम्तो पनि हस्तान्तरण गरे। भारतले प्रधानमन्त्री शाहलाई छिट्टै नयाँ दिल्लीमा स्वागत गर्न आतुर देखिन्छ भने भारत भ्रमणको मिति भने तय भइसकेको छैन। यो भेट शिष्टाचारमा भने सीमित रहेन। भारतसँगको उच्च स्तरीय राजनीतिक संवाद पुनः सक्रिय बनाउने दिशामा यो भेटलाई हेरिएको छ। रोचक कुरा त के छ भने प्रधानमन्त्री बनेको 4.5 महिनापछि मात्रै भारतीय राजदूतले मोदीको औपचारिक बधाई र शुभकामना बालेन समक्ष पुर्याएका छन्। भारतले शुरूदेखि नै प्रधानमन्त्रीसँग प्रत्यक्ष संवादको प्रयास गरे पनि व्यक्तिगत भेट भने दिएको थिएन भने प्रधानमन्त्री शाहको प्रारम्भिक कूटनीतिक शैलीका कारण भारतीय विदेश सचिव विक्रम मिश्रीको प्रस्तावित नेपाल भ्रमण समेत स्थगित हुन पुगेको थियो। उनी बालेनलाई भारत भ्रमणको औपचारिक निम्तो पत्र लिएर आउँदै थिए। त्यस घटनाले नेपाल भारत उच्च स्तरीय राजनैतिक संवादमा अवरूद्ध पारेको थियो, तर पछिल्लो घटनाक्रमले दूरी क्रमशः घट्दै गएको देखाउँछ। प्रधानमन्त्री स्वयं भारतीय राजदूतसँग भेटवार्ता गर्ने अवस्थामा पुगेका छन् भने मोदी उनलाई छिट्टै नयाँ दिल्लीमा स्वागत गर्न चाहन्छन्। प्रधानमन्त्रीको कूटनीतिक शैली परिवर्तन हुनुमा दुई कारणलाई मुख्य मानिएको छ। पहिलो, बालेनको फरक शैली देखेपछि भारतीय सत्तारूढ दल भाजपाले राष्ट्रपा सभापति रवि लामिछानेलाई नयाँ दिल्लीमा रातो कार्पेट बिछ्यायो। उनले भाजपाका सकल दर्जाका नेतादेखि प्रधानमन्त्री मोदीलाई समेत भेटे। यसले प्रधानमन्त्री बालेनलाई जस्काएको देखाउँछ। त्यसैले उनले प्रमुख सल्लाहकार कुमार बेन्जनकार बेनलाई सुटुक्क नयाँ दिल्ली पठाएर दूरी घटाए। त्यसपछि नै हो प्रधानमन्त्री शाहले भारतसँग कूटनीतिक सक्रियता बढ़ाएको। प्रधानमन्त्रीको कूटनीतिक शैलीमा ब्याक गियर लगाए पनि त्यो व्यावहारिक बाटो हो। बालेन साँच्चीकै ब्याक गियरमा हिँडेका हुन् वा कूटनीतिक बाटो सच्याएर रणनीतिक चाल मात्र चालेका हुन् त्यो भने अबका निर्णयले देखाउनेछ। ब्याक गियरमा बालेन र शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
0: अस्पतालमा सेवाग्राहीको भीड़, गुणस्तरीय सेवामा चुनौती शीर्षकमा नागरिक दैनिकमा खबर छापिएको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर 27 को देवहालमा शहरी स्वास्थ्य प्रवर्धन केन्द्र अर्थात प्रथम बिन्दु अस्पताल सञ्चालनमा छ। अस्पतालले उच्च रक्तचाप, मधुमेहदेखि 98 प्रकारका औषधि वितरण गर्नका साथै ल्याब परीक्षण, फिजियोथेरापी र अन्य सेवा प्रदान गर्दै आएको छ। तर घना बस्ती रहेको यस वडाको तुलनामा अस्पतालमा सेवा लिन आउनेको संख्या भने अत्यन्त न्यून छ। केन्द्रमा स्वास्थ्य बीमा लागू भएपछि चिकित्सकहरू बिरामी जाँच्न भन्दा पनि रेफर गर्ने काममै व्यस्त हुनुपर्ने अवस्था रहेको छ। अस्पतालकी सूचना अधिकारी मनिषा श्रेष्ठका अनुसार पछिल्लो समय वीर अस्पतालमा उपचारका लागि जाने बिरामीलाई सिधै रेफर गर्नमै समय बित्ने गरेको छ। दैनिक आउने बिरामी मध्ये करिब 60% स्वास्थ्य बीमाको रेफर लिन मात्र आउने गरेको उनले बताएकी छन्। सेवाग्राहीले स्वास्थ्य परीक्षण नगरी सिधै रेफर माग्नुहुन्छ उनले भनिन्। यसअघि उक्त केन्द्रमा दैनिक 40-50 जना बिरामी आउने गरेका थिए। नियमित सेवा लिन आउनेमा उच्च रक्तचाप र मधुमेहका बिरामी छन्। आधारभूत स्वास्थ्य सेवा अन्तर्गत अस्पतालमा एक्सरे, भिडियो एक्सरे, ल्याब, फार्मेसी र 24 घण्टे आकस्मिक सेवा हुनुपर्ने तथा आवश्यकता अनुसार 5-15 शय्याको अन्तरंग सेवा पनि सञ्चालन गर्न सकिने व्यवस्था छ। तर देवहालको उक्त केन्द्रमा भने एक्सरे सेवा सञ्चालनमा आएको छैन। जनशक्ति अभावका कारण एक्सरे सेवा सञ्चालन गर्न नसकिएको केन्द्रले जनाएको छ। अस्पतालका मेडिकल अफिसर डाक्टर सुरेन्द्र बुढाथोकीका अनुसार स्थानीयलाई सेवाबारे पर्याप्त जानकारी नहुनु, अस्पताल भित्री ठाउँमा भएकाले सजिलै देख्न नसक्नु र महँगा परीक्षण सेवा उपलब्ध नहुनुका साथै आधारभूत स्वास्थ्य सेवाप्रति जनमानसमा विश्वास जगाउन नसक्नु लगायतका कारणले सेवाग्राही नआएको हुन सक्छ। तर पनि अस्पतालमा सेवाग्राहीको भीड़, गुणस्तरीय सेवामा चुनौती आजको नागरिक दैनिकमा खबर छापिएको छ।
2: सरकारले जीएनजी आन्दोलनका क्रममा पक्राउ परेका तथा विभिन्न फौजदारी मुद्दामा थुनामा रहेका व्यक्तिको मुद्दा फिर्ता लिने तयारी गरेको छ। यसका निम्ति पूर्व अध्ययन गर्न समिति गठन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार नेपाल सरकार र जीएनजी आन्दोलनका प्रतिनिधिबीच 2082 मंगिर 24 गते सम्झौता भएको थियो। साथै नेपाल सरकार मन्त्री परिषदले 2083 असार 18 गते जीएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका लागि समन्वित पुनर्स्थापना, जीवनयापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेज समेत स्वीकृति गरेको थियो। जीएनजी संघको सम्झौता तथा एकीकृत प्याकेजको प्रभावकारी कार्यान्वयनका लागि अन्तर मन्त्रालय, अन्तर निकाय समन्वय सहजीकरण गर्ने प्रयोजनका लागि मुद्दा फिर्ता लिनका लागि समिति बनेको हो। सरकारले मुद्दा फिर्ताका लागि समिति बनाए पनि तत्काल भने मुद्दा फिर्ता हुने छैन। यसबारे गठित समितिले आन्दोलनका क्रममा दर्ता भएका मुद्दाको संख्या, मुद्दाको प्रकृति, अभियोग लागेका व्यक्तिको अवस्था र मुद्दा फिर्ता गर्न सकिने कानूनी आधारबारे अध्ययन गर्नेछ। जघन्य अपराधमा संलग्नले छूट पाउँदैनन्, तर आन्दोलनमा सहभागी भएकी कारण निर्दोष जीवहरू थुनामा परेका भए छुट्नेछन्, गृहमन्त्री सुदन गुरूङले भनेका छन्। त्यस्तै राजसभाका सांसद मनिष खनालले मुद्दा फिर्ता लिँदा भोलि पुनरावेदन हुन सक्छ, सर्वोच्चले व्याख्या गर्न सक्छ, भविष्यमा के हुन्छ विचार गरेर परिपक्व निर्णय गरौं, मनिष खनालले भनेका छन्। मुद्दा फिर्ता लिन बन्यो समिति शीर्षकमा आजको मध्याह्न राष्ट्रिय